0: भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779 87।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
0: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
1: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
0: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
1: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
0: प्रोपाइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459011120 र 98162656187।
3: ए नानीको बुवा, आज त नयाँ सन्देश सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
4: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याई त हाल्छु नि।
3: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
4: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
3: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077778।
6: हजुर, दान गरौँ।
7: शुक्ला हिलेटा क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। विश्रामपछि बिहानी शुक्ला गण्डकी संसारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू लामो समयदेखि उपेक्षामा पढ्दै आएको मुस्ताङको कोरोना नाका स्थित भन्सार कार्यालयले आजकल निकै व्यस्त छ। सीमित स्रोत साधनका बावजूद अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एकमात्र विकल्पको रूपमा कोरोला बनेको छ। त्यही नाका हुँदै अहिले दिनौ जसो ठूलो आकारका कन्टेनरहरू नेपालभित्र रहेका छन्। मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधनहरू भित्र आउने एकमात्र नाका कोरोला बनेको छ। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर जुडालका अनुसार रसुवा गरी नाका बाढ़ीले ध्वस्त पारेपछि चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो। रसुवागढ़ी नाका बाढ़ीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामानहरू अहिले धमाधम

दशै लक्षित सामग्री विद्युतीय गाड़ी र उद्योग सामानहरू पनि यही नाकाबाट विचरन थालेका छन् र सुवामबाडी अघि 40 दिनमा 100 भन्दा बढ़ी कन्टेनरहरू यो नाका आउँदै नेपाल भित्रिएका थिए। त्यसले पनि भन्न सकिन्छ नाकाको सुस्तता, तर अहिले 10 दिनमै 100 बढ़ी कन्टेनर भित्रिएपछिको व्यस्त अझै आफै अनुमान गर्न सकिन्छ। उहाँले भन्नुभयो कुनै बेलासम्म सुस्ताएको यो नाकाले अहिले मुख्य नाकाको रूपमा काम गरिरहेको छ। रसुवागढ़ी र तातोपानी नाका बन्द भएपछि त्यहाँका रोकिएका सबै सवारी कोरोलातर्फ डाइभर्ट भएका थिए। ती बाहेक नेपालभित्र नै तयारीमा रहेका अरू कन्टेनर पनि यही नाकामा आएपछि भीड़ बढ़ेको उहाँले बताउनुभयो। गोर्खा जिल्लाका विभिन्न क्षेत्रमा वर्षे धानबालीमा जिंक तत्वको कमीका कारण ब्लास्ट रोगको समस्या देखिन थालेको छ। जिल्लाका धान उत्पादन हुने बालुङटार नगरपालिका र सिरान्चो गाउँपालिकाका विभिन्न फाटमा ब्लास्ट रोगको प्रकोप देखिन थालेको कृषि विकास कार्यालय गोर्खाका प्रमुख कुलपति तिवारीले बताउनुभयो। बालुङटार नगरपालिकाका फाट तथा सिरान्चो गाउँपालिकाको दरौदी फाटमा किसानले लगाएको बालीमा ब्लास्ट रोगको प्रकोप देखिएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो। किसानको धान बालीमा पुगेर अनुगमन गर्दा जिंक तत्वको कमीका कारण ब्लास्ट रोग तथा ब्याक्टेरियल लिफ ब्लाइटको समस्या देखिएको छ। कृषि प्राविधिकहरूले जिंक तत्वको कमी देखिएको खेतमा 1 लिटर पानीमा 5 ग्राम जिंक सल्फेट मिसाएर धानको बोटमा छर्कन किसानलाई सुझाव दिएका छन्। कृषि विकास कार्यालय गोर्खाका सूचना अधिकारी सुमन भट्टराईले सो जानकारी दिनुभएको हो। खेल समाचार। नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले तेस्रो जीत हात पारेको छ। राष्ट्रिय खेलकुद परिषद राखेको कबड हल त्रिपुरेश्वरमा हिजो भएको पहिलो खेलमा अन्नपूर्णले खप्तड फ्ल्याग सुदूरपश्चिमलाई 3-0 सोझो सेटमा हराएको हो। अन्नपूर्णले पहिलो सेट 25-15, दोस्रो सेट 25-15 र तेस्रो सेट 29-27 जित्यो। यो सँगै अन्नपूर्ण 4 खेलमा लगातार तेस्रो जित सहित 9 अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै खप्तडको यो लगातार 4 हार हो। तालिकामा पुच्छारमा रहेको खप्तड अंकविहीन छ। प्रतियोगितामा छवटा टोली सहभागी पहिलो संस्करणको एनबीएल विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सिधी मेसरूङ 105 मिटर भित्रको उद्धार टोली प्रवेश। विपदमा परेका नागरिकमाथि सामाजिक सञ्जाल मार्फत तुच्छ टिप्पणी गर्ने पार्टीका नेता कार्यकर्ताहरूलाई तत्काल निष्कासन गर्ने राज्यसभा सभापतिको चेतावनी। तत्कालीन प्रधान न्यायाधीश सोलेन्द्र शमशेरको महाअभियोग रिटको विरूद्धको रिट खारेज। राप्रपा संसदीय दलका नेता उद्धव थापा सहित 4 सांसद पदमुक्त नहुने। अदालतले आफूहरूलाई आधिकारिकता दिनेमा विश्वास रहेको कांग्रेसका निवर्तमान सभापति देउवाको भनाई। शुक्ला गण्डकी नगरपालिकाका प्रमुख प्रशासक अधिकृत पौडेलको गृह मन्त्रालयमा सरूवा। जगत प्रसाद भूषाल आउने। शुक्ला गण्डकी नगरपालिकामा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग शुरू हुने। तनहुँ समाज युकेद्वारा बाढ़ी पीड़ितलाई 10 लाख बढ़ी सहयोग। ट्रक ठक्करले पोखरामा मोटरसाइकल चालकको मृत्यु। र एनबीएलमा अन्नपूर्णको तेस्रो जीत। खप्तडको लगातार 4 हार।

0: हवस् हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला

0: 96.6 MHz, फोन 65 414 300 78, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
1: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
7: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98-644-35031।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
11: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
11: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0565-70-900, मोबाइल नम्बर 98460-61268।
12: 98560-60268।

0: विद्यार्थी र मजदूर सबैभन्दा बढी मारमा।
1: इरानसँगको युद्ध अमेरिकी मध्यावधि चुनावपछि अन्त्य हुने ट्रम्पको दावी। इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न खोजेको आरोप।
0: र एसिसी प्रिमियर कपको सेमी फाइनलमा नेपालले आज ओमानसँग खेल्दै एनबीएलमा काठमाडौँले कर्णालीलाई हरायो।
2: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617
2: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5424

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
6: काया कैरनमा अब खबरको सिलसिला। भोटेको सी बाढीपछि हजारौं परिवारजन अहिले डीएनए परीक्षणको नतिजाको पर्खाईमा छन्, तर यसका लागि समेत लामो समय लाग्ने देखिन्छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला मात्र हुन्। सामान्य अवस्थामा यी दुवैले वर्षभरिमा 1,000 नमूना पनि जाँच्दैन थिए। भोटेको सी बाढीपछि एकैपटक 2,000 भन्दा धेरै नमूना प्रयोगशाला पुगेका छन्। परिवारका सदस्यको नमूना काठमाडौँमा नेपाल प्रहरी अस्पताल र काठमाडौँ बाहिर जिल्ला प्रहरी कार्यालयको समन्वयमा संकलन भइरहेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मात्रै सब र परिवारका सदस्य समेत गरेर 530 जनाको नमूना आइसकेको त्यहाँका वरिष्ठ वैज्ञानिक अधिकृत मुकुल प्रधानले जानकारी दिनुभयो। यसैबीच भोटेको सीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाको खोजी र पहिचान नभएका शवको शनाखतका लागि कम्प्युटर भिजन र डीप लर्निङ प्रविधिमा आधारित डिजिटल प्रणाली फेस ट्याग प्रयोग गर्न थालिएको छ। तस्विर वा भिडियोमा मानिसका अनुहार पहिचान गरेर सही व्यक्तिसँग जोड्ने यो आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिले हजारौं शव मध्येबाट सम्भावित 5-10 विकल्प देखाउने र त्यसपछि परिवारका सदस्य आफैले हेरेर पहिचान गर्नुपर्नेछ। कान्तिपुरमा खबर छ।
7: भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिको खोजीको आवाज उठाउने परिवारजन विरूद्ध सामाजिक सञ्जालमा घृणा फैलाउने विरूद्ध निर्मम बन्न सत्तारूढ़ रासपाका सभापति रवि लामिछानेले सरकारसँग आग्रह गर्नु भएको छ। राज्य पीड़ितको पक्षमा उभिएको छ भन्ने नागरिकले महसुस गर्ने गरी कार्यवाही हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। सभापति लामिछानेले बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेमाथि सरकार व्यवहारमै निर्मम बन्नुपर्ने बताउनुभयो। सत्तारूढ़ राष्ट्रपा सभापति लामिछानेले बाढ़ी पीड़ितमाथि नराम्रो व्यवहार गर्नेहरूलाई पार्टीमा कुनै स्थान नभएको समेत बताउनुभयो। विपदमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोक चौतारामा तुच्छ टीका टिप्पणी र कटाक्ष गर्ने कार्य तत्काल बन्द गर्न पनि उहाँले आग्रह गर्नुभएको छ। जब मानिस गहिरो चोटमा पर्छ, जब उसले अप्रत्याशित शोक भोग्छ, उसले भगवान्लाई त सराप्छ, यो सरकार के हो र रासोपा के हो, सभापति लामिछानेले भन्नुभयो। रासोपालाई विपदमा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै समर्थक नचाहिएको उहाँको भनाइ छ। हामीलाई त शोक र पीड़ामा परेका मान्छेहरूको पक्षमा उभिने र उनीहरूको आँसु पुस्ने सदस्यहरू चाहिएको छ, सभापति लामिछानेले भन्नुभयो।
6: भोटेगोसी बाढ़ीमा आमा बाबु लगायतका अभिभावक गुमाएका तथा विस्थापित बनेका बाल बालिकाका लागि कक्षा 12 पढ़ाउन सरकारले छात्रवृत्ति बैंक स्थापना गर्ने घोषणा गरेको छ। बाढ़ीबाट प्रभावित बाल बालिकाको अवस्थाको वर्गीकरण गरेर आवश्यकताका आधारमा छात्रवृत्ति बैंक मार्फत आवासीय सुविधादेखि पूर्ण एक आंशिक छात्रवृत्ति र शैक्षिक सामग्री उपलब्ध गराउने सरकारले जनाएको छ। संघ प्रदेश पालिका विभिन्न संघ संस्था गैर सरकारी निकाय व्यक्तिको सहयोगमा छात्रवृत्ति बैंक स्थापना गरिने शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विभिन्न निकाय र संघ संस्थाबाट प्राप्त हुने सहयोग एकीकृत गरेर छात्रवृत्ति बैंक मार्फत बाढ़ी पीड़ित बाल बालिकालाई आवश्यकताका आधारमा वितरण गरिनेछ। भविष्यमा आउने बाढ़ी पहिरो लगायतका विपदबाट प्रभावित हुने बाल बालिका पनि छात्रवृत्ति बैंकबाट लाभान्वित हुन सक्नेछन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुनिश्चित भविष्य छात्रवृत्ति योजना कार्यक्रम सञ्चालन गर्दै बाढ़ीबाट पीड़ित बनेका बाल बालिकालाई आवासीय छात्रावास र पूर्ण छात्रवृत्ति समेत प्रदान गरिने जानकारी दिनुभएको खबर कान्तिपुरमा छापिएको छ।
7: ग्यास अभावले चूलो नबल्ने अवस्थामा पुगेका उपभोक्ताको बाध्यतामाथि खेल्दै व्यवसायी तथा व्यापारीहरूले ग्यासमा कालोबजारी गरिरहेका छन्। आफैले तोकेको प्रति सिलिण्डर 2165.38 रूपियाँ पर्ने ग्यास उनीहरूले 4000 बिक्री गर्न थालेका छन्। आयल निगम र सरकार भने मुखदर्शक बनेका छन्। ग्यास र पेट्रोलियम पदार्थको मूल्य आयल निगमले निर्धारण गर्छ, तर भदौ 19 निगमकै मिल्नेमतमा व्यवसायहरूले ग्यासको मूल्य प्रति सिलिण्डर 2165.38 रूपियाँ तोकिदिए। निगम संचालक समितिको अध्यक्ष उद्योग मन्त्रालयका सचिव नै हुन्छन्। मूल्य वृद्धिपछि पनि ग्यासको आपूर्ति सहज बनेको छैन, कालोबजारी बरू शुरू भएको छ। अहिले विक्रेताले त मनपरी मूल्य उठाएर उपभोक्तामाथि अत्याचार गरिरहेका छन्। यसप्रति उद्योग र निगम र सरकार समेत मौन छ। उद्योग मन्त्री गौरी कुमारी यादवले हिजो संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा उद्योगी तथा कर्मचारी तन्त्रका कारण ग्यास आपूर्ति र उद्योग क्षेत्र सुधार हुन नसकेको दावी गर्नुभयो। उहाँले उद्योगीलाई पाता नफर्काएसम्म आपूर्ति सहज नहुने भन्दै आक्रोश व्यक्त गर्नुभयो। मूल्य बढ़ाउन सरकारसँग सहमति खोज्ने तर उपभोक्तालाई नियमित र सहज रूपमा ग्यास उपलब्ध गराउने जिम्मेवारीबाट उद्योगी पन्छिएको उहाँको भनाई छ। हात जोडेर ग्यासको आपूर्ति सहज बनाइदिनुस् भन्दै उद्योगीहरूलाई आग्रह गर्दा पनि समस्या समाधान नभएको उहाँले सुनाउनुभयो। उद्योगीहरूलाई पाता नफर्काएसम्म चाहिँ यो ग्यास सहज हुँदैन भन्ने मेरो अन्तिम विश्लेषण हो, उहाँले बैठकमा भन्नुभयो। आजको नयाँ पत्रिकामा खबर छ। यसैबीच खाना पकाउने ग्यासको चरम अभावको बढ़ी मार विद्यार्थी र दैनिक ज्यालादारी गर्ने मजदूरमा परेको छ। एउटै मात्रै सिलिण्डर भएकाले सकिने बित्तिकै अर्को भर्न सकिने अवस्था नरहँदा विद्यार्थी र मजदूर यसको बढ़ी मारमा परेका छन्। ग्यास नपाएको गुनासो मात्रै बढ़ी आउने गरेका छन्। विभागको गुनासो अधिकारी अर्जुन खड्काका अनुसार गुनासो गर्नेमा धेरैजसो दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विद्यार्थी र मजदूर छन्। उनीहरूको गुनासो सम्बोधनका लागि विभागले नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगी समक्ष प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन आग्रह गर्छ, तर सम्बोधन असाध्यै कम हुने गरेको उहाँको भनाइरहेको खबर आजको गोर्खा पत्रमा छ।
6: काया कैरनमा बाढ़ीले जलविद्युत क्षेत्रमा पारेको असर र अबको कामबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव हुँदा समस्या, बाढ़ीमा अभिभावक गुमाएका बाल बालिकालाई पढ़ाउन छात्रवृत्ति बैंक, बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउने माथि निर्मम बन्न सरकारलाई रबी लामी छानेको आग्रह, ग्यासमा कालो बजारी, आयल निगम र सरकार मुख दर्शक लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। भोटेकोशीमा आएको बाढ़ी पहिरोले सर्वसाधारणको घर जग्गा र व्यवसायमा ठूलो क्षति पुर्याएपछि बैंकको धितो र ऋण असुली लोन रिकभरी सम्बन्धी चासो बढ़ेको छ। तर प्राकृतिक विपत्तिका कारण धितो बगेको अवस्थामा पनि बीमाले राहत दिने भएकाले लोन रिकभरीमा प्रणालीगत समस्या नहुने बैंकरहरू बताउँछन्। बाढ़ी पहिरोले जनधनको ठूलो क्षति गरे पनि वित्तीय संस्थाले लगानी गरेको कर्जाको जोखिम भने ठूलो नरहेको नेपाल बैंकर्स संघले जनाएको छ। नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत सीईओ अनिल शर्माका अनुसार बाढ़ी लगत्तै प्रभावित शाखाहरूबाट लिएको प्रारम्भिक तथ्याङ्क अनुसार झण्डै 2.5 अर्ब बराबरको कर्जा मात्रै प्रत्यक्ष प्रभावित क्षेत्रसँग जोड़िएको देखिएको छ। बाढ़ी पहिरोले प्रभावित क्षेत्रका घर जग्गा तथा व्यावसायिक संरचनामा क्षति पुर्याएकाले कर्जा असुलीमा केही चुनौती थपिने भए पनि अधिकांश बैंक कर्जालाई बीमाले समेटेको संघको भनाइ छ। यसैबीच त्रिशुली बाढ़ीमा परेर क्षतिग्रस्त भएका नेपाल विद्युत प्राधिकरणका जलविद्युत उत्पादन तथा प्रसारण आयोजनाहरूको बीमा नै नभएको पाइएको छ। प्राधिकरणको सहायक कम्पनीले निर्माण गरेका परियोजनाहरूको बीमा गरिए पनि प्राधिकरणकै स्वामित्वमा रहेका परियोजनाको बीमा भने नगरिएको खबर नयाँ पत्रिकामा छ।
4: बाढ़ीका कारण 2 दर्जन भन्दा धेरै जलविद्युत आयोजना प्रभावित भएका छन्। संचालनमा रहेका आयोजनाको विद्युत उत्पादन बन्द भएको छ भने निर्माणाधीन आयोजनाका उत्पादन गृह, प्रसारण संरचना, पहुँच मार्ग लगायतका महत्वपूर्ण भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। प्रारम्भिक अनुमान अनुसार भोटेकोशी बाढ़ीबाट जलविद्युत क्षेत्रमा मात्रै झन्डै 30 अर्ब रूपियाँ बराबरको क्षति भएको छ। भौतिक संरचनाको क्षतिसँगै विद्युत उत्पादनमा आएको अवरोध, निजी क्षेत्रको लगानीमा परेको जोखिम र प्रभावित आयोजनाको पुननिर्माण तथा पुनरुत्थानका लागि सरकारले तत्काल के गर्नुपर्छ भन्ने विषय अहिले महत्वपूर्ण बनेको छ। यही विषयमा हामीले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष मोहन कुमार डाङ्गीसँग कुरा गरेका छौं।
6: 13 आयोजनाहरू प्रभावित भए र 9 आयोजनाहरू विद्युत उत्पादन बन्द छ। 2 आयोजनाहरूमा त्यति ठूलो क्षति पुगेको छैन, तर त्यो क्षति नपुगे पनि प्रसारण लाइनमा क्षति पुगेको कारणले गर्दाखेरि ती आयोजना पनि बन्द छन्। एउटा 25 मेगावाटको 16 आयोजना र एउटा 6 मेगावाटको जलविद्युत आयोजना छन्। हाम्रा चाहिँ 917 जना मान्छे आज पनि बेपत्ता छन्। प्राइभेट कम्पनीहरू जति परे छन्, प्राइभेट कम्पनीहरूको सम्पूर्णको इन्सुरेन्स छ। जस्तो कसैको पावर हाउस जोगिया छ, कसैको इन्टेक जोगिया छ, कसैको के जोगिया छ, 100% स्वेप आउट भएको त कुनै पनि छैन। भनेपछि 26-30 अर्ब जति चाहिँ क्षति पुगो भन्ने चाहिँ मेरो हेराइ छ। तर एक्चुअली चाहिँ आउन अलिकति टाइम लाग्छ। यति धेरै प्राविधिक जनशक्ति बग्यो, 180 जना इन्जिनियर बगेको छ हेर्नुहोस् त, त्यो 180 जना त्यो क्वालिफाइड इन्जिनियर, टनेलमा काम गर्ने त लेबर पनि क्वालिफाइड हो, त्यही खालको लेबर अर्को भेट्दैन।
5: पुनर्सञ्चालन गर्नका लागि कति समय लाग्ने देखिन्छ?
6: प्रसारण लाइन र तपाईँको बाटो नभइकन जलविद्युत बन्दैन। अब त्यो कुरामा चाहिँ सरकारले कति छिटो गर्छ, त्यसले चाहिँ हाम्रो प्रोजेक्ट कति छिटो रिभाइभ हुन्छ भन्ने आउँछ। कम चाहिँ तपाईँको प्रोग्रेस भएको, कम क्षति भएको प्रोजेक्टहरू चाहिँ अलिक छिटो आउला, अलिकति धेरै क्षति भयो भने त 2-3 वर्ष पनि लाग्न सक्छ।
5: भोटेको क्षेत्रमा भएको क्षतिले नेपालको कुल विद्युत उत्पादन र विद्युत बिक्री आमदानीमा कस्तो असर पर्ने देखिन्छ?
6: अहिले हाम्रो 4300 मेगावाट उत्पादन छ, होइन, उत्पादन थपिरहेको छ। फेरि हामी 6400 मेगावाट देशभरि हामी निर्माण गरिरहेका छौँ। निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाहरू कुनै न कुनै आयोजना कुनै न कुनै बेला जोडिने छन्, किनभने निजी क्षेत्रले त्यो लेभलमा आयोजनाहरू बनाइरहेको छ। 431 मेगावाट चाहिँ हाम्रो सिस्टमबाट आउट भयो क्या। मलाई चाहिँ लोड सेडिङ नै हुने लेभलमा चाहिँ तपाईँको अप्ठ्यारो पर्छ भन्ने छैन, तर केही चाहिँ तपाईँको निर्यातमा असर पर्न सक्छ।
5: जलविद्युत क्षेत्रलाई प्रोत्साहन दिने गरी सरकारले तत्काल ल्याउनुपर्ने योजनाहरू
6: यी पाँचले साह्रै धेरै पहिलेदेखि माग उठाउँदै आएको वन्डर पोलिसी, आठवटा मन्त्रालय, 24 विभाग, 200 बेसी टेबलमा जान नपरोस् भन्ने माग हो हाम्रो। त्यहाँ चाहिँ त्यो आठवटै मन्त्रालयका प्रतिनिधि राख्ने विभाग त्यसले नै समितिको एउटा सचिवको नेतृत्वमा एउटा चाहिँ प्राधिकरण विद्युत उत्पादन प्राधिकरण भनेर गठन गरिदिने। त्यहाँ गएपछि हाम्रो सबै सक्यो कि त्यो उहाँहरूको वाचापत्रमा छ। त्यो कार्यान्वयन गर्दैदेखि हाम्रा धेरै झन्झटहरू कम हुन्छ। 30 वर्ष 35 वर्ष पछाडि त राज्यको सम्पत्ति हो नि त। भोलि चाहिँ 35 वर्ष 40 वर्ष जे होस् त्यो लाइसेन्सको पिरियड सकेपछि त्यो सबै राज्यको होइन भनेको। त्यस अर्थमा त म त राज्यको काम गरिरहेको छु त। नीति नियमहरू निजी क्षेत्र फ्रेन्डली बनाउनु पर्यो। म त अझै थप माग्छु, 10 वर्षलाई संकटकाल घोषणा गरिदिनु पर्यो। हाइड्रो पावर कसरी डिस्टर्ब गरेर नपाउने? यो त के छ भनेपछि जनताले चाहिँ धेरै बुझिरहेको छन्। अहिले जनताले धेरै बुझिरहेको छन्, हतपत्त धेरै डिस्टर्ब गर्दैनन्। जल विद्युत भनेको विकास निर्माण लिएर गाउँमा जाने र समृद्धि दिएर फर्किने भन्ने। त्यो के छ भने नेपाल सरकारले नै 10% स्थानीयलाई दिनै पर्छ भनेर सिर दिन लागेको छ नि त। अब बाटो र बिजुली नपुगिकन काम शुरू हुँदैन। काम शुरू हुनलाई बाटो र बिजुली लानु पर्यो। त्यहाँ चाहिँ त्यो विकास निर्माण लिएर गयो प्रोजेक्टले होइन। अब त्यहाँ स्थानीयमा रोजगारी सिर्जना हुन्छ, स्थानीयमा तपाईँको मोबिलिटी बढ्छ मान्छेको।
4: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष मोहन कुमार डाँगी संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढ़ीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: मात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउँ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नुवाकोटको त्रिशुली नदी र ताँदी नदीको संगमस्थल विदुर नगरपालिकाको निकै चहलपहल हुने देवीघाट बजार अहिले चकमन्न छ। त्यहाँ अहिले बजार नजिकै ढुङ्गामा कुदिएको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्ण कदमको सालिङ मात्रै सग्लो छ। यही भदौ 10 गते आएको भोटेकोसी हिमबाढ़ीले भितण्डामा चाएपछि देवीघाट बजार खण्डहरमा परिणत भएको छ। त्यहाँ भएका रूख समेत संग्रा छैनन्। कल्पना नै नगरेको बाढ़ीले अधिकांश घरमा पुर्याएपछि 300 भन्दा बढ़ी विस्थापित परिवारले नजिकैको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। लाखौंको सम्पत्ति रातारात रितिएपछि बाढ़ीबाट बाँच्न सफल देवीघाट र ढुङ्गे बजारका बासिन्दा अब अर्कै ठाउँ सर्न चाहन्छन्। वर्षौं त्यही जीवन बिताएकाको मन भने अडिन सकेको छैन। बगरमा बदलिएको बजारमा फेरि पनि यस्तै विपद आउन सक्ने भएकाले उनीहरू उचित ठाउँमा स्थानान्तरण हुन चाहन्छन्। होल्डिङ सेन्टरमा बसेको 15 दिन पुग्दा पनि विस्थापित परिवार व्यवस्थित पुनस्थापनाको पर्खाईमा छन्। वर्षौंदेखि धार्मिक, पर्यटकीय र व्यापारी केन्द्रका रूपमा स्थापित देवीघाट बगरमा परिणत भएपछि अन्त कतै पुनस्थापना हुने पर्खाई समेत उनीहरूको छ। बगर बनेको बजारमा अडिँदैन मन शीर्षकको खबर गोर्खा पत्रमा छ।
3: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध अबको 2 महिनापछि नोभेम्बर 3 हुने अमेरिकी मध्यावधि चुनाव लगत्तै अन्त्य हुने दावी गर्नुभएको छ। उहाँले इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न युद्ध लम्ब्याउन खोजिरहेको आरोप लगाउँदै अमेरिकी आर्थिक तथा सैन्य दबावका कारण तेहरान धेरै समय टिक्न नसक्ने दावी गर्नुभएको रोइटर्सले जनाएको छ। ट्रम्पले हिजो पत्रकारहरूसँग कुरा गर्दै चुनावपछि तत्काल युद्ध अन्त्य गर्ने बताउनु भएको हो। इरानले अमेरिकी नाममा आफू अनुकूल परिणाम निकाल्ने प्रयास गरिरहनु भएको छ। इरानले युद्ध लम्ब्याएर अमेरिकी मतदातामा असन्तुष्टि बढ़ाउने र त्यसबाट रिपब्लिकन पार्टी कमजोर बनाउने प्रयास गरिरहेको ट्रम्पको आरोप छ। तर ट्रम्पले इरानसँग पुनः वार्ता हुने सम्भावना भने पूर्ण रूपमा अस्वीकार गर्नुभएको छैन। उहाँले वार्ता सम्भव भए पनि अहिले अमेरिकी प्रशासन त्यसका लागि सक्रिय रूपमा अघि नबढ़ेको उहाँले बताउनु भएको छ। यसअघि इरानको आणविक कार्यक्रमलाई लिएर भएका वार्ताहरू निष्कर्षमा पुग्न नसकेपछि दुई देशबीचको तनाव थप चर्किएको छ।
4: अब केही खेल खबर। एसएससी पुरूष प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ। मलेसियाको कलालम्पुरमा रहेको बायोमास ओभलमा हुने खेल नेपाली समय अनुसार अहिले बिहान 7:15 शुरू हुनेछ। समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूह एकको विजेताका रूपमा सेमी फाइनलमा पुगेको हो। नेपालले समूह चरणका पहिलो 3 खेल जितेको थियो भने अन्तिम खेलमा हङकङसँग 15 रनको पराजय भोगेको हो। यद्यपि समान 6 अंक भए पनि राम्रो रन रेटका आधारमा नेपाल समूह विजेता बनेको छ। ओमानले समूह चरणमा 4 मध्ये 2 खेल जितेको थियो। अन्तिम खेलमा भने ओमान संयुक्त अरब इमिरेट्ससँग 49 रनले पराजित भयो। यस्तै आजको खेलमा जित हात पार्ने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ। अर्को सेमी फाइनल खेल संयुक्त अरब इमिरेट्स यूए र हङकङ बीच आज हुँदैछ। प्रतियोगिताको फाइनल खेल पर्सि शनिबार हुने तालिका रहेको छ। यस्तै लगातार 3 खेल जितेको कर्णाली शिवराजलाई 3-1 हराउँदै काठमाडौँ रेड्सले नेपाल भलिबल लिग एनबीएलमा महत्वपूर्ण जित निकालेको छ। अहिलेको लीगमा कर्णालीले पहिलो हार बेहोरेको हो। काठमाडौँको यो तेस्रो जित हो। उसले प्लेअफको सम्भावनालाई बलियो बनाएको छ। एनबीएलमा आज लीग चरणका अन्तिम 3 खेल हुँदैछन्। पहिलो खेल अन्नपूर्ण सगरमाथा बीच दिउँसो 1 बजे, दोस्रो खेलमा कर्णाली र मधेश बीच दिउँसो 4 बजे तथा तेस्रो खेल बेलुकी 7 बजे काठमाडौँ र खप्तड बीच हुनेछ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। नुवाकोटको देवीघाटमा भोटेकोशी नदीले पुल बगाएको ठाउँमा नयाँ पुल राखिएको छ। नेपाली सेनाले 5 दिन लगाएर हिजो बेलुकी एकरूप ब्रिज भनिने नयाँ पुल जडानको काम सकेको हो। नयाँ पुल आजदेखि पैदल यात्रीका लागि खुला रहने र भोलिदेखि गाड़ी चल्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
4: अहिले गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको छ। गैराती बागमती प्रदेशदेखि पश्चिमका विभिन्न क्षेत्रमा हल्कादेखि केही ठाउँमा ठूलो पानी पर्यो। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 6 घण्टामा बर्दियामा सबैभन्दा बढ़ी 63.2 मिलिमिटर वर्षा भएको छ। यस्तै देशका पश्चिमी पहाड़ी धेरै जसो ठाउँमा वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़का साथै मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ।
3: कांग्रेस सभापति गगन थापा पार्टीको आन्तरिक विवाद मिलाउन निवर्तमान सभापति शेरबहादुर देउबा पक्षको मागमा थप लचिलो भन्नुभएको छ। देउबा पक्षले प्रतिष्ठाको विषय बनाएका माग सम्बोधन गर्न थापा तयार हुनुभएको खबर नयाँ पत्रिकाले लेखेको छ।
4: तत्कालीन संघीय संसद भवन जलेको एक वर्ष पूरा भएको छ। वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बीआईसीसीको नामले चर्चित यो भवन नवयुवा आन्दोलनमा जलेर यस्तो अवस्थामा थियो। अहिले पनि त्यही अवस्थामा रहेको खबर कारोबारमा छ।
3: सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन हस्ताक्षर संकलन शुरू भएको छ। नेकपा संसदीय दलमा बहुमतका लागि 11 सांसद चाहिनेमा हिजो बिहानसम्म 9 जनाको हस्ताक्षर संकलन भएको छ। अरू सांसदलाई पनि फकाइँदै गरेको खबर कान्तिपुरले लेखेको छ।
4: पश्चिम नेपालमा बढ़ी खेती गरिने कफी पछिल्लो समय पूर्वका धेरै ठाउँमा विस्तार हुन थालेको छ। पूर्वका सोलोखुम्बुदेखि ओखलडुङ्गा, खोटाङ, भोजपुर, शंखुवासभा, तेह्रथुम, चापलेजुङ, पाँचथर र इलामसम्म व्यापक रूपमा कफी खेती विस्तार भएको छ।
3: मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083मा संशोधन राख्न सांसदलाई खुल्ला भएको छ।
4: भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी पहिरोको कारण मधेस प्रदेश का बजारमा हरियो तरकारीको आपूर्ति प्रभावित भएको खबर आजको गोर्खापत्रमा छ।
3: जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेका देशलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हानि तथा नोक्सानी कोषबाट नेपालले 2 करोड़ अमेरिकी डलर अर्थात करिब 3 अर्ब रूपियाँ वित्तीय सहयोग पाउने भएको छ। यस्तै वायुमण्डलमा पाइने कालो कार्बन, ब्ल्याक कार्बनले पृथ्वीको तापक्रम बढ़ाउन यसैका अनुमान भन्दा अधिक भूमिका निर्वाह गरेको एक वैज्ञानिक अध्ययनले देखाएको छ भने भोटेकोशी बाढ़ीबाट प्रभावित नेपालका लागि जलवायु वित्त सहयोग जुटाउने प्रयासले अन्तर्राष्ट्रिय तहमा चासो बढ़ाएको छ।
4: भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी तथा पहिरोका कारण तराई मधेसको पर्यटकीय व्यापार एक हप्ता यता कमजोर बन्दै गएको छ। काठमाण्डु हेटौँडा जोड्ने मुख्य सड़कहरू अस्तव्यस्त बनेपछि मधेस हुँदै काठमाण्डु वा पोखरातर्फ जाने आउने भारतीय पर्यटकको संख्या ठप्प जस्तै बनेको कारोबारले लेखेको छ।
3: काया कैरनमा अब पालो उखानको
4: दुःखको मानु सुखको निन्द्रा
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
4: डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव हुँदा समस्या, बेपत्ता भएकाको खोजी र पहिचान नभएका शवको लागि एआईको प्रयोग,
3: बाढ़ीमा अभिभावक गुमाएका बाल बालिकालाई पढ़ाउन छात्रवृत्ति बैंक, बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेमाथि निर्मम बन्न सरकारलाई रवि लामिछानेको आग्रह,
4: ग्यासमा कालोबजारी, आयल निगम र सरकार मुखदर्शक, विद्यार्थी र मजदूर सबैभन्दा बढ़ी मारमा,
3: इरानसँगको युद्ध अमेरिकी मध्यावधि चुनावपछि अन्त्य हुने ट्रम्पको दावी, इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न खोजेको आरोप,
4: र एसीसी प्रिमियर कपको सेमी फाइनलमा नेपालले आज ओमानसँग खेल्दै एनबीएलमा काठमाण्डुले कर्णालीलाई हरायो।
3: र अन्त्यमा आजको कार्टुन, आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौं। पोहोर भदौ 24मा केपी ओली हेलिकप्टरबाट भाग्नु परेको र रवि लामिछाने चाहिँ जेलबाट निस्केको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ओली र रविको बाटोमा भेट भएको छ अनि रवि भन्दैछन् भागेको वर्षगाँठको शुभकामना है, अनि ओली जवाफ फर्काउँदैछन् सेम टु यू। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। डेंगी लाग्न नदिन, लामखुट्टेको टोकाईबाट बचौं। नमस्कार।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905011।
4: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
2: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
4: मोबाइल नम्बर 98261052067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
2: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
1: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
2: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
2: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98191-74888 र 98448-48000।
4: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
3: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
6: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 98460-26617 र 98161-38981।
4: घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
0: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
0: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
0: चिया त पिएर जाऊ।
4: होइन हतार छ, पछि आउँदै गरौँला है।
7: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
8: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
7: प्रोप्राइटर लक्ष्मी राज वागले, फोन नम्बर 065-75-974, मोबाइल नम्बर 98-460-268,
8: 98-560-268।
10: प्रसन्न होमवर्क देखाउ त।
11: हस टीचर।
10: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
11: टीचर मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
10: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
12: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ, कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065-414-484, मोबाइल 98-560-33-384 र 98-560-67-988।
13: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
14: तर महँगो होला नि?
13: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
15: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
16: बाराही एल्मुनियम अब युपिभीसीको साथमा।
15: एल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
16: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 065-414-411, मोबाइल 98-560-22938 र 98-028-22938।
17: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
18: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
17: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
19: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
17: पुराना गरगहनासँग नयाँ साथ फेर,
19: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
17: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98-560-62-099।
20: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
21: हैन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
20: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन, आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
21: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
20: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला।
5: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, सुक्लागण्डकी चार, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811396902।
14: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्लागंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9855309625020।
22: टीवीएस साथ छ हाम्रो।
23: कता हिँडेको हो आइफोन हातमा लिएर?
24: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
23: लौ तलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मरमत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
24: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
23: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी चार, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843328811।
25: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
26: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
25: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
27: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
28: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
23: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी चार, भित्री बजार।
28: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654140194, मोबाइल 9855602630।
27: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
29: शुक्ला गण्डकी एफएम 97.6।

0: तलाई जुनसुकै सरकार भए पनि जस्तोसुकै सक्षमवर्ती भए पनि करेक्सन गर्ने कुरै हुँदैन. अहिले प्राकृतिक विपद विपत्तिको कारणले जुन सम्पत्तिमा क्षति भयो, अब अनुमान गरिएको जुन शुरूमा 300-400 अर्ब बनिया थियो, अहिले 500-700 अर्बको कुरा आइरहेछ, त्यो सम्पत्तिमा क्षति त जुनसुकै सरकार जस्तोसुकै सक्षम सरकार भए पनि हुन्थ्यो. त्यसै गरी अन्तर्राष्ट्रिय आपत्ति श्रृङ्खलामा जस्तै अहिले एलपी ग्यासको अभाव, पेट्रोलियम पदार्थको मूल्य पनि वृद्धि, यो चाहिँ हाम्रो आफ्नो नियन्त्रण बाहिर भन्दा बाहिरको घटना हो. यो खास गरी विश्वका विभिन्न भागमा किसिमले युद्धहरू भइरहेको छ, इरानमाथि भएको आक्रमण, युक्रेनमाथि भएको आक्रमण, मध्य पूर्वमा भएको चाहिँ युद्ध, यी सबै कुराहरूको परिणामस्वरूप अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खला अझै पनि सकिन सकेका छन्, जसको परिणामस्वरूप हामीले कतिपय वस्तुहरू अपेक्षा गरेभन्दा बढी मूल्य तिर्नु परिरहेको छ. त्यो जुनसुकै सरकार आएको भए पनि त्यो परिस्थिति भोग्नुपर्ने हुन्थ्यो. त्यसलाई अलग्याएर हेर्दाखेरि स्थिति त्यस्तो ज्यादै खस्किएको बिग्रेको छैन पहिलो कुरा. दोस्रो, बाहिर जानको निमित्त उहाँले भन्नुभयो नि पासपोर्ट लिनेको संख्या बढेको छ अथवा बाहिर जाने चाहना तीव्र भएको छ, त्यो चाहिँ चैत पछि दुई तिन महिना घटिया पनि थियो धेरै मानिसहरूमा. अब यो युवाहरूकै सरकार, युवा पुस्ताकै सरकार बनिएको हुनाले अब हामीलाई यही अवसर हुन्छ र अथवा हामी आफैले पनि यही अवसर सृजना गर्नलाई बस्नुपर्छ. अब हामी आफै शासक हो, हामी आफै व्यवसायी पनि हो भन्ने हिसाबले त्यस्तो देखिया थियो. र अहिले नेपालमा आउने रेमिटेन्सको रकम चाहिँ मान्छे बढी गएको कारणले बढिया होइन, त्यो तलब वृद्धि भएको कारणले अन्तर्राष्ट्रिय स्तरमा पनि छ. नेपालीहरूले क्षमता पनि वृद्धि गर्दै गए, सिप सहित जान थाल्यो, त्यसले गर्दा पहिला पाउने तलब र अहिले पाउने तलब चाहिँ बढिया कारणले पनि रेमिटेन्सको रकम चाहिँ तपाईँले देखिहाल्नुभयो. त्यो इरानलाई आक्रमण गरेपछि पनि हामी यहाँ आउने रेमिटेन्स चाहिँ घटेन, किनकि धेरै मानिसहरूले त्यहाँ आक्रमण भइसकेपछि नेपालीहरू फर्किन्छन् कुवेतमा, युएमा, साउदी अरबमा इरानले आक्रमण गरिरहेको छ, त्यहाँ बस्ने अवस्था छैन. केही नेपाली हताहत पनि भए युएमा, दुई तिनजना नेपालीहरूलाई त्यो मिसाइल प्रहारबाट घाइते पनि हुनुभयो, दुईजना मृत्यु पनि हुनुभयो. त्यो घटनाबाट पनि हामी कहाँ रेमिटेन्स घट्दैन, किनभने नेपालीहरूले दिने सेवा र प्राप्त गर्ने आमदानी चाहिँ क्रमिक रूपमा खाडी मुलुकमा महत्वपूर्ण मानिएको छ र त्यो तलब वृद्धि भएको कारणले रेमिटेन्स बढिरहेको छ. तर त्यसबाट खुसी हामी हुने होइन. खुसी हामी हुनु पर्ने के हो भने, नेपालभित्रै लगानीको वातावरण बने कि बनेन भन्ने सन्दर्भमा मैले अघि नै भनिहालेँ, जस्तै केही मन्त्रीजीहरूको वचनले गर्दाखेरि पनि व्यावसायिक जगत चाहिँ त्रसित छ, खुट्टा भाँच्छु, पाता फर्काउँछु, तिमीहरू सबै चोर हौ भन्ने यस्ता भाषाहरूले
1: उनीहरूका वैयक्तिक आचरणका कुराहरू रहे होइन. त्यसो भए यो राम्रो होइन.
0: त्यो आदेश र आक्रोश जुन सड़कमा व्यक्त गरिन्थ्यो त्यो सरकारमा गएर व्यक्त गर्ने होइन, उहाँहरूले त्यो परिवर्तन गर्न बाँकी नै छ. सड़कमा व्यक्त गरेको आवाजलाई नै उहाँहरूले सरकारमा व्यक्त गर्न लाग्नु हो, त्यसमा सचिन आवश्यक छ. मेरो हिसाबमा पार्टी पंक्तिमा चाहिँ स्पष्टता छ. पार्टीका सभापतिले जुन यो गएको छ महिनाको अवधिमा पब्लिकले बोल्नु लागेको छ, त्यसमा कुनै पनि किसिमको असन्तुलित र असंयमित भाषा छैन, ज्यादै सन्तुलित संयमित र परिपक्व राजनीतिज्ञको भाषा उहाँले बोल्नु भएको छ. अब उहाँले त्यही आफूले जुन भाषा बोल्नु भएको छ त्यही कुरालाई नेतृत्व गरेर सबैलाई त्यही भाषा बोल्न लगाउन सक्नुहुन्छ.
1: एउटा कुरा के छ भने, अब सरकारका मन्त्रीहरू चाहिँ कतिपय रूपमा झुटा पनि बोलिरहेको भन्ने कुरा आएको छ. पूर्व अर्थमन्त्रीज्यू जस्तो हिजो अस्ति मात्रै सोभिता गौतम कानून मन्त्रीका हैसियतले उहाँले के भन्नुभएको छ भने, राष्ट्रिय सभाले विधेयक रोकेको छ, हाम्रो चाहिँ त्यहाँ जनशक्ति छैन, हाम्रा मान्यज्यूहरू छैनन् भन्नुभएको छ होइन. तर अहिलेसम्म कानून मन्त्रीले झुट बोल्नु भएको हो? राष्ट्रिय सभाले कुन विधेयक रोक्यो, कहाँनिर असहयोग गर्यो, कुन विधेयक चाहिँ राष्ट्रिय सभामा पठाएको छ जनतालाई? अब यो किनभने नयाँ सोच नयाँ विचार आएका व्यक्तिहरूले त सही के हो गलत के हो स्पष्ट रूपमा जनतालाई बुझाउने ठाउँमा चाहिँ राष्ट्रिय सभाले असहयोग गर्यो भनिदिनु भएछ भन्दा यो झुटको र भ्रमको खेती चाहिँ पोलिटिक्समा यो पुरानै रोग हो होइन. त्यसो भए
0: यो चाहिँ प्राविधिक रूपमा पनि राजनीतिक रूपमा पनि गलत कुरा हो, एकदम अराजनीतिक भाषा हो उहाँले बोलेको. यस्तो संसदमा सबै आफ्नो दलको मान्छे मात्रै हुँदैन कि एउटा, दोस्रो आफ्नै दलको मानिसहरू भए पनि नीतिगत बहसमा चित्त नबुझेपछि आफ्नै दलका सदस्यहरूले पनि त्यसमा असहमति जनाउन सक्छन्, त्यो प्रतिनिधि सभा पनि हुनसक्ला, राष्ट्रिय सभा पनि हुनसक्ला. उहाँले राष्ट्रिय सभाको त्यो त्यहाँ गएर बहस गर्नुपर्छ, कुराहरू राख्नुपर्छ भन्ने कुरा बुझ्दै नबुझिकन त्यहाँको त्यसको चरित्र के छ, त्यहाँ त सबै विपक्षी दलका मान्छेहरू मात्र छन्, हाम्रो दलका एकजना पनि छैन भन्ने हिसाबले त्यो अराजनीतिक भाषा बोल्नुभयो, त्यो बोल्न उनीहरू. यदि सरकारले सही प्रस्ताव लिएर गएको छ भने राष्ट्रिय सभाले पनि त बजेट पास गर्यो नि, आखिर बजेट त राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै सदस्य हुनुहुन्न, सबै अरू पार्टीका सदस्य हुनाहुँदै पनि बजेट ठिक थियो अथवा उहाँले चित्त बुझाउनु पो पास गर्नुभयो होइन. सरकारले असल कार्यक्रम नीति लिएर आएको छ भने त राष्ट्रिय सभाका स्क्रुटिनी सदस्यले विरोध नै गर्दैन. अब गर्न नहुने काम एउटा गलत ऐन लिएर गइएको छ, विधेयक लिएर गइएको छ भने स्वाभाविक रूपमा राष्ट्रिय सभामा त बहस गर्ने अधिकार त हुन्छ. राष्ट्रिय सभाको अधिकारलाई उनीहरूले प्रयोग गर्दाखेरि होइन हामीलाई असहयोग भयो अथवा त्यहाँ विधेयक पास गर्न दिइएन भन्ने त्यो भाषा राम्रो छैन होइन.
1: तर अहिलेको यो जुन एक किसिमको असन्तुष्टि त अझै पनि छ, सड़कमा तपाईँले असन्तुष्टि देखिराख्नु भएको छ, सरकार बनेको देवानबाट नै कतिपय रूपमा माइती घरमा अहिले पनि माइती घर उभानु हुन सकेका स्थिति छैन. यी सबै असन्तुष्टिले कतै देश फेरि अर्को समस्यातर्फ धकेलिन्छ कि वा चाहिँ यी सबै कुराहरूलाई चाहिँ सरकारले मिलाएर लैजान सक्छ कि सक्दैन, जाँदा जाँदा यसमा के छ तपाईँको भन्नु अनुभव र सुझाव?
0: हजुर, नेपाली समाज चाहिँ परिपक्व हुँदै गएको छ. हामीले पोहोर सालको दुई दिनको पछि पनि धेरै ठुलो अनिश्चय थियो, नेपालभित्र मात्रै होइन कि नेपाल बाहिर सबै नेपाललाई मन पराउने मानिसहरूले पनि ओहो नेपाल त अब कसरी माथि तङ्ग्रिएर उठ्ला र भन्ने थियो होइन. हामी सात आठ दिन पनि हामी चाहिँ तङ्ग्रिएर उठ्यौँ होइन. हामी आफै सरकार बनायौँ, हामी कसैले बाहिरको सहयोग लिएनौँ. हामी शङ्का गर्छौँ कतिपय पक्काबाट एकदम हाम्रो कन्सपिरेसी थियो नि नेपालमा बाह्य शक्तिले नै गर्यो यसले नै गर्यो, त्यो कुनै शक्तिले गरेको रहेछ भने त हामी सरकारको थाहा भएन. हामीलाई कुनै शक्तिले यसो गरेर उसो गरेर भने कहिले पनि केही भएन. त्यो शक्ति रहँदै नै हुन्छ, हुँदै नभएको शक्ति होइन अनुमान गरियो. त्यही भएर हामी हाम्रो समाज चाहिँ परिपक्व हुँदै गएको छ. अब यो समाजमा बेला बेलामा असन्तुष्टि उठ्छन्, त्यो असन्तुष्टि उठिएन भने पनि राम्रो होइन. सबै सन्तुष्ट भयो भने पनि तपाईँको कतिपय गल्ती मा आँखा मिलिन्छ होइन, त्यसमा सुधार गर्नको निमित्त पनि असन्तुष्टि चाहिन्छ. असन्तुष्टि

0: गरिएको त हो नि, त्यो त्यो राजनीतिक वृत्तमा पनि अहिले पनि देखिहाल्नु भयो नि, यो विपद परेको बेलामा विपदलाई राजनीति गर्न हुँदैन, हामी जुनसुकै दल भए पनि सहयोग गर्नुपर्छ भनेर तपाईँको नेपाली काङ्ग्रेसका नेतृत्व, नेकपाका नेतृत्व, माओवादीका सबै नेतृत्व लाग्नुभयो नि, यो संकट भनेको यो सरकारको मात्रै होइन, यो संकटले यो सरकार बढाएर लिएर गइयो छ कसैले भनेको छ नि, त्यही भएर यो अप्ठ्यारो अवस्थामा मुलुकलाई समस्या परेको बेलामा एकबद्ध हुने र मुलुकको हितको निम्ति काम गर्ने चरित्र नेपाली समाजको छ, त्यो त्यसलाई गौण मान्नु, त्यसको कुरा अवमूल्यन गर्नु हुँदैन हामीले, त्यही भएर त्यो कारणले गर्दाखेरि म चाहिँ अप्ठ्यारो पर्दैन भन्ने म विश्वस्त छु।
1: तर सरकार त जाँदा जाँदै सरकार फेसबुकबाट चल्यो भनेर हिजो मात्रै मलाई पूर्व गृहमन्त्री अन्तरिम कालकै तपाईँकै सरकारका गृहमन्त्री ओम प्रकाश अर्यालजीले भन्नुभएको थियो सरकार त सिलिकन भ्यालीबाट चलिरहेछ, यो अलिकति राम्रो भएन, यो हरेक कुराहरू चाहिँ राज्यका यत्रा संयन्त्रहरू विङ्सहरू हुँदाहुँदै पनि अर्को देशबाट, फेसबुक त हाम्रो कन्ट्रोलमा छैन तर त्यताबाट सरकार चलाउनु खोजिया छ, यो पटक्कै राम्रो भएन भन्नुभएको थियो, उहाँले असन्तुष्टि जनाउनु भएको थियो, यहाँको भन्नु के छ त्यसमा?
0: होइन, अहिले संसारभरि सबैले आफ्ना मूलनीतिहरू सामाजिक सञ्जालमा व्यक्त गर्ने, अरूमूल गर्ने देखि तपाईँले देखिहाल्नु भएको थियो नि, संयुक्त राज्य अमेरिका अब विश्वको प्रमुख महाशक्ति, त्यहाँको राष्ट्रपतिजीले सरकारका मूलनीतिहरू सरकारतिरबाट आउनुभन्दा पहिला नै उहाँले आफ्नो एक्समा अथवा उहाँको आफ्नै जुन सामाजिक सञ्जाल छ त्यसमा व्यक्त गर्नुहुन्छ होइन। भारतमा पनि भारतीय प्रधानमन्त्रीले फेसबुकमा एक्समा आफ्ना धारणाहरू सरकारले घोषणा गर्नुभन्दा अगाडि व्यक्त गर्नुहुन्छ, त्यो पब्लिकको धारणा बुझ्नको लागि पनि उहाँहरूले गर्ने गर्नुभयो। यो चाहिँ नेपाल मात्रै होइन, सबैतिर अन्तर्राष्ट्रिय सम्बन्धको बिचमा पनि, जस्तै इजरायलको प्रधानमन्त्रीले गरेको कुनै काम पनि तारिफ गर्नु पर्यो भने म देखिरहेको छु भारतीय प्रधानमन्त्रीले यसमै केही लेख्नुहुन्छ, उताकोले पनि त्यसरी लेख्नुहुन्छ। सामान्य सञ्जालको प्रयोग गर्ने परम्परा पनि अब नियन्त्रित मुलुकहरू खास गरी अब दक्षिण कोरिया, म्यानमार, चीनमा पनि उच्च नेतृत्वले त्यस्तो सामाजिक सञ्जाल प्रयोग गरेको देखिन्न, अरू लोकतान्त्रिक मुलुकमा सबैतिर सामाजिक सञ्जालको प्रयोग गरेको देखिन्छ, र त्यो नेपालमा प्रयोग गरियो यो अनौठो भयो
1: पूर्व अर्थमन्त्रीज्यू, यहाँको महत्वपूर्ण सुझाव र समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
0: हुनुहुन्थ्यो
1: पूर्व अर्थमन्त्री रामेश्वर खनाल, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बिपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98066 81166।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो। घटना दुर्घटना
4: कला संस्कृति
1: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। बुधबार बिहान उद्योग समितिको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले भन्नुभयो, अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो। ग्यास उद्योगीको पाता नकसेसम्म ग्यास अभाव सहज हुँदैन। उहाँ त्यतिमा मात्रै रोकिनुहुन्न। उहाँले हाल संचालनमा रहेको 98 ग्यास उद्योगको लाइसेन्स खारिज गर्नुपर्ने समेत बताउनुभयो। देशमा यति धेरै ग्यास उद्योग चाहिँदैन, दुईवटा मात्रै भए पुग्छ उहाँले भन्नुभयो। यतिबेला काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम हाहाकार छ। उपभोक्ताहरू एउटा सिलिण्डर ग्यास पाउन दिनरात लाइनमा बस्न बाध्य छन् भने अर्कोतिर ग्यास पाइहाले पनि 2060 रूपियाँ पर्ने ग्यासलाई 3000 रूपियाँसम्म तिर्न बाध्य छन्। नेपाल आय निगम र उद्योग मन्त्रालय आफैले पाले पालो ग्यास आइरहेको तथ्याङ्क सार्वजनिक गर्छन्, तर सरकारले अनलाइनमा सार्वजन गर्ने तथ्याङ्क जस्तो छैन बजारको अवस्था। उपभोक्ता भने घण्टौं लाइन बस्दा पनि ग्यास पाउँदैनन्। लामो समयदेखि चुलिएको ग्यास अभावलाई हालै देशमा परेको विपत्तिले झन चुनौती थपेको छ। 14 भदौदेखि कृष्णभीरमा सड़क भाँचिँदा पर्याप्त मात्रामा ग्यास काठमाडौँ भित्रिएको छैन। वैकल्पिक मार्गबाट आएको ग्यास पनि उपभोक्ताले सहज रूपमा नपाउँदा जटिल बनेको अवस्थालाई सरकारले व्यवस्थापन गर्न सकेको छैन। बजार व्यवस्थापन र समस्या समाधानको लागि रात दिन खटेर काम गर्नुपर्ने मन्त्री यादवले भने समस्याको समाधान भन्दा पनि भड्काउपूर्ण अभिव्यक्ति दिनुभएको छ। उद्योग समिति बैठकमा मन्त्री यादवले धम्की दिएपछि उद्योगी र सरकारबीच टकराव बढ़ेको छ। मन्त्री यादवले आफूले उद्योगीलाई कार्यवाही गर्न खोज्दा आफ्नै मन्त्रालयका कर्मचारीले नटेरेको र असहयोग गरेको भन्दै लाचारी समेत प्रकट गर्नुभयो। सरकारसँग ग्यास आयात भण्डारण र वितरण गर्ने आफ्नो कुनै पनि पूर्वाधार छैन। नेपालमा हाल संचालनमा रहेका 98 ग्यास उद्योगहरू पूर्ण रूपमा निजी क्षेत्रका हुन्। राज्यको आधिकारिक निकाय नेपाल आयल निगमको स्वामित्वमा एउटा पनि ग्यास बोटलिङ प्लान्ट छैन। सरकारको 20% स्वामित्व रहेको साल ट्रेडिङ कर्पोरेशनले केही मात्रामा ग्यास बेचे पनि त्यो बजारको माग धान्न सक्ने अवस्थामा छैन। त्यति मात्र होइन, नेपालमा ग्यास ढुवानी गर्ने आफ्नै एउटा ग्यास बुलेट छैन। निजी क्षेत्रहरूले समेत भारतबाट ग्यास आयात गर्न भारतीय बुलेटहरूकै भर पर्नुपर्छ, जसकारण ढुवानीमै वर्षेनी 6 अर्ब रूपियाँ बाहिरिने गरेको छ। आयल निगम मातहत आफ्नै ग्यास उद्योग खोल्ने र बुलेट किन्ने विषय सधैँ बहसमै सीमित छ। त्यति मात्र होइन, बोटलिङ पछिको वितरणमा पनि पूर्ण रूपमा निजी क्षेत्र नै संलग्न छ। यस्तो 7% निजी क्षेत्र र भारतीय ढुवानीमा निर्भर रहेको अवस्थामा बजारमा ग्यासको आपूर्ति सहज बनाउन निजी क्षेत्रलाई परिचालन गर्नुको विकल्प तत्काल देखिन्न। मन्त्रीको अभिव्यक्तिप्रति उपभोक्ता अधिकारीहरू पनि सन्तुष्ट छैनन्। उपभोक्ता अधिकार कर्मी ज्योति बानियाले मन्त्रीले समस्याको चुरो कुरो नबुझी सस्तो लोकप्रियताको लागि मात्रै बोलेको भन्दै आलोचना गर्नुभएको छ। ग्यास उद्योगीलाई पाता फर्काउनुपर्ने र कर्मचारीले सहयोग नगरेको भन्नुभएको भए मन्त्रीजीले अलिक बढ़ी बोल्नु भएको हो। उहाँले भन्नुभएको छ, समस्याको परिणाम होइन, कारण पत्ता लगाउनुहोस्। मन्त्रीको टिप्पणी सुन्दा उहाँलाई अझै कृत्रिम अभाव, लुट खसुट र भू अर्थ राजनीतिको बोध भए जस्तो लागेन। उहाँहरूको यस्तो अपरिपक्व बुझाई र बोलीले गर्दा हामी उपभोक्ताले अझै अन्डर पाइने भइयो, उहाँले भन्नुभयो। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेम राईमाथि महाभियोगको माग गर्दै संसद सचिवालयमा पेश भएको निवेदन संविधान सम्मत नभएकोले अघि नबढ़ने भएको छ। संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले निवेदन पेश भएको भए पनि संविधान सम्मत नभएको हुँदा त्यो अघि बढ़ाउनै नसकिने बताउनुभयो। केही सांसद र कानूनविद संघको परामर्शपछि शंकर रजकले निवेदन पेश गर्नु भएको थियो। पाण्डेले भने निवेदन पेश भए पनि संविधान सम्मत नभएकाले प्रक्रिया अघि नबढ़ने बताउनुभयो। संसदमा यो निवेदन प्रक्रियामा जाँदैन, संविधान विपरीत छ। उजुरीको रूपमा त्यसरी एकजना व्यक्तिले पेश गर्न मिल्दैन, उहाँले भन्नुभयो। कानून र संविधान बमोजिम त्यसरी निवेदन दिन मिल्दैन, संविधानमा त्यो व्यवस्था छैन, त्यसैले निवेदन अघि बढ्ने आधार नै छैन। भोटेपछि बाढ़ी कारण थुनिएको चिलिङ्गे जलविद्युत केन्द्रको सुरुङ खुलाउने काम भइरहेको छ। कामको सिलसिलामा रहेका प्राविधिक कर्मचारीको खोज तथा उद्धारका लागि थुनिएको सुरुङको पुवाल खोल्न थालिएको चिलिङ्गे जलविद्युत केन्द्रले जनाएको छ। केन्द्रका अनुसार नेपाली सेना तथा भारतीय सेनाको सहयोगमा सुरुङभित्र थुप्रिएको हिलो तथा लेदो पन्छाउने काम भइरहेको छ।
निरन्तरको प्रयासपछि सुरुङभित्र करिब 100 मिटर लेदो हटाइसकिएको छ। नियन्त्रण कक्षको लेदो हटाएपछि थुनेका प्राविधिक कर्मचारीको अवस्था पत्ता लाग्ने विश्वास छ। आयोजनाका अनुसार विद्युत केन्द्र सञ्चालनमा रहेकाले सुरुङभित्र रहेका 3 जना प्राविधिक कर्मचारी नियन्त्रण कक्ष कन्ट्रोल रूममा कार्यरत रहेको अनुमान छ। नेपाली सेनाको 6 नम्बर वाहिनीका वाहिनीपति उज्जवल विक्रम राणाको कमाण्डमा सुरुङ खुलाउने तथा प्राविधिक कर्मचारी खोज तथा उद्धार कार्य भइरहेको छ। उद्धारका लागि आवश्यक प्राविधिक सहयोग तथा स्थलगत अनुगमन गर्न नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यका निर्देशक कुलमान घिसिङ पनि आयोजन स्थल पुग्नु भएको छ। नुवाकोटको देवीघाटमा भोटेकोशी नदीले पुल बगाएको ठाउँमा नयाँ पुल राखिएको छ। नेपाली सेनाले 5 दिन लगाएर हिजो बेलुकी एकरूप ब्रिज भनिने नयाँ पुल जडानको काम सकेको हो। नयाँ पुल आजदेखि पैदल यात्रीको लागि खुल्ला रहने र भोलिदेखि गाड़ी चल्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि भोटेकोशीको बाढ़ीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क विच्छेद भएको थियो। नेपाली सेनाले छोटो समयमै वैकल्पिक पुल जडान गरेपछि स्थानीय बासिन्दा व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ। पोखरा 10 बुद्धचोकमा बुधबार ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको ज्यान गएको छ। मृत्यु हुनेमा स्याङ्जेको अर्जुन चौपारी 5 निवासी 25 वर्षीय नवराज दर्जी हुनुहुन्छ। पृथ्वी राजमार्ग अन्तर्गत बुधबार दिउँसो 12:50 बुद्धचोकमा पृथ्वी चोकबाट मसिङ चोकतर्फ जाँदै गरेको नापाँच R244 नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको गसाप 282 नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक दर्जी गम्भीर घाइते हुनु भएको थियो। उहाँलाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले 2:22 मृत घोषणा गरेको जानकारी जिल्ला प्रहरी कार्यालयले दिएको छ। ट्रक र चालक सिन्धुपाल्चोक सिन्धुलीको कमलामाई 8 का 36 वर्षीय खड्कबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको छ। तनहु समाज युकेले बाढ़ी पीड़ितलाई हिजो राहत रकम हस्तान्तरण गरेको छ। तनहु समाज युकेले युकेमा संकलन गरेको 10,95,000 रूपियाँ राहत रकमको चेक तनहु समाज युकेका उपाध्यक्ष निर्मला थापाले अर्थमन्त्री सुनि बग्लेलाई हस्तान्तरण गर्नुभयो। नेपालमा महाविपत्ति थियो, पीड़ा नेपालीमा अक्षम्य भएकाले राहत रकम संकलन गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिएको तनहु समाज युकेका महासचिव महेन्द्र आलेले बताउनुभयो। राहत रकम संकलनमा सहयोग गर्नुहुने समाज सदस्य तथा सहयोगदाताहरूमा तनहु समाज एकीका अध्यक्ष सन्त गुरूङले धन्यवाद दिनुभयो। सुसमाजले बाढ़ी पहिरोमा परि मृतकजनमा चिर शान्तिको कामना र परियोजनमा समवेदना प्रकट गरेको छ। शुक्लागण्डी चार दुलीगढ़मा रहेको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिक उद्धार र राहतका लागि 25,000 रूपियाँ सहयोग गरेको छ। सहकारीले राहत र पुनर्स्थापनाको लागि सरकारसँग एकीबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष प्रदीप थापाले जानकारी दिनुभयो। उहाँले हराएकाको खोजी चाँडो होस् भन्दै घाइतेको स्वास्थ्य लाभ र मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। शुक्लागण्डी 4 भित्री बजार निवासी रामकुमारी गुरूङ र खटन सिंह गुरूङ दम्पतिले भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिक उद्धार राहतका लागि 11,555 रूपियाँ सहयोग गर्नुभएको छ। समाजसेवी रामकुमारीले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ। क्षेत्री समाज माथिल्लो बेलचोत्रा शुक्लागण्डी 5 ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 50,205 रूपियाँ सहयोग गरेको छ। भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ीबाट प्रभावित नागरिक उद्धार राहत र पुनर्स्थापनाका लागि 100 रकम प्रदान गरिएको समाजले जनाएको छ। शुक्लागण्डी 5 बेलचोत्रमा रहेको लांगाली मगर समाजले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ीबाट प्रभावित नागरिक उद्धार राहतका लागि 50,555 रूपियाँ सहयोग गरेको खबर छ। यस्तै रसुवाको भोटेकोशीमा आएको बाढ़ीले पीड़ित बनेका नागरिकको राहत उद्धार र पुनर्स्थापनाका लागि शुक्लागण्डी 5 मा रहेको ज्ञान बगैचा इंग्लिश बोर्डिङ स्कूलले रकम सहयोग गरेको छ। विद्यार्थी शिक्षक कर्मचारी र विद्यालयबाट संकलित 1,32,770 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको प्रिन्सिपल सुरेश पौडेलले जानकारी दिनुभयो। होटल संघ पोखरा नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम प्रदान गरेको छ। संघका तर्फबाट 2,00,000 रूपियाँ, बाराई हस्पिटालिटीका तर्फबाट 20,55,000 रूपियाँ र अन्य होटलको सहित गरी कुल 29,35,833 रूपियाँको भाउचर कास्कीका प्रमुख जिल्लाधिकारी
कुमानसिंह गुरूङलाई प्रदान गरिएको थियो। यस अवसरमा माउन्टेन ट्रस्टका तर्फबाट गरिएको 10 लाख रूपियाँ सहयोगबारे समेत जानकारी दिएको थियो। संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको एक टोली बुधबार जिल्ला प्रशासन कार्य कास्की पुगी सहयोगबारे अवगत गराएको हो। तनहुँको शुक्ला गण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी शिशिर पौडेलको गृह मन्त्रालयमा सरुवा भएको छ। शुक्ला गण्डकी नगरपालिकामा माडी नगरपालिकाबाट जगत प्रसाद भूषाल आउनुहुने भएको छ। सरकारले हिजो प्रशासन सेवाका 25 जना उपसचिवको सरुवा गरेको हो। शुक्ला गण्डकी नगरपालिकामा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग शुरू भएको छ। पुस्तिकाको प्रभावकारी कार्यान्वयनका लागि पैरवी तथा शुभारम्भ कार्यक्रम हिजो नगरपालिकामा सम्पन्न भयो। जाइका नेपालको सहयोगमा संचालित नेपाल मातृ तथा बाल स्वास्थ्य पुस्तिका परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। यो परियोजना गण्डकीका 6 र लुम्बिनीका 3 पालिका गरी कुल 9 पालिकामा पायलट कार्यक्रमको रूपमा शुरू भएको हो। गर्भावस्थादेखि सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विवरण व्यवस्थित रूपमा अभिलेख राख्ने र आवश्यक स्वास्थ्य सेवा समयमा उपलब्ध गराउने उद्देश्यले पुस्तिका प्रयोगमा ल्याइएको हो। कार्यक्रम स्वास्थ्य मन्त्रालय गण्डकीका चिकित्सा महाशाखा प्रमुख डाक्टर रमेश केसीले पुस्तिकाको प्रभावकारी प्रयोगले गर्भवती महिला तथा बाल बालिकाको स्वास्थ्य अवस्थाको नियमित अभिलेख राख्न र आवश्यक सेवा समयमा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। नगर प्रमुख कृष्णराज पण्डितले मातृ तथा बाल स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो। नगर उपप्रमुख हुमबहादुर विक राजु, प्रदेश जनस्वास्थ्य कार्यालय तनहु प्रमुख अमर दवाडी, स्वास्थ्य शाखा प्रमुख डाक्टर डीबी थापा लगायतले बोल्नु भएको थियो। कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, संचारकर्मीको सहभागिता रहेको थियो। साबिकको लेखनाथ नगरपालिका पुनर्स्थापनाको माग गर्दै पोखरा महानगरपालिकाका एक तिहाई जनप्रतिनिधिले विशेष नगरसभा बैठकको माग गरेका छन्। उनीहरूले महानगर प्रमुख धनराज आचार्य समक्ष हस्ताक्षर सहितको पत्र बुझाउँदै प्रक्रिया अघि बढ़ाएका हुन्। पोखरा महानगरपालिका नम्बर 31 का वडा अध्यक्ष रकनाथ कणेल र वार्ड नम्बर 29 का वडा अध्यक्ष शिवप्रसाद गुरूङको अगुवाईमा प्रमुख आचार्यलाई उक्त पत्र बुझाएको पत्रमा विशेष नगरसभा बोलाई लेखनाथ नगरपालिका पुनर्स्थापनाको प्रस्ताव पारित गर्न माग गरिएको छ। नगरसभाबाट प्रस्ताव पारित गरी सम्बन्धित निकाय मार्फत केन्द्र सरकार समक्ष पठाउनु पर्ने उनीहरूको माग छ। पत्र बुझ्दै महानगर प्रमुख धनराज आचार्यले कानूनी परामर्श लिई आवश्यक प्रक्रिया पूरा गरेर विशेष नगरसभा बोलाउने प्रतिबद्धता जनाउनु भएको छ। माग अनुसारको प्रस्ताव नगरसभामा पेश गर्ने उहाँले बताउनुभयो। कास्की जिल्लाको वर्तमान स्थानीय तह संरचनालाई पुनरावलोकन गर्नुपर्ने भन्दै महानगर प्रमुख आचार्यले कास्कीमा हाल 5 वटा स्थानीय तह रहेकोमा त्यसलाई बढ़ाएर कम्तीमा 10 वटा पालिका बनाउन पहल गरिएको दावी गर्नुभयो। धेरै स्थानीय तह हुँदा स्थानीय स्तरमा बजेट तथा स्रोत साधनको पहुँच र सुनिश्चितता बढ़ाउन सहयोग पुग्ने उहाँले बताउनुभयो। श्री अवधारणा अनुसार कास्कीमा थप पालिका गठनको माग केन्द्र सरकार समक्ष प्रस्तुत गर्ने तयारी भइरहेको आचार्यले जानकारी दिनुभयो। लेखनाथ क्षेत्रको दीर्घकालीन र समृद्ध विकासका लागि छुट्टै नगरपालिका आवश्यक रहेको लेखनाथ नगरपालिका पुनर्स्थापना अभियानका संयोजक एवं लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिग्राम पौडेलले बताउनुभयो। प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको 113 जन्म जयन्ती हिजो दिल्लीगढ़ामा मनाइएको छ। नेपाली कांग्रेस शुक्ला गण्डकी नगरपालिका नम्बर 4 ले सो कार्यक्रम गरेको हो। सो अवसरमा नेता कोइरालाको योगदानको स्मरण गरिएको थियो। वडा सभापति डिलबहादुर श्रेष्ठको अध्यक्षता र तनहु 2 का सभापति चुडामणि खनालको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो। शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, महाकिसन प्रतिनिधि भक्तबहादुर श्रेष्ठ, युवा नेता मेन थापा लगायतले सम्बोधन गर्नुभएको थियो। नेपाली कांग्रेस शुक्ला गण्डकी नगर उपसभापति भीमादेवी खत्री मन्जु राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा प्रवेश गर्नुभएको छ। कांग्रेस परित्याग गर्नुभएको खत्रीले रासोपाको पार्टी सदस्यता समेत लिइसकेको रासोपा नेता प्रकाश थापाले जानकारी दिनुभयो। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाका स्थित भन्सार कार्यालय आजकल निकै नै व्यस्त छ। सीमित स्रोत साधनका बावजूद अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एकमात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनौ जसो ठूला आकारका कन्टेनर नेपाल भित्रिरहेका छन्। मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्राउने एकमात्र नाका कोरला बनेको छ। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार रसगढ़ी नाका बाढ़ीले ध्वस्त पारेपछि चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो। रसगढ़ी नाका बाढ़ीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान अहिले धमाधम कोरला नाका हुँदै नेपाल भित्राउन थालिएको छ।
उहाँका अनुसार यति बेला दशैंका लागि व्यापारीले मगाएका सामानदेखि फलफूल र विद्युतीय गाड़ी यही नाका हुँदै भित्रिएका छन्। यसअघि पनि यो नाकाबाट फाटाफुट सामान भित्राउने गरिएको भए पनि फलफूल भने पहिलोपटक यो नाका हुँदै भित्राइएको हो। उहाँका अनुसार अहिले रसुवागढ़ी र तातोपानी नाकाको सबै व्यापार यही नाकाबाट भइरहेको छ। यो नाका हुँदै यसअघि चीनबाट आयात हुने विद्युतीय सवारी भित्राउने माध्यम बनेको थियो, तर अहिले भने दैनिक उपभोग्यदेखि दशैं लक्षित सामग्री, विद्युतीय गाड़ी र उद्योगका सामान पनि यही नाकाबाट भित्रिन थालेका छन्। गोर्खा जिल्लाका विभिन्न क्षेत्रमा वर्षे धानबालीमा जिंक तत्वको कमीका कारण ब्लास्ट रोगको समस्या देखिन थालेको छ। जिल्लाका धान उत्पादन हुने क्षेत्र पालुङटा नगरपालिका र सिरान्चोक गाउँपालिकाका विभिन्न फाँटमा ब्लास्ट रोगको प्रकोप देखिन थालेको कृषि विकास कार्यालय गोर्खाका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो। पालुङटा नगरपालिकाका फाँट तथा सिरान्चोक गाउँपालिकाका दरौंदी फाँटमा किसानले लगाएको धानबालीमा ब्लास्ट रोगको प्रकोप देखिएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो। उहाँले भन्नुभयो, किसानको धान बालीमा पुगेर अनुगमन गर्दा जिंक तत्वको कमीका कारण ब्लास्ट रोग तथा ब्याक्टेरियल लिफ ब्लाइटको समस्या देखिएको छ। कृषि प्राविधिकहरूले जिंक तत्वको कमी देखिएको खेतमा एक लिटर पानीमा 5 ग्राम जिंक सल्फेट मिसाएर धानको बोटमा छर्कन किसानलाई सुझाव दिएको जनाइएको छ।

0: देशका केही स्थानमा आज वर्षाको सम्भावना छ। केही भूभागमा भारी वर्षाको समेत पूर्वानुमान छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा मधेस प्रदेश लगायत बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। हवस् त, हामीले तिनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल सर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस रेडीमेड ड्रेस पाइन्छ। साथ ही विवाह को लागी आवश्यक संपूर्ण कपड़ा पाइन्छ। शुक्ला गण्डकी क्षेत्र भित्रका संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखा को लागि सम्पर्क 98067-13425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141194, मोबाइल 98560206।
16: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है।
18: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
17: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
19: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
17: मोबाइल 9865005770।
20: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
21: किन आमा, के भएर?
20: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो जी।
21: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
20: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
14: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्ब।
20: मोबाइल 9856043952 र 9806।

0: शुक्लागन्ध केएफएम 97.6
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
7: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
8: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र। यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
7: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
9: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
9: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
8: पोखरा जाने बाटोतिर।
10: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
11: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
12: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
11: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
12: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
13: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
14: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
8: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
15: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
16: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
8: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बेपी चोक।
17: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 9856 33 878, 98461 56 58।
18: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
19: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
20: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
18: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9850623128 र 9462014726।
21: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
22: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
23: सम्पर्क 0654142121, मोबाइल 9850635921।
22: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
24: हजुर दान गरौ।
25: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
26: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
24: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
25: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तनहुँ।

0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चो।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98-066-81-166, 98-461-49-304 र 98-462-26-743।

0: शुक्लागन्ध केएफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्लागन्ध केएफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
1: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
3: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
1: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।
4: नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँको राशिफल, तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछ। आज मिति 2083 साल भदौ महिनाको 25 गते बिहिबार, ईस्वीसम्म 2026 सेप्टेम्बर 10 तारिक सकेसम्म 1948 नेपालसम्म 1146 सूर्यदेव बिहान 5:47 भयो भने सूर्यास्त साँझ 6:16 हुनेछ। आज भाद्र कृष्ण पक्षको चतुर्दशी तिथि। कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट। बिहान 4:55 तपाईँहरूले राष्ट्रिय जनसंघ विभिन्न मंगल धुनहरू सुन्नुभयो। 5:25 विभिन्न भक्तिगी संगीतहरू, 5:25 5:50 शुक्लागन्धदेखि समाचार, 6:36 कायक हेरन, 36 7:00 नेपाली बस, 7:20 शुक्लागण्डकी समाचार, 7:45 राष्ट्रिय गीत संगीतहरू, 7:45 कार्यक्रम सुखद बिहानी, 8:15-9 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:15 नेपाल खबर, 9:15-10 गाम बिस्टीको भाका, 10:10 शुक्लागण्डकी समाचार, 10:15-12 हेलो शुक्लागण्डकी, 12:12 नेपाल खबर, 12:15-1 विभिन्न पप गीत संगीतहरू, 1:00-2:00 लोकगीत संगीत, 2:00-3:00 नेगी संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 विभिन्न फिल्मी गीत संगीतहरू, 4:00-5:00 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्लागण्डकी समाचार, 5:15-6:00 लोक चौधरी, 6:30 नेपाल दर्पण, 6:30-7:00 विभिन्न भाषा भाषा गीत संगीतहरू, 7:30-7:30 शुक्लागण्डकी समाचार, 7:30-8:00 विभिन्न गीत संगीतहरू, 8:30-8:30 कुमाल भाषाको कार्यक्रम, 8:45-9:00 बीबीसी नेपाली सेवाको साँझ पख, 9:10 विभिन्न गीत संगीतहरू, 10:10 शुक्लागण्डकी समाचार, राति 10:00 शुक्लागण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान

समय रहेको छ। वृष राशि, वृष राशिमा चाहिँ बाबी बु बेबु जिताएको कामहरू बित्नाले परिस्थिति अलि प्रतिकूल रहनेछ भने पेसा व्यवसायमा सोचेको लाभहरू नउठ्न सक्छ। साझेदारीमा समस्याहरू आउनुका साथै पहिलेको सम्झौताहरू भङ्ग हुनाले अरूको फाइदाका लागि उपयोग भइने समय रहेको छ। विश्वमा वचन दिने बाहिर दुःख पाइनेछ भने महत्वाकांक्षी योजनाहरू गोप्य राखेर अघि बढ्नुहोला र आमा र साथीभाइको माध्यमबाट केही कामहरू भने बनाउन सकिनेछ। मिथुन राशि, मिथुन राशिमा आशय काकीको गङ्ग सकिएको हो। परिश्रम परेर पनि समयमा निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकेको कामहरू बन्ने र नयाँ कामहरू शुरूआत गर्ने समय रहेको छ। उद्योग व्यापारमा पनि विशेष फाइदाहरू हुनेछन्। शत्रुहरू र प्रतिस्पर्धीहरूलाई सजिलै हराउन सकिने छ। कृषिमा केही समस्या आए पनि प्रशस्त धनहरू आर्जन गर्ने मौका भने रहेको छ। कर्कट राशि, कर्कट राशिमा चाहिँ हुए हो डाडी डुडेडो। अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि परिने र अध्ययनमा धेरै समय दिन नसकिनेछ। अरूको मुख ताक्ने बानीले पछि परिने र अधुरो कामहरू अधुराई रहनेछन् भने आफ्नो कमजोरीको टिप्पा टिप्पणी गर्ने समय रहेको छ। बोली व्यवहारमा सजग रहनुहोला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। शोकले खर्च बढाउनका साथै अर्थ अभाव देखा पर्न सक्छ। सिंह राशि, सिंह राशिमा शेरमा मेमो मेमो टाटी टुटे। शिष्टाचारमा अल्मलिनु पर्ने र भेटघाटमा समय व्यतीत हुने समय रहेको छ। खानपानको शोकले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। नतिजा सुधार्न केही समयहरू कामहरू दोहोराउनु पर्ने समय रहेको छ। बुद्धिको उपयोगले विद्या र धनार्जन गर्न सकिनेछ। नियमित प्रयत्नले कामहरू भने बढ्ने र पहिलेका कमजोरीहरू पनि सच्याउने समय रहेको छ। कन्या राशि, कन्या राशिमा चाहिँ टोपा पेपो सहर ठपेको। समस्याप्रति गम्भीर नभर्दा अवसरहरू गुम्नका साथै आफ्नो कमजोरीको ले इष्टमित्रहरू पनि टाढिन सक्छन्। अवसरको खोजीमा दौड़ गर्नुपर्ने र फाइदाका पछि लाग्दा सम्बन्धहरू बिग्रने समय रहेको छ। खर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ भने आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। चुनौती पछ्याउँदै होसियारका साथ भने कामहरू गर्न सकिनेछ। तुला राशि, तुला राशिमा रि रुरेरो ताती तुदिन। सम्पादित कामले नतिजा पनि राम्रै आउने समय रहेको छ। परिश्रमको पहिलेको परिश्रम लगानीबाट भने फाइदा उठाउन सकिनेछ। विभिन्न कामका अवसरहरू प्राप्त हुने, पेसा व्यवसायमा फाइदा हुने, राय स्रोतहरू राम्रो हुनाले मनकी धन लाभ हुनेछ। नामदाम र इनाम कमाउने बेला पनि रहेको छ। भूमि बाँड पैतृक सम्पत्तिबाट पनि लाभ मिल्ने योग रहेको छ। वृश्चिक राशि, वृश्चिक राशिमा सेतो नानिनु नेनो या यो। व्यापार व्यवसायमा प्रशस्त फाइदा हुनुका साथै विभिन्न अवसरहरूले पनि पछ्याउँदै कृतिमानी काम गर्ने समय रहेको छ। शुभचिन्तकहरूले सहयोग जुट्नाले आफ्नो अरूको कामलाई समेत प्रभावित पारेर आफ्नो बनाउने समय रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मेहनतले अरूले आफ्नो मेहनतको अरूले फाइदा उठाउने चेष्टा गर्ने समय रहेकोले केही होसियार रहनुहोला र केही रकमहरू अरूका लागि भने खर्च गर्ने समय पनि रहेको छ। धनुराशि, धनुराशिमा ए स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न केही समय लाग्नेछ। जिम्मेवारी पनि बढ्ने रहनेछ भने सहयोगीहरूको आशु देखाउनेहरूबाटै धोका हुने सम्भावना रहेको छ। खर्च बढ्नुका साथै काममा महत्वपूर्ण समय पनि अरूको काममा महत्वपूर्ण समयहरू पनि व्यतीत हुनेछ र आफ्नो कामको लगानीमा केही समय भने प्रतीक्षा गर्नुपर्ने समय छ। मकर राशि, मकर राशिमा छे भोजा जिजु जे जो खाकी खुखे गागी। पहिलेको समस्याहरू दोहोर्याउनु पर्नेछ भने स्वास्थ्य कमजोर र उपचारमा खर्च हुने योग पनि रहेको छ। मुख्य कामहरू पार्दा घरेलु कामकाज जमाउनुपर्ने समय र रोजगार सवारी साथमा भने अलिकति विशेष ध्यान सावधानी अपनाउनु पर्नेछ। लेनदेनको विवादले अप्ठ्यारो पार्ने र पढाइ लेखाइमा पनि त्यति समय लिन नसकिएला अरूको भर पर्दा कामहरू भने बिग्रन सक्छ। कुम्भ राशि, कुम्भ राशिमा शेर गुगेको सासी सुसे शोध। केही विवादमा परिने योग रहेकोले सचेत रहनुपर्ने समय रहेको छ। आलस्य गर्ने बानीले कामहरूमा पनि अलि ढिला सुस्ती हुन सक्छ। मनोरञ्जनको समय रहेको छ। व्यवसायमा भने यात्रा हुने र आमदानी भने प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला प्रेम र मित्रताको बन्धन भने गस्तिने र जीवनमा दाम्पत्य जीवन भने सुख र समृद्धि भन्ने देखिएको छ। सवारी साधनको प्रयोग गर्दा भने अलि सावधानी अपनाउनु पर्ने समय रहेको छ। अन्तिममा मीन राशि, मीन राशिमा दिदु थ झ्याङ्या दिदु चची। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सक्छ।

एउटा साथी रोजीको कामहरू भने बन्ने छ। कामका लागि केही खर्चहरू गर्नुका साथै लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ पनि जिताउन सक्छ भने भौतिक साधनहरू जुटाइदिएको फाइदा हुने कामहरू गर्न सकिनेछ। प्रतिस्पर्धीहरूलाई किनारा लगाएर आफूले उपलब्धि जोगाउन सकिनेछ। राशिफलमा जस्तो भने तपाईँ भाग्यभन्दा गर्म विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ नि सुख बितोस्। तपाईँको आजको राशिफल बच्चु नै पालु रहेको छ। जन्मदिनको शुभकामनाको।

आज मिति 2083 साल भदौ महिनाको 25 गते बिहिबार आज तपाईँ जसको जन्मदिन परेको छ आज तपाईँ जसको जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ तपाईँ आर्थिक चाली गएर तपाईँ दिनभरको काम गर्नुहोस् तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ यता राम्रो इष्ट मित्र दाजुभाइ साथीसँग आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ हामीले कार्यक्रममा प्रसङ्ग गर्न चाहनुहुन्छ भने तपाईँलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिप्न सक्नुहुनेछ 06 65 3 7 8 0 65 4 9 1 128 33 34 34 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौँ आजको लागि भने हाम्रो निर्धारित समयको सकिएको छ भोलि बिहान पुनः यसै समयमा माझमा पुनः उपस्थित हुने नै छौं त्यति जेलसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिताउँछु तपाईँको बिहान तपाईँहरूको दिन शुभ नि शुभ बिदोष खबर पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज नमस्कार।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 8 बज्यो।
5: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
6: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
5: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको। ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोकु रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
8: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
9: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
8: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
9: प्रोप्राइटर राजु सापको।

0: रूपा सापकोटा मोबाइल 9849501120 र 9816656187।
1: कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
2: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
3: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
3: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
2: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
3: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769172।
4: होइन यहाँ यसो आमा चाहिँ कहाँबाट चलेको
5: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
4: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
6: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
7: चेस्का बाजे चाँच पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
8: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौंडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303324।
9: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा, टिभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि, मोबाइल नम्बर 9856309982 र 9705620209।
10: टिभीएस साथ छ हाम्रो।
6: प्रसन्न, होमवर्क देखाउ त।
11: हस् टिचर।
6: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
11: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
12: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564144484, मोबाइल 9856303484 र 9856607988।
13: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
14: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
13: प्रोप्राइटर रोशनी श्रेष्ठ।
14: मोबाइल नम्बर 9827109066 र 9840694543।
15: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
16: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
17: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
15: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
18: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
19: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
20: तर महँगो होला नि?
19: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
21: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
22: 12 अल्मुनियम अब युपिभीसीको साथमा।
21: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
22: सम्पर्क 12 युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9560228938 र 9908222938।
23: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950। इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: पुन मोबाइल
1: होइन, कति पुन मोबाइल भन्दै कराएको?
0: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
1: कहाँ छ पुन मोबाइल?
0: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
1: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
1: प्रोपाइटर हेमराज पुन, मोबाइल 98191-74888 र 98448-48000।
2: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
20: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
2: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
20: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
2: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा।
2: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
24: चिकन ससेज, बफ ससेज
2: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656-70-052, मोबाइल 98568-28587।
25: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
26: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
1: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
27: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
28: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्प पोस्ट,
27: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560-124-74।
29: मङ्गलम पुनरी काक्ष मङ्गलाय तनुहरी।
2: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
30: ओमकार।
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
30: ओमकार?
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
30: ओमकार?
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
30: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
2: प्रोप्राइटर रितु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560-50834।
20: ला टायरमा कट लाग्यो,
3: यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो फेरि।
4: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
3: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
3: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
4: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी FM 96.6।

0: पाँच हजार माथिबाट हिमाल चाहिँ झन्डै झन्डै चाहिँ 20 लाख घनमिटरका हिमालहरू खसेर अनि खोलाबाट बाढी आउँछ भन्ने कल्पना त यो पृथ्वी परलै हुने कुरा नै त्यस्तो खालको भयो भन्ने कल्पना भएन. त्यो 100 इयर्सको त हामीले गरेको थियौँ. 100 इयर्स भनेको पनि नट सर्ट पिरियड, यो त लामो पिरियड हो नि. त्यो गरेका छौँ, त्यसमा त केही भएन. हजुर, त्यसमा आयो. त्यसको अर्को तपाईँको उहाँले इन्ट्रेस्टिङ कुरा के बताउनु भएको छ भने त्यो पहाड़ चाहिँ खोलामा खस्दाखेरि जापानमा हिरोशिमा नागासाकीमा खसेको एटम बमको भन्दा बढी शक्तिको उत्पादन लाग्छ त्यहाँ. भनेपछि त्यो कस्तो भयो होला तपाईँको? अब हामी त पृथ्वी प्रलयको कल्पना गर्ने भयो नि त्यो त. अनि अर्को इन्ट्रेस्टिङ कुरा के छ भने चाहिँ त्यसको त्यहाँबाट तल झरेको स्पिड 180 किलोमिटर पर आवर. जसमा हामीले सेफ्टी के अप्नाएको थियौँ त भन्दाखेरि पुलहरूमा हामीले चाहिँ तपाईँको अर्ली वार्निङ सिस्टम राखेका थियौँ, तपाईँको जीपीआरएस राखेका थियौँ. ती जीपीआरएसले कम्तीमा आधी घण्टा 20 मिनट अगाडि तलका मान्छेहरूलाई जानकारी दिन्थ्यो. एसएमएस आउँथ्यो. त्यो एसएमएस आउने मौका पनि त्यो स्पिडले दिएन क्या. अब 180 पर किलोमिटरको त्यत्रो ढुङ्गा चाहिँ तपाईँको त्यत्र त्यो ढुङ्गा लडेको देख्दाखेरि त्यत्रा ढुङ्गा चाहिँ त्यो स्पिडमा तपाईँको आएपछि के रहन्छ? त्यता केही पनि रहँदैन नि. अनि अर्को कुरा मैले चाहिँ त्यो हामी मिडियामा भिडियोमै आएको कुरा त्यो चाहिँ भन्सार कार्यालय. भन्सार कार्यालयको बिल्डिङ त निकै अग्लो छ नि. त्यो बिल्डिङभन्दा धेरै माथिबाट पारि आएको छ क्या. भनेपछि त्यो कल्पना चाहिँ तपाईँको त्यो कल्पना गर्न सकिँदैन थियो र अब पनि सकिँदैन जस्तो लाग्छ क्या मलाई. त्यो अब सुरुमै तपाईँलाई भने नि यो महाप्रलय हो. अब महाप्रलयमा त के भयो तपाईँले भने जस्तो पोखरा सहरै तपाईँको चाहिँ खसेर बनेको भनेपछि त्यो त प्रकृति विभागमा भयो क्या. जस्तो अहिले तपाईँको हामी आर्थिक क्षतिको कुरा गरेका छौँ, सबै भौतिक क्षतिको कुरा गरेका छौँ, सारा गरेका छौँ नि. तर हामीले मानवीय क्षतिको कुरा गरेका छौँ. तपाईँको अहिले ऊर्जा क्षेत्रको लागि भदौ 10 गते कालो दिन भन्छु मैले. किनभने नि यति धेरै प्राविधिक जनशक्ति बग्यो. 180 जना इन्जिनियर बगेको छ. हेर्नु छ त्यो 180 जना त्यो क्वालिफाइड इन्जिनियर. त्यहाँ त म त के बताउनु भन्छु भने टनलमा काम गर्ने त लेबर पनि क्वालिफाइड हो. लेबर पनि किनभने ऊ त टनलमा काम गर्दा गर्दै टनलको काम गर्ने युट्युब भएको हुन्छ. त्यही खालको लेबर अर्को भेट्दैन. यो त नर्मल लेबर गरेर टनलभित्र काम गर्दा त गर्दैन नि. भनेपछि त्यो 180 जना इन्जिनियरदेखि तपाईँको चाहिँ 100 लेबरसम्म त त्यो त त्यो त्यो त तपाईँको ऊर्जा सेक्टरको एकदमै क्वालिफाइड जनशक्ति भयो नि. त्यो जनशक्ति गयो भनेपछि यो त भदौ 10 गते त ऊर्जा सेक्टरको लागि कालो दिनको रूपमा
1: भनेपछि यो त यसको दीर्घकालीन असर भने अरू प्रोजेक्टहरू बन्दाखेरि भोलि देखिने अवस्था पनि
0: त्यही छ. होइन, अहिले नै पनि हामी के छ भनेपछि अब कतिपय बेरोजगार छ, अरू सेक्टरमा बेरोजगार छ, मान्छेले रोजगारी पाएको छैन भन्ने आवाज खुब आएको छ नि. तपाईँ ऊर्जा सेक्टरमा हामीले मान्छे पाएको छैन अहिले. यो चाहिँ मैले नै 10-20 जना मान्छे चाहेर 20 पल्ट तपाईँको ऊ गरिसकेँ, तपाईँको एडभर्टाइज गरिसकेँ. मान्छे क्वालिफाइड मान्छे पाउँदैन. भर्खर सिगर मान्छेसँग पाउँछ. अनि म चाहिँ तपाईँको मेरो ग्रुप चाहिँ यो तपाईँको हाइड्रो पावरको चाहिँ ग्रुप हुन्छ क्या. एउटा यो कम्पनी भनेको एउटा पसल वा होटल वा के त्यस्तो खालको होइन, यो ग्रुप हुन्छ. मेरो ग्रुपमा चाहिँ यो टोटल हाइड्रो पावर सेक्टरमा सबैभन्दा क्वालिफाइड इन्जिनियरहरू लिएर हिँडेको छु कि. मसँग क्वालिफाइड ग्रुप छ. जस्तो क्लिन इनर्जी कन्सल्टेन्सी भनेको एकदमै रेप्युटेड कन्सल्टेन्सी हो. त्यो कन्सल्टेन्सी मेरो ग्रुपमा छ होइन. हेर्नु, अब यस्तो ग्रुपमा चाहिँ त सिकाहरू ल्याएर सिकाए पनि हुने नि. तर के भन्छ, त्यो सिकिसकेको मान्छे पनि सिकाउन चाहँदैन क्या. धेरै झन्झट लिन चाहँदैन. भनिदियो यो हराएको काम हराएको त बुझोस् न भन्ने खालको. अब त्यो खालको चाहिँ अलिकति क्वालिफाइड मान्छेहरू पाएको छैन. अब फेरि चाहिँ यो सबै जो क्वालिफाइड मान्छेहरू छन् तिनलाई चाहिँ फेरि ट्रेनिङ गराएर सिकाएर त्यो घाटा पूर्ति गर्नलाई त ठुलै एक्सर्साइज गर्नुपर्छ हामीले.
1: यो जस्तो जलविद्युत क्षेत्रमा काम गर्ने जनशक्तिहरू अथवा इन्जिनियर कामदारै भनौँ सामान्य स्तरको, त्यो काम आफैमा चुनौतीपूर्ण हो कि के हो खास? त्यहाँ सुरक्षाको मापदण्ड कस्तो थियो हाम्रो यहाँ चाहिँ भोटेकोसीको सन्दर्भमा त्यो एरियामा?
0: यस्तो छ, सुरुङको काम सबैभन्दा सुरक्षित मानिन्छ. हेर्नु, सुरुङको काम होइन, हुन त हामी चाहिँ बाहिर सर्फेसमा हिँड्ने सर्फेसमा काम गर्ने मान्छेलाई त्यो काली लाग्छ होइन. तर त्यहाँ काम गर्ने मान्छे जस्तो कहिले सुरुङमा चाहिँ 2-4 वर्ष काम गरेको मान्छे सुरुङमै काम गरेर रुचाउँछ क्या. केही डिस्टर्ब पनि छैन, केही पनि छैन, सेफ्टी पनि छ. अहिले पनि बाढी पसेर हो नि त. बाढी नपसेको भए अर्थ त्यो मुख बन्द भएको भए, मुखबाट मात्रै पस्न नसकेको भए त भित्र त सबै सेफ नि. तर यहाँ चाहिँ एउटा आयोजनाको अलिकति मैले हेरेको थिएँ. जस्तो अहिले तपाईँको आर्मीले भनेअनुसार थोरै मान्छे मात्रै टनलभित्र भन्ने छन् अब भन्ने तर्क मलाई अलिकति त्यसले गर्दाखेरि हो कि जस्तो लाग्यो क्या. जस्तो जति मान्छे, अनि अर्को चाहिँ त्यो हाम्रो शाह मेकानिकल इन्जिनियर छा चाहिँ जो जसलाई जीवित उद्धार गरियो नि, उहाँले के भन्नुभयो भने चाहिँ त्यो सुनेको थिएँ मैले. उहाँले के भन्नुभयो भनेपछि म चाहिँ सबै साथीहरूलाई रेस्क्यु गरेँ, अनि म चाहिँ भित्र फसेँ भनेको थिएँ नि त, त्यो रेस्क्यु गर्दा गर्दै नभ्याएर म भित्र फसेँ, त्यो भाग्यले बस्ने दिन भएको, जति रेस्क्यु भएर बाहिर निक्ले सबै सोही बाहिर गए, जो बाहिर निक्ले भगेर गइ गए, जो भित्र पस्यो बरु बिचरा जसले रेस्क्यु गर्न चाहे नि त्यो आत्माकै है, त्यो रेस्क्यु चाहे उहाँ चाहिँ बरु बस्नु भयो नि त। भनेपछि त्यस्तै के भएको छ भने भोटेको सिममा पनि त्यो यो त्रिशुली देवी सबैभन्दा अहिलेसम्म 346 मान्छे हराइरहेको त्रिशुली देवी एउटै प्रोजेक्टको एउटा प्रोजेक्ट मात्रै, त्यो प्रोजेक्टमा पनि के छ भने 10.5 किलोमिटरको टनेल, त्यो टनेलको चाहिँ ठाउँ ठाउँमा अडिट हुन्छ क्या हाम्रो, त्यहाँबाट चाहिँ भित्र जाने ठाउँ अनि फेरि अक्सिजन पाइप लाने ठाउँ, जस्तो हामी चाहिँ डगमा हामी अक्सिजन भित्रसम्म लानु पर्यो नि त, त्यो अक्सिजन लाने ठाउँ हुन्छ, त्यो 9.5 किलोमिटरको टनेल खनिसकेको, अनि इनलेट पोर्टल आउटलेट पोर्टल र बीचमा अरू छवटा पोर्टल त्यहाँ जम्मा होइन, त्यो छवटा पोर्टलहरूमा चाहिँ यताबाट पानी पसेछ, बाढी पसेपछि भित्र जति इक्विपमेन्टहरू थियो नि इक्विपमेन्ट भेला गर्दै गर्दै लगाऊ, भेला गर्दै गर्दा एक ठाउँमा यस्तो भयो कि इक्विपमेन्टहरू सबै जाम भएछ, सबै जाम भयो क्या, जाम भएपछि त्यहाँबाट चाहिँ उता खाली भयो, त्यहाँबाट उता छिर्न सकेन, पानी छैन के छिरो लो लेदो ढुङ्गा सुङ्गा के छिर्न छैन, त्यहाँ ठ्याक्कै आएर ब्लक भयो 4 किलोमिटरमा। अब शङ्का के भयो भन्दाखेरि त्यो जति 4 किलोमिटरमा मान्छे थिए तिनीहरू बाँच्न सम्भव भएन, किनभने त्यहाँ त भरिसक्यो सबै प्याक भयो होइन, प्याक भएपछि त्यहाँ बाँच्न सम्भव भएन, जति उता खुल्ला थियो त भागे नि, अब भागेका चाहिँ स्वाइप आउट भयो कि भन्ने पनि शङ्का भयो क्या, फेरि भित्र पसेको त्यहाँसम्म बिते भनेपछि यो चाहिँ एकदमै काली लाग्दो महाप्रलय भयो, अब यस्तो त देशले कति खेप्न सक्छ र।
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा भदौ 10 गते भोटेको सीमा आएको विनाशकारी बाढ़ीले विशेष गरी जलविद्युत क्षेत्रमा पुर्याएको क्षति र यसले अर्थतन्त्रमा पार्ने दीर्घकालीन असर र त्यसका लागि राज्यले तत्काल चाल्नुपर्ने कदम लगायतका विषयमा केन्द्रित रहेर स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष मोहन कुमार डाङ्गीसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नार्क सँग
5: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकैसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा भोटेकोशी बाढ़ीपछिको क्षतिग्रस्त नेपालको ऊर्जा क्षेत्र, निर्माणाधीन जलविद्युत आयोजना र सञ्चालनमा रहेका कम्पनीहरूमा पुगेको क्षति र यसले अर्थतन्त्रमा पार्ने प्रभाव लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ इपानका अध्यक्ष मोहन कुमार डाङ्गी। मानवीय क्षति पछाडि अब आर्थिक कुराहरू पनि हामीले अलिकति उठायौं त्यो प्रभावित क्षेत्रको। अब समग्र देशको ऊर्जा क्षेत्रको कुरा गरौं, जलविद्युत क्षेत्रको 5% मात्रै अहिलेसम्म हामीले त्यो उत्पादन गर्न सकेको अवस्था रहेछ होइन। जलविद्युत उत्पादनमा यत्रो सम्भावना भएर दोस्रो ठूलो देश भनिन्छ अझ जलस्रोतको होइन।
3: 2055 सालमा नेपालमा विद्युत उत्पादन 254 मेगावाट थियो, 25-26 वर्षको अवधिमा 4300 मेगावाट भएको छ। 4300 मेगावटमा 3500 देखि 3600 मेगावट निजी क्षेत्रले उत्पादन गरेका छन्। त्यो 55 सालको विद्युतको इतिहास फर्पिङलाई जोड्ने हो भने 90 वर्षको 9 दशकको इतिहासमा 254 मेगावट, तपाईँको अर्को 25 वर्ष थप्दाखेरि तपाईँको 4300 मेगावट पुर्याउ नि। ऊर्जा मन्त्रालयकै अन्तर्गत अब त्यसको स्टडी नै हो सबै काम होइन। ओएसले के गरेको छ भनेपछि एउटा रिपोर्ट निकालेको छ, त्यसले के भनेपछि आरवार 72,000 मेगावट आरवारका र 48,000 मेगावट रिजर्भ ओयर र पीआरवार, त्यो रहेछन् भनेपछि 120,000 मेगावट भयो क्या। 120,000 मेगावट त त्यहाँ भयो, अघि मैले 83 र 500 भन्नु भएन, अब 120,000 मेगावट भयो। त्यसमा पनि के छ भनेपछि हामी चाहिँ तपाईँले भने जस्तो अब हामी त पानीका धनी मान्छे, पानीका घनी मान्छे भएपछि हामीले चाहिँ ठिक्क मात्रै निकाल्नुपर्छ है बिजुली भन्ने डिजाइन गाइडलाइन छ क्या नेपालको। अहिले भारत र भुटानमा Q20 गर्छन् गरौँ, उनीहरूभन्दा हामी धनी हो नि त जलस्रोतमा, त्यसो गर्दा अलिक सेफ्टीमै रहनु 5%। Q40 Q25 बनाउँदाखेरि 85% एनर्जी बढ्छ भनेको छ क्या, 85 1,20,000 को 85% बढाउनु त 2,00,000 मेगावट भन्दा बेसी छ नि। सरकारले राम्रा कार्यक्रमहरू ल्याएको छ, अब वर्तमान सरकार दुई तिहाई नजिकको सरकार तपाईँ अहिले चाहिँ तपाईँको 30,000 मेगावट 10 वर्षमा बनाउने भनेर ल्याएको छ। हामी निजी क्षेत्रले पूरा गर्छौँ भनेर इपानले वक्तव्य नै जारी गरेका छ, हामीले यसरी पूरा गर्छौँ भनेर। तर गफ पहिलेका सरकारहरूले पनि धेरै गरेको, यो सरकार पनि अलिकति गफमै भुल्या छ, अहिलेसम्म गफै छ, काम सुरु भएको छैन। 30,000 मेगावट बनाउने भन्ने, पीपीए नखोल्ने, आरसीओडी नथप्ने, विद्युत पेपरको लाइसेन्स नदिने, प्रसारण लाइनको लाइसेन्स नदिने होइन, बोनका समस्याहरू त्यतिकै हुने सबै होइन। भनेपछि अब उहाँहरूले चाहिँ उमै बाजा पत्रमै वान डोर पोलिसी भन्नुभएको छ, खोइ वान डोर पोलिसी केले छेक्या छ त भनेको हो। अब पहिलेकै जस्तो गफै गरेर बिताउने हो नि त, अब फेरि केही भएन। नभएदेखि चाहिँ निजी क्षेत्र एकदम लयमा छ, तपाईँको 30,000 मेगावट बिजुली बनाऊ भने थोरै तपाईँले यो सपना योजना देखाउने कुरामा इन्ट्रेस्टिङ लाग्छ कि मलाई। 30,000 मेगावट सरकारको लक्ष्य पुरा गर्ने भने त्यो सरकारको मात्रै लक्ष्य पुरा हुने होइन क्या, त्यो नेपाली जनताको लक्ष्य पुरा हुने हो। अहिले सपोज तपाईँको चाहिँ के हुन्छ भने त्यसमा के छ भने चाहिँ 10,000 मेगावट भारतमा पठाउने, 5,000 मेगावट बङ्गलादेश पठाउने, 15,000 मेगावट यहाँ खपत गर्ने गरेर 30,000 पुर्याउने भनेको छ नि। 15,000 मेगावट देशमा खपत हुँदाखेरि नेपालको इकोनोमी छ नि 3 टाइम्स ग्रो हुन्छ। त्यो मैले आधार के हो भन्दाखेरि अहिले हाम्रो 480 किलोवाट पर आवर पर क्यापिटल कन्जम्सन छ हाम्रो, त्यसलाई चाहिँ 1500 पुर्याउने लक्ष्य छ भनेको 5 तिहाई 15 त भयो नि त सिधै। त्यो त्यो पर क्यापिटल कन्जम्सन भनेको त मान्छेको लिभिङ स्ट्यान्डर्डसँग इन्कमसँग सबैसँग जोडिएको छ नि, त्यो बढ्नु भनेको चाहिँ तपाईँको इकोनोमी बढ्नु हो क्या, त्यो 3 टाइम्स बढ्छ। अनि अर्को चाहिँ तपाईँको अब गत वर्षको डाटा हेरौँ, एनइएले तपाईँको 29 अरब 31 करोड चाहिँ पैसा गत वर्ष चाहिँ भारतबाट आयो, ब्यालेन्स सिटमा आयो नि त, त्यो कति पठाउँदा आयो, 1200 मेगावट पठाउँदा आयो, 40 मेगावट तपाईँको बङ्गलादेशमा, 1160 मेगावट भारतमा, हाम्रो बिजुली गएको त गत वर्ष त्यति नै हो। त्यो पठाउँदाखेरि लगभग 30,000 पैसा आयो भने 15,000 मेगावट पठाउँदाखेरि 336 अरब पैसा आउँदो रहेछ क्या। भनेपछि भनेको चाहिँ त्यो चाहिँ मेरो एजेन्डा कसको एजेन्डा हुने के, यो सबै हामी सबै नेपाली जनताको एजेन्डा हुनु पर्यो। 70 लाख मान्छेले लगानी गरेको छ, त्यो 70 लाख मान्छे थप्दै थप्दै 2 करोडै लगानी गरौँ, 2.5 करोडै मान्छेले लगानी गरौँ, सबले त्यहाँबाट आउने बेनिफिट लिउँ, आखिर जनताले 2 पैसा कमाउने भनेको पनि त तपाईँको ग्रो नै हो नि त होइन इकोनोमी। भनेपछि त्यो त्यो हिसाबले गर्दाखेरि यो 30,000 मेगावटको लक्ष्य जुन सरकारले निर्धारण गरेको छ त्यो हामी चाहिँ पूरा गर्छौँ भनेर प्रतिबद्ध छौँ, र सरकारले यो वातावरण बनाइदियो भने मैले या मेरो चाहिँ हामी सम्बद्ध 400-500-700-800 कम्पनीले मात्रै पैसा कमाउने होइन क्या, देशले पैसा कमाउँछ, देश तपाईँको समृद्धिको मार्गमा जान्छ। त्यसैले गर्दाखेरि यो यो कुरामा चाहिँ चौथो अङ्ग यहाँहरूको पनि मिडियाहरूको पनि भूमिका महत्वपूर्ण छ। र अब चाहिँ 43,000 मेगावट या 83,000 मेगावट होइन 2,00,000 मेगावट भन्दा बेसी जानु सम्भावना
2: अब यो सरकारले जसरी 10 वर्षमा 30,000 मेगावाट उत्पादन गर्ने बिक्री वितरण गर्ने भन्ने छ, यसमा चाहिँ पुरानो निर्माणाधीन कम्पनीहरूलाई निजी क्षेत्रले पनि बनाइरहेका कतिपय कम्पनीहरूलाई प्रोत्साहन गर्नुपर्ने अवस्था छ कि अथवा सरकारको विशुद्ध नयाँ गर्छौं हामी भनेर उहाँहरूले फेरि जे पनि नयाँ भन्नुहुन्छ त्यो खालको छ, यसमा के छ फरक?
3: अनि यसो यो चाहिँ अलिकति गलत देखिरहेछ, सरकारले व्यापार गर्ने होइन, चाइना जस्तो ठाउँमा तपाईँको प्राइभेटलाई प्रमोट गरिसक्यो हो, सरकारले आफूले व्यापार गर्न छोडिसक्यो हो, अब फेरि हामी व्यापार गर्ने मानसिकताले चाहिँ सरकार आयो भने त त्यो पुरातन बाबी होइन, पहिला अब महेन्द्र राजाको पालातिर जान्छ फेरि होइन, अब प्रगति भनेको अगाडि जान्छ पछाडि जाँदैन होइन, त्यो भएर सरकारले गर्ने कुरा त नपत्यौँ हेर्नु, किनभने त्यो बजेटमा आयो कि, त्यो बजेटमा आएको मलाई पनि अनौठो लाग्यो, 9,000 मेगावाट सरकारले बनाउने, तपाईँको 90% 254 मेगावाट बनाएको छ, आज तपाईँ कल्पना गर्नु त लो निजी क्षेत्रलाई तपाईँको 55 सालमा चाहिँ नेपाल सरकारले प्रवेश दिएको थिएन भने, दिएको सरकारले नै भए अघि मैले धन्यवाद भनिसकेँ, थिएन भने आज हाम्रो बिजुलीको क्यापेसिटी के हो त नेपाल सरकारको 800 होइन भने, त 800 मेगावाट मात्रै बिजुली भएको भएदेखि देशको अवस्था कस्तो हुन्छ भनेर कल्पना गर्ने नगर्ने, यिनीहरूले बनाए यिनीहरूले गरे भनेर त्यो गर्नेलाई त तपाईँको राम्रो फटाइ गर्नेलाई कारवाही गर्नु पर्यो, कानुन अनुसार कारवाही गर्नु पर्यो, हामी पनि तपाईँको 100% चाहिँ हाम्रो सेक्टरमा फटाउनु, कुनै पनि सेक्टरमा फटा पनि हुन्छ राम्रो पनि हुन्छ, फटा छ भने कारवाही गर्नु पर्यो, तर फटा छ भने प्रमोसन गर्नु पर्यो, र अर्को चाहिँ तपाईँको अहिले तपाईँको सरकारको लक्ष्य अहिले हामीले सुन्दाखेरि यत्रो पैसा कहाँबाट ल्याउने होला, 60 खरब पैसा चाहिन्छ, कसरी ल्याउने होला भन्ने पनि हुन्छ नि 30,000 मेगावाटमा, त्यो पनि थोरै मैले जोडे, के छ भने चाहिँ लगभग 60 खरब जति 46.5 अरब डलर भनेर एउटा समिति नै भनेको थियो, पहिलाको सरकारले पनि त 28,500 ल्याएको हो नि त, 28,500 चाहिँ तपाईँको ट्रान्समिसन लाइन कति, सबस्टेसन कति, बिजुली कति, के कति लागत लाग्छ भनेर सबै ल्याएको थियो कि, त्यो स्टडी एकदमै राम्रो छ, त्यो स्टडी जसले गरेको भए पनि काम राम्रो गरेकोले राम्रो गर्नुपर्छ, त्यसमा 1500 थपेको छ अहिले नेपाल सरकारले होइन, त्यसो गर्दाखेरि मैले यसो सरस्वती हिसाब गरेको थिएँ, 6,400 मेगावाट अहिले निर्माणमा छ, 4,300 मेगावट बनिसक्यो, लगभग 11,000 मेगावट त यहाँ भइसक्यो, 12,000 मेगावटको पिपिए छ, 11,000 मेगावट त यहाँ आउने भइसक्यो, गर्दाखेरि अब 19,000 मेगावट चाहियो होइन, अघि पनि तपाईँलाई भने यो विद्युत जलविद्युत कम्पनी भनेको एक एकवटा ग्रुपले बनाउने हो कि, म 1-2 लाख मान्छेको लिड गर्छु कि, त्यस्तै अर्को 1-2 लाख मान्छेको लिड गर्छ नि, भनेको त्यो चाहिँ यस्तो आयोजना छ, ल 2-4 लाख 10-20 लाख पैसा लाउँ भन्दाखेरि हरै पैसा आउँछ क्या, भनेपछि त्यो भएकोले गर्दाखेरि त्यस्ता ग्रुप चाहिँ झन्नै 100 वटा जति ग्रुप नेपालमा भइसके, 100 वटा जति ग्रुप भइसके, लिस्टिङ कम्पनी नै 125 वटा जति भइसके, 100 वटा जति त्यस्ता ग्रुप भयो भने चाहिँ 100 वटा ग्रुपले ग्रुप मध्ये लो 50 वटाले बनाएन छ अरे, 50 वटा अझै 60 वटाले बनाएन छ अरे, 40 वटाले 500 मेगावट 10 वर्षमा बनाएको के भयो, 20,000 मेगावट भएन, भने लक्ष्य टाढा छैन, अनि अर्को कुरा तपाईँको लगानीको कुरा, यो भनेको के भनेपछि बाटो बनाए जस्तो, पुल बनाए जस्तो, टावर बनाए जस्तो अनप्रोडक्टिभ इन्भेस्टमेन्ट होइन कि, यो प्रोडक्टिभ हो कि, प्रोडक्टिभ पनि बिजुली भनेको त र मेटेरियल हो नि, त्यो त अन्ततिर युज गरेर त्यसले त कमाउँछ नि, फेरि जेनेरेट गर्छ नि, यसै उत्पादन गर्यो पैसा जेनेरेट गर्न थाल्छ, त्यो गएर फेरि कम्पनीमा पनि जस्तो विभिन्न उद्योगहरूमा जे गरिन्छ नि, त्यो र मेटेरियल काम गर्छ, भनेपछि के हुँदो रहेछ भने चाहिँ हाम्रो चाहिँ सरस्वती मैले त्यो उता इकोनोमीमा के इफेक्ट गर्छ भन्ने कुरामा गइनँ म, तर यहीँ चाहिँ के हुन्छ भनेपछि हाम्रो विद्युत उत्पादन भएपछि सरदर प्रति मेगावट 3 करोडको दरले वर्षको कमाउन थाल्छ, अनि यो 30,000 मेगावट एकैचोटि बन्ने होइन, त्यो त आज बनिसक्यो, आज 3,000 मेगावट भयो, 3,000 एक करोडले कमाउन थाल्यो, त्यो रोलिङ गर्दा गर्दा के हुँदो रहेछ भने त्यो 43-40-42 अरब जति पैसा, 42 खरब जति पैसा चाहिँ 30,000 मेगावट उत्पादन गर्छ उत्पादन गर्नलाई लाग्छ भन्ने त्यो रिपोर्टले भनेको छ, 43-44 अरब पैसा चाहिँ रोटेट भएर कमिँदो रहेछ क्या, फेरि सरकारले त त्यस्तो पोलिसी ल्याउनु हो, तपाईँको यहाँ कमिने थालो, यसमा चाहिँ म 5% चाहिँ बरु सरकारले तपाईँहरूलाई चाहिँ कर छोड दिन्छ, फेरि रिइन्भेस्ट गर्नुहोस् है, ऊर्जामै गर्नुहोस् है भन्नु पऱ्यो नि, त्यस्तो प्रोत्साहन गर्ने नीति ल्याउनु पर्यो, भनेपछि विद्युत उत्पादन गर्नलाई बाहिरैबाट पैसा आएर उत्पादन गर्नुपर्छ, यो सकिँदैन कि, यो 30,000 मेगावट पुर्याउन सकिन्छ त भन्ने कुराले केही अर्थ लाग्दैन हेर्नु, पैसा यहीँबाट कमिन्छ, यहीँबाट बजार जति पनि छ, निजी क्षेत्रलाई खोलिदिनु, अहिले निजी क्षेत्रलाई खोल्दाखेरि 2,500 मेगावटको एमओयू गरेर निजी क्षेत्र बसेको छ, त्यो निजी क्षेत्रलाई व्यापार गर्न किन नदिने, भारतमा बेच्छ, भारतीय पैसा ल्याउँछ त नेपालमा फाइदा भएन र भने, भनेपछि त्यो सबै कुरा नि, जस्तो यो चाहिँ यो दिमागमा यिनले पैसा कमाए कि, यिनले यसो गरे कि, कोही गरे कि, यिनले व्यापार गर्दाखेरि के हुन्छ, कसो हुन्छ, देशलाई के हुन्छ भनेर नसोचिकन एकदम सरल हिसाबले यो के गर्छ भने यो देशलाई चाहिँ एउटा मार्ग प्रशस्त गर्ने, देशलाई चाहिँ एउटा समृद्धिको मार्गमा लानको लागि एकपल्ट छप्पर फालकै सबै गरिदिनुहोस्, हामी त यो पनि भन्छौँ, अझ अझै 10 वर्षसम्म तपाईँको ऊर्जा सङ्कट गरेर लगाइदिनु न, सबै जनताले पैसा कमाऊ, 10 वर्षमा त बाटोमा जान्छ नि, त्यो एउटा ट्र्याकमा गएपछि मान्छेले काम नगएको मान्छेले काम पाउँछ क्या, भोलिदेखि विरोध गरेर आउनै आउँदैन नि, कम भएको नि, रोजगारी त्यतिकै सिर्जना हुन्छ. अहिले हामीले 3 लाख 3.5 लाख रुपियाँ मान्छेलाई रोजगार दिएका छौँ. अहिले तपाईँको यसो हेर्नु, हाइड्रो पावर जति चलाएमा कहाँ छ त? डन्डी त्यसैले चलाएछ, सिमेन्ट त्यसैले चलाएछ, अर्को त्यसैले चलाएछ, लेबर दिन्छ, रोजगारी दिन्छ, होइन? भनेपछि यस्तो यस्तो ऊमा चाहिँ तपाईँको पहिलाकै सरकारहरू चाहिँ गफ मात्रै गरेर तपाईँको चाहिँ ऊ मात्रै योजना मात्रै फालेर देखि पनि हुँदैन, कार्यान्वयनमा जानुपर्छ भन्न चाहन्छु. अब 5 महिना 6 महिना भइसक्यो, अब रिजल्ट आउनु पर्यो.
2: जसरी हामी पेट्रोलियम पदार्थ आयातमा यति परनिर्भर बन्ने अवस्था छ, यसलाई जोडेर हेर्ने हो भने त अझै महत्वपूर्ण छ यो क्षेत्रको विकास.
3: त्यहाँ फेरि खपतको कुरा आयो, त्यो चाहिँ अघि मैले अब निर्यातको कुरा गरेँ. खपत पनि त 15,000 पुर्याउनु छ नि त, खपत 15,000 पुर्याउनु. तपाईँ एलपिजी ग्यासको मात्रै तपाईँ कस्ट हेर्नु त, वर्षको 65-70 अरबको एलपिजी ग्यास ल्याएर गरिरहेको छौँ हामी. अहिले तपाईँको डाँडा काँडा तपाईँको एलपिजी ग्यास पुगेको छ, हेर्नु, त्यही पनि पाइरहेको छैन, होइन? त्यसमा त बिजुली प्रयोग गर्नु पर्यो नि त, बिजुली त हाम्रो उत्पादन हो नि त. अहिले अहिले गाडीमा धेरै आएको छ. तपाईँको अस्ति नै पनि यो तपाईँको उहाँको त्यो इरानको अमेरिकाको युद्धले गर्दाखेरि पेट्रोल डिजेलमा पहिला विचार गर्नु त, यसो सम्झिनु त पहिलाको कुरा. त्यो चाहिँ तपाईँको 10 दिन तपाईँको यहाँ चाहिँ पेट्रोल डिजेल आएन भने त सिरक रसना लिएर मान्छे लाइन लाग्थ्यो नि त, पेट्रोल पम्पमा रुकै लाइन लागेर कतिखेर आउँछ पालो भनेर भर्नु पर्थ्यो नि त. यसपालि त्यो देखिएन नि. त्यो कारण के हो भन्दाखेरि धेरै मान्छे इभीमा गए. इभी भनेको स्वदेशको उत्पादन, हाम्रो बिजुली उत्पादन हो. ती कुराहरूमा त्यहाँ त खपत त झन्डै तपाईँको अहिले त घट्या छ. हेर्नु, पहिला तपाईँको 2022 मैले डाटा हेर्दाखेरि 65 अरब एलपिजी ग्यास थियो, 310 अरब चाहिँ तपाईँको पेट्रोल र डिजेल थियो. ओके, 310 अरब होइन, आयात हाम्रो आयात. अब 65 र 310 375 होइन, अहिले 285 मात्रै छ. हेर्नु त, भनेको त्यो लेभलमा त घटायो नि त. 375 भनेको केले भन्दाखेरि त्यो बिकाउँछ इलेक्ट्रिसिटीले हो क्या. अर्को कुरा के छ भनेपछि, मैले सर्वसाधारणमा पनि यो देशैभरि जाने भएकोले गर्दाखेरि म विशेष म अनुरोध गर्छु. यो 2018 एउटा रिसर्च पढाएको थिएँ, मैले स्टडी पढाएको थिएँ कि, पेपर पब्लिस भएको थियो. के चित्रकार मैले ठ्याक्कै गर्ने, उहाँको स्टडी ऊ भएको थियो. काठमाडौँलाई बेस गरेर उहाँले स्टडी गर्नुभएको थियो. काठमाडौँमा सामान्यतया श्रीमान श्रीमती छोराछोरी.
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: त्यसले कति फरक पर्छ? 5 रुपियाँ 52 पैसामा हामीले उत्पादन गरिरहेको छ, 12 रुपियाँ बेच्नुपर्छ त, पर्दैन नि.
2: उत्पादन बढाउँ.
3: अर्को कुरा के हुन्छ भने बिजुलीलाई सस्तो बनाऊ. अब 5 रुपियाँ 52 पैसा पनि पर्नुहुँदैन जस्तो है. अघि तपाईँको Q40 Q25 गरेर बनायो भने हाम्रो त स्वाटै घट्छ क्या कस्ट. हामी चाहिँ यो संसारमा बिजुली उत्पादन गर्नेमा सबभन्दा सस्तोमा छौँ. अहिले दक्षिण एसियामा त हामी सस्तो, संसारमा सस्तोमा हुन्छौँ हामी. किन त्यो बर्खाको इनर्जी तपाईँको बर्खाको भेल बेच्ने हो क्या. यो भनेको क्यूको कुरा धेरै नबुझ्यो भने, बर्खामा 4 महिना त हाम्रो खोलामा प्रशस्त पानी हुन्छ नि. कस्तो भूगोलले साथ दिएको छ तपाईँलाई भने, त्यही 4 महिना चाहिँ बङ्गलादेश र भारतमा गर्मीले उफात हुन्छ. त्यही 4 महिना चाहिँ हाम्रो खोलामा प्रशस्त पानी हुन्छ. खोलामा टन्न पानी भएको बेला 4 महिना बेसी बिजुली बेचौँ भनेको के, त्यो क्यू स्यू सबै छोडिदिए हुन्छ. 4 महिना फुल बिजुली बेच्छ. त्यसले के गर्छ भनेपछि, ऊर्जामा लगानीको कस्ट घटाउँछ. लगानीको कस्ट घट्यो भने त प्रडक्सनको घटिगयो नि होइन. लगानी घटेपछि तपाईँको प्रडक्सन बिजुली सस्तो हुन्छ. बिजुली सस्तो भएपछि उद्योग धन्दाहरू खोल्छन्. भनेपछि यस्ता कुराहरूमा चाहिँ अब एवेरनेस गराएर यो देशभित्र पनि त्यही तपाईँको यताबाट चाहिँ नि हामी 336 अरब चाहिँ 336 अरब चाहिँ वर्षको ल्याउने. यसपालिको हिसाब गरेको है मैले, यसपालिको पैसाको. त्यो पैसा त भोलि त टेन्डर खेल्दाखेरि त त्योभन्दा बेसी पनि आउन सक्छ. 336 अरब विदेशबाट पैसा ल्याउने, 30,000 मेगावाट पुर्याउँदा क्या. अनि 15,000 मेगावाट नेपालमा खपत गर्दाखेरि चाहिँ तपाईँको नेपालको ग्रोथ चाहिँ 3 गुणा नै बढ्ने भन्यो भने त देश त समृद्धिको मार्गमा गयो त. अनि अहिले 10 कुरा 20 कुरा सोच्ने भन्दा पनि एउटा कुरा सोचेर एउटा रिजल्ट निकाल्नु पऱ्यो क्या. दसवटा कुरा यहाँ पनि गर्छु उहाँ पनि गर्छु उहाँ पनि गर्छु भने त गफ त सुन्न नेपालमा के बाँकी छ त? पहिला नेताहरूले सबै सुनाएकै छन् त, स्विजरल्यान्ड पनि भयो, सिङ्गापुर पनि भयो, सबै भएकै हो त। भनेपछि जहाँबाट आउटपुट निक्लिन ठिक्क परेको छ, निजी क्षेत्र एकदम प्रिपेयर भएछ, रेडी अपसाइड गो भएर बसेको छ, होइन? भनेपछि यहाँ चाहिँ सरकारले धेर पुर्याउनुपर्छ। अहिले पनि कता कता गोलमाल भयो जस्तो अल्मली जस्तो लागेको छ मलाई।
2: उत्पादन हुने क्षेत्र अथवा निर्माण स्थलमा जुन हुने समस्या छ निजी क्षेत्रलाई, जसरी सड़क चाहिँ निजी क्षेत्रले कतिपय ठाउँमा आफै पुर्याएको भन्नुभयो यहाँहरूले उत्पादन गर्दाखेरि बिजुली, त्यसपछि अब प्रभावित क्षेत्रमा नागरिकहरूले गर्ने अवरोधको कुरा पनि छुट्टै समस्याको रूपमा आइरहेको छ। त्यसपछि यो आईईआईए लगायतका समस्याहरू कानूनी रूपमा नै समर्थनगत त्रुटि छ भनिन्छ, होइन? यो विषय अलिकति जाउँ न, के समस्या छ निजी क्षेत्रहरूको?
3: यो नेपालमा मैले त भन्ने गरेको छु, नेपालमा दुईटा सरकार छ। नेपालमा नेपाल सरकार छ एउटा वन सरकार छ। वन सरकार नेपाल सरकारले टेर्दैन है। वन सरकार सम्बद्ध साथीहरू जो हुनुहुन्छ, रिसाए पनि मलाई केही फरक पर्दैन, होइन? उहाँहरू के गर्नुहुन्छ, युरोप अमेरिका जानुहुन्छ। त्यो युरोप अमेरिका भनेको हामीभन्दा 150 वर्ष अगाडि छ, विकास निर्माणदेखि हरेक कुरामा। त्यहाँ उहाँहरू फाइभ स्टार होटलमा बस्नुहुन्छ, होइन? अहिले फाइभ स्टार होटलमा बस्नुहुन्छ र त्यहाँको लागि प्रयोग गर्ने डकुमेन्ट जुन बनाएको हुन्छ नि, इआईएको आईईएको वातावरण सम्बन्धी जे जे डकुमेन्ट छ त्यहाँ प्रयोग गर्ने, त्यो त 150 वर्ष अगाडि थियो नि त। यस, उनीहरूले त यो बेलामा उनीहरू पनि 150 वर्ष अगाडि हाम्रै अवस्थामा थियो होला नि त, तर त्यो उहाँहरू कल्पना गर्नुहुँदैन। हाम्रो देश पनि युरोप अमेरिका भइसक्यो भन्नुहुन्छ, उहाँले बनाएको डकुमेन्टमा सही छाप गरेर आउनुहुन्छ, ऊ त्यही कार्यान्वयन गर्नलाई यहाँ लाग्नुहुन्छ,
2: कपी पेस्ट,
3: होइन? भनेपछि के हुन्छ भने चाहिँ यो विकास निर्माणको सबै कुरामा बाधक त वन मन्त्रालय हो। अब तपाईँलाई मैले एउटा डाटा भनौँ, वन अहिले सरकारी वन 47% है, सरकारी पर्सेन्ट, निजी वन चाहिँ देशभरिमा 5% पुगेछ है, 47.5% अनि तपाईँको यो संरक्षण क्षेत्र, आरक्षण क्षेत्र, हन्टिङ एरिया के छन् नि पहाडमा, के जो जलविद्युत हुने ठाउँ, बाटो बनाउने ठाउँ, के त्यस्तो ठाउँमा ती चाहिँ 10 वटा जति रहेछन् नेपालमा, पहाडमा है, तराईको हिसाब गरेको छ नि मैले, पहाडमा मात्रै 10 वटा जति छन्। 10 वटा जतिको तपाईँको टोटल मैले क्षेत्रफल कति रहेछ भनेर हिसाब गरेको थिएँ, 6.7 रहेछ, गर्दाखेरि 58.7 भयो। अनि 15% चाहिँ 5000 माथिको हिमाली क्षेत्र, 5000 माथि त के गर्न सक्छ त, के नथिङ, होइन? केही पनि हुँदैन। भनेपछि 15% गर्दाखेरि 68.7% हो। अब तपाईँ विकास निर्माण कहाँ गर्ने हो, तपाईँको उब्जनी कहाँ गर्ने हो, खेतीपाती कहाँ गर्ने हो, के कहाँ गर्ने हो त? भनेपछि के देशै वन बनाउने हो त अब सबै, या चाहिँ विकास निर्माणै गर्न नपाउने बनाउने हो त? अहिलेका तपाईँको नियमावली, निर्देशिका, ऐन, कानून, त्यो सबै कुरा हेर्ने भने त्यही बोल्छ क्या, अब कि त्यही बोल्छ। त्यो लिएर उहाँहरू बस्नु भएको छ, अब कहाँ कहाँबाट के अराई खटाई हुन्छ त्यो गर्नुभएको छ। अराई खटाई पनि समाजदेखि लिएर सबै छ नि, आइएलओ 96 69 छ, के छ, सबै रेडी छन् के। यहाँबाट फुत्क्यो भने यहाँबाट फुत्क्यो भने यहाँ, उहाँहरूको चेक एन्ड ब्यालेन्स छ पुरै हो। अब अहिले नै तपाईँको हेर्नु न, कार्बनको कुरा ल, कार्बन उत्सर्जन नेपालको कति त 95% छ, 0.05% हो हाम्रो, चीनको 32% कति पर्सेन्ट, तपाईँको भारतको त्यति, यो अमेरिका, चीन र भारतको मात्रै 51% माथि
2: जङ्गल मात्रै छैन।
3: अनि दुःख हामीले सोधिदिनु पर्ने हो। अनि अर्को व्यवस्था तपाईँको यो अब राज्यको अहिलेको संविधानले कार्यकारी प्रमुख भनेको प्रधानमन्त्री नि त, प्रचण्ड प्रधानमन्त्री भएको बेलामा एउटा बोल्नु भएको थियो, तपाईँले क्लिप हेर्नुभयो कि भएन, एउटा स्कुलको रुखोको हाँगा, सुकेको रुखोको हाँगा खसेर एउटा बच्चा मर, सुकेको रुखोको हाँगा खसेर एउटा बच्चा मर, तर त्यो सुकेको रुख काट्न बनले दिएन, तर मान्छे भन्दा तपाईँको रुख मात्र भयो भने त्यो यो देशको कार्यकारी प्रमुखले बोलेको चिज। अर्को तपाईँको प्रधान सेनापतिले बोल्नु भएको छ फास्ट ट्र्याक बनाउने, एउटा रुख काट्न उहाँले नमाउनै पाउनु भएन अरे, नाम के फास्ट ट्र्याक, फास्ट ट्र्याक भने त फास्ट ट्र्याक नि, त्यस्तो नियम कानुन के लाग्नु भएन नि त, एउटा रुख काट्नलाई नमाउनु पाउनु भएन, त्यो अर्को कुरा। अर्को चाहिँ पूर्व एमडी, पूर्व मन्त्री, अब एमडी भन्दा मात्रै कम होला फेरि, अब पूर्व मन्त्री कुलमान घिसिङले भन्नुभएको थियो, मान्छे मार्न सजिलो रहेछ, रुख काट्न गाह्रो रहेछ। भनेको यो चाहिँ यो लेभलका मान्छेहरूले बोलेको व्यवस्था त्यो कस्तो हो र हामीले के खेपिरहेछौँ अब तपाईँ अन्दाज गर्नु। प्रधानमन्त्रीले त्यस्तो बोलाएको छ, प्रधान सेन्टरले त्यस्तो बोलाएको छ, पूर्व मन्त्रीले त्यस्तो बोलाएको छ भनेपछि अब हामीले कति खेपिया छौँ? हामी त यो देशमा उज्यालो ल्याउनको लागि 8 वटा मन्त्रालय, 24 वटा विभाग, 200 भन्दा बेसी टेबल र गाउँका ती समस्या अघि तपाईँले भने त कति त्यो सबै खेपेर चाहिँ हामी बनाइरहेका छौँ नि. भनेको अब यस्तो बेलामा तपाईँको एप्रिसिएट गर्नुपर्ने बेलामा चाहिँ तपाईँको एउटाले फटाइ गरौँ, दुईटाले फटाइ गरौँ भनेर एउटाले दुईटाले फटाइ गरेर कारवाही गर्नु पर्यो. यीपालले त्यो संरक्षण गर्दैन, तपाईँको फटाइ गरेको भेटियो प्रमाण भेटियो भने यीपालले सहयोग गर्छ कारवाही गर्नलाई, हामी सदस्यबाट खारिज गरिदिन्छौँ होइन. तर के हो भन्दाखेरि एउटा दुईटाले फटाइ गर्यो भनेर सेक्टरलाई नै फटा भन्न मिलेन. त्योले गर्दाखेरि त्यो सबै कुरा यो तपाईँको वनको कुरा तपाईँको क्वेसन उठाउनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद. यो सबैभन्दा ठुलो बाधा हो.
2: विदेशी काठ फेरि हामीले प्रयोग गर्छौँ, हामीले प्रयोग गर्ने काठहरू होइन, तर नेपालमा चाहिँ जंगल काट्न पाउँदैन, त्यो निश्चित मान्छेहरूको हातमा जान्छ पनि भनिन्छ फेरि काठ होइन, त्यो कुरा फरक
3: छ. यसमा यसो भयो, यसमा मलाई धेरै आइडिया छैन, तर मैले पनि सुनेको कुरा के हो भन्दाखेरि अब ढलेको रुख पनि काट्न दिँदैन भन्ने सुनेको कुरा हो. तर अर्को कुरा रियल मलाई थाहा भएको कुरा के हो भन्दाखेरि फर्निचर त सबै हामी मलेसियाबाट ल्याउँछौँ त होइन, मलेसियाबाट ल्याउँछौँ, विदेशी फर्निचरहरू ल्याउँछौँ. भनेपछि अब यो चाहिँ ठुलो विलम्बन भएको छ कि त्यो तपाईँको बनाइलाई पनि तपाईँको आर्थिक रूपान्तरणमा त्यसलाई प्रयोग गर्न सकियो भने भयङ्कर हुन्छ नि त. त्यो फर्निचरहरू तपाईँ इम्पोर्ट गर्न नपाउनु, यहीँ बनाउनु पर्ने भन्यो भने त्यो त नीति भनेको त सरकारले त एउटा नीति ल्याइदिएपछि भइदिएको नि, त्यो त पालन गर्नै पर्यो नि. भोलि इम्पोर्ट गर्न नपाउने भने त्यो इम्पोर्ट गरेर अब तपाईँ हामी चाहिँ त्यो मलेसियाबाट फर्निचर ल्याएर यहाँ ओछ्याउनु भने मरे चिज हो र त्यो मरे बाँच्ने चिज त होइन नि त, त्यो बन्द गर्दै भइगयो त. यहाँको प्रयोग गरौँ भन्ने भएको यस्ता सामान्य कुराहरूमा पनि द्वितीय सरकारको पनि ध्यान चाहिँ पुगेको छैन.
2: अहिलेको क्षति र अहिले समग्र रूपमा देशभरि बनिरहेको जलविद्युत आयोजनाहरू निजी क्षेत्र अथवा सरकारी अथवा साझेदारीमै बनिरहेका, यसका लागि सरकारले नीतिगत के परिवर्तनहरू आवश्यक छ, यो बजेटमा कति सम्बोधन भयो, अझै 30,000 मेगावाट पुर्याउने लक्ष्य छ होइन, यो सबै कुरा हेर्दाखेरि अब हामी यो विपत्तिबाट माथि उठेर मानवीय सहायताको कुरा छँदैछ, जलविद्युत क्षेत्रलाई समेत प्रोत्साहन दिने गरी सरकारले के कामहरू तत्काल ल्याउनुपर्ने कामहरू के हुन्, योजनाहरू राहतको रूपमा पनि अझ भनौँ.
3: यसो छ, यसमा चाहिँ मैले मलाई यो सजिलो हुन्छ किनभने अहिले दुई तिहाईको सरकार अनि तपाईँको राज्यसभाको बाचापत्र हामीले के गर्यौँ भनेपछि इपानमा अब म 9 वर्ष 10 वर्षदेखि इपानमा सक्रिय छु. इपानमा के गर्यौँ भनेपछि पार्टीका घोषणा पत्र चुनाव अगाडि घोषणा पत्र बन्नु अगाडि हरेक पार्टीका प्रमुख मान्छेहरूलाई भेटेर घोषणा पत्रमा यी कुरा समेट दिनुहोस् भनेर हामीले माग पेश गरेका थियौँ. अनि सबैले अहिले त कामले जे गरे पनि मुखले त ऊर्जा सेक्टरले देशलाई समृद्ध बनाउन सक्छ यही हो एउटा सेक्टर चाहिँ भन्ने मेरुदण्ड हो भनेर चाहिँ भनिरहनु भएको छ सबैले. र सबैले चाहिँ अलिअलि अरू पार्टीहरूले अलिअलि राख्नुभयो. राज्यसभाले लगभग हाम्रो माग 100% समेटेको छ क्या बाचापत्रमा. अब अहिले मलाई म अध्यक्ष भएपछि सजिलो के हो भनेपछि अरू केही नगरिदिनुहोस् त्यो बाचापत्र कार्यान्वयन गरिदिनुहोस् न भन्ने पुग्ने भएको छ. बाचा पत्रमा जे छ त्यो कार्यान्वयन गरिदिनुहोस् न भन्ने भएको छ. त्यसमा एउटा महत्वपूर्ण कुरा के छ भने त्यसको मात्रै कुरा गर्छु, हाम्रा माग त धेरै छन् त्यहाँ, त्यो उहाँहरूले सबै समेट्नु भएको छ. त्यसमा चाहिँ अहिले विशेष गरेर माननीय श्रीराम लामिछाने के अरे न्यौपाने उहाँ उद्धारमा एकदम खटिरहनु भएको छ. उहाँ आफै प्रबन्धक पनि हो है, उहाँ ऊर्जा विभाग प्रमुख भएको कारणले पनि त्यो सबै पर्न सफल भएको हो. उहाँलाई पनि म यो तपाईँ मार्फत थ्याङ्क यू भन्न चाहन्छु, उहाँ मार्फत पनि पर्न सफल भएको हो. भनेपछि त्यहाँ एउटा कुरा के छ भनेपछि विद्युत उत्पादन प्राधिकरण भन्ने खालको कन्सेप्ट गरिएको छ कि, त्यो चाहिँ के भने इपानले साह्रै धेरै पहिलेदेखि माग उठाउँदै आएको वान रोड पोलिसी, जस्तो 8 वटा मन्त्रालय 24 वटा विभाग 200 भन्दा बेसी टेबलमा जान नपरोस् भन्ने माग हो हाम्रो होइन हरेक कुरा. जस्तो त्यहाँ चाहिँ त्यो 8 वटै मन्त्रालयका प्रतिनिधि राख्ने, तपाईँको विभाग त्यसले नै समितिको होइन विभागका पनि राख्ने, एउटा सचिवको नेतृत्वमा एउटा चाहिँ प्राधिकरण विद्युत उत्पादन प्राधिकरण भनेर गठन गरिदिने, त्यो गठन गर्दाखेरि त्यहाँ गएपछि हाम्रो सबै सक्यो कि वन डोर पोलिसी भनेपछि त्यो लामो समयदेखि हामीले मागिरहेका हौ, त्यो उहाँहरूको वाचापत्रमा छ, त्यो कार्यान्वयन गर्दैदेखि हाम्रा धेरै झन्झटहरू कम हुन्छ. कम्तीमा सरकारले के ठान्नु पर्यो भन्ने नि मलाई, मैले 2-3 वटा प्रोजेक्ट बनाइसकेँ, म जस्ता 2-4 वटा 5 वटा 10 वटा प्रोजेक्ट बनाउने साथीहरू अहिले प्रशस्त हुनुहुन्छ, जसलाई प्रोजेक्ट बनाउने आइडिया छ उहाँहरूलाई सहरमा नहरमा ल्याउनुहोस् कि, गाउँमै पठाउनुहोस् कि, वनमै पठाउनुहोस् कि. त्यो त 30 वर्ष 35 वर्ष पछाडि त राज्यको सम्पत्ति हो नि त. तपाईँ आज कल्पना गर्नुहुन्छ आज कति पैसा, अघि मैले जे नम्बरहरू तपाईँलाई बताएँ यति राम्रो हुन्छ भनेर एउटा समृद्धिको मार्गमा यसरी जान्छ भनेर बताएँ नि. त्यो सबै कुरा त भोलि चाहिँ 35 वर्ष 40 वर्ष जे होस् त्यो लाइसेन्सको पिरियड सकेपछि त त्यो सबै राज्यको होइन भनेको. त्यस अर्थमा त म त राज्यको काम गरिरहेको छु त. त्यस अर्थमा हो त म पनि राज्यको सम्पत्ति हुँ त. हो त यो पनि राज्यको सम्पत्ति हो, यिनीहरूसँग जे क्वालिटी छ त्यो क्वालिटी पनि राज्यको सम्पत्ति हो भनेर सरकारले ठानिदिनु पर्यो. त्यो वान डोर पोलिसी लागू गरिदिनु पर्यो. नीति नियमहरू निजी क्षेत्र फ्रेन्डली बनाउनु पर्यो. म त अझै थप माग्छु, 10 वर्षलाई संकटकाल घोषणा गरिदिनु पर्यो, हाइड फर्ममा कसरी डिचो पर्न नपाउने गरिदिनु पर्यो। यो त के छ भनेपछि जनताले चाहिँ धेरै बुझिया छन्, अहिले जनताले धेरै बुझिया छन्, हत धेरै डिस्टर्ब गर्दैनन्। अहिले के छ भनेपछि मैले के भन्छु भने

0: रुपियाँमा दिएको सेयर 500-700-1000 घटे त कसैले बेचेको छैन. भनेपछि त्यो भोलि चाहिँ 3 वर्ष 4 वर्ष 5 वर्ष जतिमा बेच्छ स्थानीयले, उसले त 1000 हाले त 10,000 पायो नि त, लाख हाले त 10,000 पायो नि त. गर्दाखेरि के हुन्छ भने सेयर दिँदाखेरि त्यो समृद्धि जाने भयो, विकास निर्माण पहिला बाटो र बिजुली लिएर जानु पर्यो, अनि रोजगारी सिर्जना हुने भयो, त्यहाँ चाहिँ मोबिलिटी हुने पऱ्यो, त्यहाँका तरकारीहरू बिक्ने भए, त्यहाँ त इकोनोमी त ग्रो हुन्छ नि त, जे उत्पादन गरेर बित्ने भयो. एक वर्ष तपाईँको एउटा प्रोजेक्ट बन्दाखेरि 500-1000 मान्छेले काम गर्छन् होइन, त्यो 1000 मान्छे त त्यो त भोकै त बस्दैन, साग किन्छ, तरकारी किन्छ, के किन्छ, कुखुरा किन्छ, बाख्रा किन्छ, खसी किन्छ, होइन सबै चिन्छ. भने चाहिँ यसले चाहिँ के भन्छ, विकास लिएर जान्छ र समृद्धि दिएर फर्किन्छ भनेछ. त्योले गर्दाखेरि अब हामी सबै विशेष गरेर यहाँ जस्तो एकदम पपुलर नेटवर्क मा मैले चाहिँ यो मौका दिनुभयो र सबैलाई म के अनुरोध गर्न चाहन्छु भने सबैले पानीलाई बत्तीमा परिणत गर्ने मान्छेको पछाडि होइन, पानीलाई बत्तीमा परिणत गर्ने मान्छेको पछाडि, जसले एक दुईवटा प्रोजेक्ट बनाएको छ त्यसलाई आइडिया छ त्यसको पछाडि सबैजना मिलेर 10,000, 20,000, 5,000 जे भए पनि लगानी गरौँ, सबैजनाले आर्थिक उन्नति गरौँ भन्न चाहन्छु.
1: हस्, यहाँलाई धेरै धन्यवाद समयको कुराकानीको लागि.
0: हस्, थ्याङ्क यू.
1: वहाँ हुनुहुन्थ्यो स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इस्पानका अध्यक्ष मोहन कुमार डाङ्गी. उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ. आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि बिदा हुन्छु. नमस्कार.
2: बर्खाको बेला 97.6
3: शुक्ला गण्डकी एफएम 97.6.
4: दाजु बिहेको दिन त आइसक्यो त, छुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ.
5: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै सिको चिन्ता के भने.
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको. त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ. आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने.
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ. साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ.
7: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460-80-29. दमौली शाखाको लागि सम्पर्क 98-067-13-425.
8: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ. खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है.
9: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि.
8: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि. दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु. ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि.
7: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ. साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
8: होम डेलिभरीको पनि व्यवस्था छ.
10: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमणि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141-11178, 98560-00778.

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। माग अनुसार ग्यास आपूर्ति भइरहेको उद्योगीको दावी, बजारमा भने उस्तै अभाव, सरकारी व्यवस्थापन कमजोर। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1369 पुग्यो। चीनतर्फ अलपत्र 670 नेपालीको तातोपानी नाकाबाट उद्धार। धादिङको सोपान खोलामा सुक्खु पहिरो खस्दा त्रिभुवन राजपथ अवरूद्ध, सड़क खुलाउने काम चल्दै। राष्ट्रिय संघ महासभामा विश्वव्यापी विश्वास पुनस्थापना मुख्य एजेण्डा, साझा समस्या समाधानका लागि राष्ट्र संघको भूमिका महत्वपूर्ण रहेको महासचिव गुटरेसको भनाई। र एसीसी प्रिमियर कपमा नेपाल र ओमान बीचको खेल चल्दै, एनबीएलमा आज लीग चरणका अन्तिम 3 खेल हुने। नेपाल खबरमा अब पूरा खबर। बजारमा ग्यासको चरम अभाव भइरहँदा नेपाल एलपी ग्यास उद्योग संघले माग अनुसारकै आपूर्ति भइरहेको दावी गरेको छ। संघका अनुसार भूकम्प, नाकाबन्दी तथा कोविड महामारीका समयमा समेत ग्यास उद्योगीहरूले आपूर्ति व्यवस्था सहज बनाउँदै आएका छन्। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क अवरूद्ध हुँदा ग्यास बोकेका बुलेट काठमाडौँ आउन नसकेपछि नेपाल आयल निगमको निर्देशन अनुसार काठमाडौँ, काभ्रे तथा धादिङमा रहेका ग्यास उद्योगका सिलिण्डरहरू बारा, पर्सा, चितवन, धनुषा र नवलप्रासी लगायत ठाउँका उद्योगमा भरेर काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको संघले जनाएको छ। संघले विपत्तिको समयमा आम उपभोक्तालाई एलपी ग्यासको अनावश्यक संचय नगर्न र आवश्यकता अनुसार मात्र खरिद गर्न आग्रह गरेको छ। संघले आपूर्ति भइरहेको दावी गरे पनि बजारमा भने ग्यास अभाव उस्तै छ। लामो समयदेखि चुलिएको ग्यास अभावलाई हालै देशमा परेको विपत्तिले झन चुनौती थपेको छ। यही भदौ 14 गते कृष्णभीरमा सड़क भाँसिँदा पर्याप्त मात्रामा ग्यास भित्रिएको छैन। वैकल्पिक मार्गबाट आएका ग्यास पनि उपभोक्ताले सहज रूपमा नपाउँदा जटिल बनेको अवस्थालाई सरकारले व्यवस्थापन गर्न सकेको छैन। उद्योग मन्त्रीले उद्योगी र कर्मचारीका कारण समस्या भएको दावी गर्नुभएको छ। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 1369 जना पुगेको छ। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढ़ी प्रभावित क्षेत्रमा 5132 जना अझै सम्पर्कविहीन छन्। सुरक्षाकर्मी तथा उद्धार टोलीको निरन्तर प्रयासबाट अहिलेसम्म 13646 जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई सुरक्षित ठाउँमा राख्न 34 होल्डिङ सेन्टर स्थापना गरिएका छन्। विभिन्न 19 अस्पतालमा 333 जना घाइतेहरूको उपचार भइरहेको छ भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। विपदपछिको आघातलाई न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालय मार्फत प्रभावित क्षेत्रमा 150 जना भन्दा बढ़ी मनोसामाजिक परामर्शदाता खटाइएको पनि प्राधिकरणले जनाएको छ। नेपाली सेनाका अनुसार विभिन्न जलविद्युत आयोजनाहरूको सुरुङभित्र फँसेकाहरूको उद्धारको प्रयास पनि भइरहेको छ। यसैबीच रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीका कारण चीनको केरूङ नाकामा अलपत्र परेका 670 जना नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ। नेपाल चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उनीहरूलाई स्वदेश फर्काएको सशस्त्र प्रहरी बलले जनाएको छ। व्यापार, व्यवसाय, भ्रमण, पर्यटन लगायत विभिन्न कामले केरूङ पुगेका नेपाली यही भदौ 10 गते भटेकोशीमा आएको बाढ़ीका कारण उतै रोकिएका थिए। चीन सरकारको विशेष सहयोग तथा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण र समन्वयमा उद्धार गरिएका नेपालीलाई सुरक्षित रूपमा काठमाडौँ ल्याइएको हो। नेपाल व्यवसाय निगमले बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने शुल्क 1 महिनाका लागि छूट दिने भएको छ। निगमले विज्ञप्ति निकालेरै विपदबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरेको जनाएको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो निर्णय गरेको समेत स्पष्ट पारेको छ। धादिङको 9 बिसे नजिकै थाक्रे गाउँपालिका 7 सोपाङ खोलामा पहिरो खसेपछि काठमाडौँ हेटौँडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरूद्ध भएको छ। गैराती 9 बजेतिर सुक्खा पहिरो खसेपछि त्रिभुवन राजपथ दुईतर्फी अवरूद्ध भएको हो। आज बिहानैदेखि 4 उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको र केही समयमा सड़क सञ्चालन हुने धादिङ प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क अवरूद्ध भएपछि काठमाडौँ भित्रिने र बाहिरिने गाड़ीहरूले हेटौँडा काठमाडौँ जोड्ने वैकल्पिक सड़क प्रयोग गरिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261-596-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभाग तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेस प्रदेशका पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। तराईतर्फ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा मधेस र कोशी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो तथा सड़क यातायात प्रभावित हुन सक्ने र नदी तथा खोलामा पानीको वहाव बढ़न सक्ने भएकाले ठूलो वर्षाको सम्भावना भएका क्षेत्रमा अनावश्यक यात्रा नगर्न महाशाखाले आग्रह गरेको छ। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचन क्षेत्रभन्दा बाहिर वा विदेशमा रहेका नेपाली मतदातालाई मतदानको अवसर उपलब्ध गराउने सम्बन्धमा विज्ञ तथा सरकारवालाहरूसँग छलफल गरेको छ। छलफलमा नीति अनुसन्धान प्रतिष्ठान, नेपाल पोलिसी इन्स्टिच्यूट विश्वविद्यालयका अध्येता र अनुसन्धानकर्ता, कम्प्यूटर एसोसिएशन नेपाल महासंघ, त्यसै गरी ब्लक चेन एसोसिएशन, सूचना प्रविधि तथा साइबर सुरक्षा विज्ञ तथा अन्य सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल भएको हो। राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको संख्यामा फेरि उल्लेख बढ़ेको भन्दै आवेदन फारममा उल्लेख गरिएको मिति र समयमा मात्रै विभागमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ। विभागले नयाँ राहदानी प्रणाली शुरूआत भएदेखि आम सेवाग्राहीलाई निरन्तर राहदानी सेवा प्रभाव भइरहेको जनाउँदै सेवाग्राहीको संख्या बढ़ेकाले सेवा व्यवस्थापनमा सहयोग पुर्याउन अनुरोध गरेको छ। विभागले इजरायलमा रोजगारीका लागि आवेदन दिन सकिने म्याद भोलिसम्म भएकाले हतार नगरी आवेदन प्रक्रिया अघि बढ़ाउन समेत आग्रह गरेको छ। ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी एक जलविद्युत आयोजनाको अडिटदेखि बाँतर्फको सुरुङ्सी चोलिएको छ। म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्तक रहेको आयोजनाको धौलागिरी गाउँपालिका 4 छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका 7 भारवाङमा निर्माणाधीन विद्युत गृहतर्फ जोड्ने सुरुङ हिजो जोड़िएको छ। आयोजना प्रमुख ज्योति कुमार केसीले अडिटदेखि बाँतर्फ जोड़ने 2506.39 मिटर सुरुङ छिचोलिएको जानकारी दिनुभयो। अब विदेशको खबर। संयुक्त राष्ट्र संघ महासभाको 21 अधिवेशन शुरू भएसँगै विश्व शान्ति, जलवायु परिवर्तन, दिगो विकास, मानवाधिकार र बहुपक्षीय प्रणालीमा विश्वास पुनस्थापन लगायतका विषयमा छलफल केन्द्रित भएको छ। न्यूयर्कको राष्ट्र संघको मुख्यालयमा अस्ति 8 सेप्टेम्बरदेखि शुरू भएको महासभाको यस वर्षको मुख्य विषय विश्वास पुनस्थापना, रूपान्तरण व्यवस्थापन र सबैका लागि परिणाम दिने संयुक्त राष्ट्र संघ रहेको छ। महासभाका अध्यक्ष बंगलादेशका खलिलुर रहमानले युद्ध, मानवीय संकट, भू राजनीतिक तनाव र जलवायु परिवर्तनका कारण विश्वमा बढ़िरहेको अविश्वासलाई सम्बोधन गर्नु आफ्नो कार्यकालको प्रमुख प्राथमिकता रहेको बताउनु भएको छ। त्यसै गरी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पनि बहुपक्षीय प्रणालीप्रतिको विश्वास पुननिर्माण गर्नु अहिलेको प्रमुख चुनौती भएको बताउनुभयो। युद्ध, गरीबी, असमानता, जलवायु संकट र आणविक तनावको जोखिम बढ़िरहेको अवस्थामा विश्वका साझा समस्या समाधानका लागि संयुक्त राष्ट्रसंघको भूमिका अझ महत्वपूर्ण भएको उहाँको भनाई छ। अब केही खेल खबर। एसएससी प्रिमियर कपको सेमी फाइनलमा नेपाली पुरूष क्रिकेट टोलीले अहिले ओमानसँग खेलिरहेको छ। मलेसियाको कुलालम्पुरमा टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले ताजा अवस्थामा 27 ओभर 2 बलको खेल भइरहँदा 4 विकेट गुमाएर 105 रन जोडेको छ। समूह एकको विजेता नेपाल फाइनल प्रवेशका लागि समूह बीको उपविजेता ओमानसँग प्रतिस्पर्धा गरिरहेको हो। नेपाल समूह चरणमा तीन खेल जित्दै सेमी फाइनलमा पुगेको हो। नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दै हङकङसँग हार बेहोरेको थियो। अहिलेसम्म नेपाल र ओमानबीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 10 खेलमा भेट भएका छन्, जसमा नेपालले 4 खेल र ओमानले 6 खेलमा जित निकालेको छ। नेपाल आज पनि त्यही लक्ष्य पछ्याउँदै ओमानलाई हराएर फाइनलमा स्थान बनाउने योजनामा रहेको छ। खेलका अर्को प्रसंगमा नेपाल भलिबल लीग एनभीएलमा आज लीग चरणका अन्तिम 3 खेल हुँदैछन्। आजको खेलबाट शीर्ष 3 टोलीको टुंगो लाग्नेछ। आज पहिलो खेल दिउँसो 1 बजे अन्नपूर्ण र सगरमाथाबीच हुनेछ। त्यसै गरी दोस्रो खेल दिउँसो 4 बजे कर्णाली र मधेस तथा तेस्रो खेल बेलुकी 7 बजे काठमाडौँ र खप्तड बीच हुनेछ। प्रतियोगितामा 6 टोली सहभागी छन्। सिंगल राउण्ड रोबिन लीग पछि शीर्ष टोली फाइनलमा प्रवेश गर्नेछन्। दोस्रो र तेस्रो रहने टोलीले फाइनल प्रवेशका लागि प्ले अफ खेल्नेछन्। फाइनल खेल पर्सी भदौ 27 गते हुनेछ। चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। माग अनुसार ग्यास आपूर्ति भइरहेको उद्योगीको दावी, बजारमा भन्ने उस्तै अभाव, सरकारी व्यवस्थापन कमजोर। भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या 1369 पुग्यो। चीनतर्फ अलपत्र 670 नेपालीको तातोपानी नाकाबाट उद्धार। भादिङको सपाङ खोलामा सुक्खा पहिरो खस्दा त्रिभुवन राजपथ अवरूद्ध, सड़क खुलाउने काम चल्दै। राष्ट्रिय संघ महासभामा विश्वव्यापी विश्वास पुनस्थापना मुख्य एजेण्डा, साझा समस्या समाधानका लागि राष्ट्रिय संघको भूमिका महत्वपूर्ण रहेको महासचिव गुटरेसको भनाई। र एसएससी प्रिमियर कपमा नेपाल र ओमान बीचको खेल चल्दै एनभीएलमा आज लीग चरणका अन्तिम 3 खेल हुन्।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: नेपालको एकमात्र डिटिएच सेवा डिस होम, डिस होम, खुशीको कनेक्शन।
10: साली नदीको सिर,
11: मणि चूडको काख,
10: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
11: शान्ति र आनन्दको अनुभूति,
10: भीडभाडबाट टाढा,
11: सहरबाट नजिकै,
10: तपाईँको
12: 97.6 शुक्ला गण्डकी एफएम 97.6।
13: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0-65-590-065, मोबाइल 98-66-34-372।
16: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ। आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ।
17: सम्पर्क 0654142121 मोबाइल 98565391।
16: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
18: Yes, Yamaha.
19: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
20: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
19: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
20: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
21: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
22: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
23: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
24: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
22: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0654141142, मोबाइल 9560231128 र 9462614726।
25: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
26: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
25: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
26: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
19: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
27: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यतै मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
25: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
27: हो त नि, अब चाहिँ राम्रो भयो।
19: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
27: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
25: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
19: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
26: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार, भित्री बजार।
19: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856602630।
25: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
28: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान।
0: राम्रोसँग खाना बनाउन आउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
27: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
0: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
2: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
3: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तरण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
4: हजुर, दान गरौ।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
7: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तन हो।
2: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9855309982 र 9705620209
3: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
4: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
3: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
6: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
5: ओम एम आभूषण सुनचाँदी दोकान।
3: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9847692046, 9898
7: शुक्ला गण्डकी एफएम 97.6।
8: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
9: मन्दिर सम्पिने वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम्बेसीका भाका।
8: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्लागण्डकी एफएम 97.6 MHz कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको हो मेना भूषण सुनसारी उद्योगले। दुलेगौड़ामा रहेको छ गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू उरा सुनसार पत्थर राखेका गरगनाहरू कम्प्युटर नापतोल प्रणालीद्वारा नापिएका छापाउ लसुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू गएर होइन ढुक्कका साथ गरगहनाहरूको कारोबार गर्न पाइसक्नुहुनेछ। र यही होइन पोखरा दमौली बस रोक्ने ठाउँहरू भनौँ न ट्याक्सीहरू रोक्ने ठाउँहरू पनि छन्। र पहिला भीमसेन मन्दिर थियो, अहिले चाहिँ छैन। त्यो गल्लीबाट तपाईँले भित्र छिर्नु भने ठ्याक्कै बायाँपट्टि उमेना भूषण सुनसारी उद्योग भेटाउन सक्नुहुनेछ र त्यहाँ गएर तपाईँहरूले गरगनाहरूको पनि कारोबारहरू सही गर्न सक्नुहुनेछ। र आफूलाई मन पर्यो भने आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गीहरूलाई पनि उमेना भूषण सुनसारी उद्योगको बारेमा चाहिँ जानकारी दिन सक्नुहुनेछ। गएर गरगनाहरूको चाहिँ कारोबार गर्नुहोला पनि भन्न चाहन्छु। र आज भने विशेष त हामी रहेका छौँ बिहिबारको बसाइमा तपाईँहरूको रोजाइमा रहेका विविध मधुर मिठा मिठा लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिनेछु। फोन गर्न सक्नुहुनेछ 98422712911 98063611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने लोकभाकाहरू आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। र के गर्दै हुनुहुन्छ, पक्कै पनि सन्चै आरामै हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ। बाहिरको माहौल चाहिँ आज अलिकति धुम्मधुम्म परेको जस्तो छ। बिहान चाहिँ मजाले घाम लागेको थियो, फेरि अहिले चाहिँ बादल लागेको छ है। उज्यालो त उज्यालो नै छ, के हुन्छ हेरौँ, दिनभरिमा पानी पर्छ भनिराखेको छ र मौसमको चाहिँ भर हुँदैन, के हुन्छ हेर्दै जाउँ होइन। त्यही भएर र तपाईँहरू पनि सबैजना आफ्नो आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ एकदम राम्रोसँग आफ्नो कामहरू गरेर अगाडि बढ्नुहोला पनि भन्न चाहन्छु। र यति बेलाको क्रममा भने म तपाईँहरूको माझमा कार्यक्रममा यो मिठो सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा चाहिँ म आउनेछु। तपाईँहरू पनि फोन गर्न सक्नुहुनेछ 98422712911 98063611 को माध्यमबाट तपाईँहरू चाहिँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने लोकभाकाहरू चाहिँ आज तपाईँहरूले रोज्न सक्नुहुनेछ। विशेष तपाईँहरूको रोजाइमा रहेका सुमधुर लोकभाकाहरूलाई चाहिँ कार्यक्रममा स्थान दिनेछु र आउनुहोला कार्यक्रममा सहभागिता जनाउनुहोला पनि भन्न चाहन्छु। र विस्तार चाडपर्व आउँदैछ, भोलि चाहिँ खुसी औँसी पनि रहेको छ, बुबाको मुख हेर्ने दिन। पक्कै पनि आज चाहिँ कतिपय दिदीबहिनीहरू माइत हिँडिसक्नु भएको छ होला भने कतिपय दिदीबहिनीहरू चाहिँ भोलि जाने तर्खमा पनि हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ एकदमै राम्रोसँग आफ्नो कामहरूमा चाहिँ अगाडि बढ्नुहोला पनि भन्न चाहन्छु। यति बेलाको क्रममा कार्यक्रममा पहिलो लोक साङ्गीतिकको सिलियो स्वरूप बसैमा नगरकोट भनिरहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् सुमधुर भाका, यसमा आवाज रहेको छ अञ्जिता विश्वकर्मा र बसन्त थापाको। यो सुमधुर त्यसको भाका स्वीकार्नुहोस् अनि त्यसपछि म तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू भने फोन गर्दै गर्नुहोला।

हजुर, सुमधुर भएका मन्त्र भएकोमा राखिसके अन्जिता विश्वकर्मा र वसन्त थापाको आवाजमा रहेको थियो। पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। भई सहीमा नगरको भनेर रहेको थियो, पक्कै पनि सुनिरहनु दिनुभयो। लैसन्त चाहिँ नवराज पन्त र वसन्त थापाको रहेको थियो। यति बेलाको क्रममा भनेको साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्दै जाँदैको हुनुहुन्छ। हेलो, नमस्कार हजुर। नमस्कार, कहाँदेखि कस्तो आवाज होला? ओहो, चन्द्रजी सन्चारामै हुनुहुन्छ। अनि के छ हजुरको नयाँ नयाँ हालखबर? कता हुनुहुन्छ? धेरै समयपछि कार्यक्रममा सहभागिता जनाउनु भयो त। मान्द्रीतिरै हुनुहुन्छ? ल ठिक छ, त्यसरी सन्चै आरामै त हुनुहुन्छ होला के त है? हजुर, एकदमै सन्चै आरामै छु म पनि। अनि खानापिना भयो कि नै? ल ठिक छ, भयो, खाइसक्नु भयो, आराम गरेर बसिराख्नु भएको छ होला है। ल आज कुन चाहिँ भाका रोज्नुहुन्छ त नि? एपिआर राजा भन्ने। हस् हुन्छ, म यसमा दुई भाका राख्नेछु, साथीहरूलाई सम्झिन सक्नुहुनेछ। हस् हुन्छ, नमस्कार, शुभ दिन। नमस्कार, उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, चन्द्र थापा, चन्द्रजी हुनुहुन्थ्यो मान्द्रेदेखि। धेरै समयपछि कुराकानी भयो उहाँसँग, फोन गर्नुभयो, एकदमै धेरै धेरै धन्यवाद छ। यति बेला क्रमले उहाँको रोजाइमा रहेको मिठो सुमधुर उहाँकोलाई स्थान दिन्छु। लक्ष्मी नेपानीको आवाजमा रहेको छ, हो पिया राजे भनिरहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो सुमधुर भाका, अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू भने सुन्दै गर्नुहोला।

हजुर, मधुर भाषा मैले तपाईँको मासमा राखिसके हो पिया राजै भनिरहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने नै मिठा मिठा सुमधुर लोकप्रकारले कार्यक्रममा स्थान दिँदै कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। तिनजेलीसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धन्यवाद छ। अनि हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा उमेन आभूषण सुनचारदेव देशलाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्र नेपाली पात्र एप स्मार्टफोन सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष धेरै धेरै धन्यवाद। त्यति धेरै राजामलाई फोन गर्नुभएको चन्द्रजी उहाँलाई पनि एकदमै धेरै धेरै धन्यवाद दिँदै अन्तिमा जाँदा जाँदा पनि तपाईँको माझमा कस्की भान्जी भनिरहेको छ। यसमा आवाज रहेको छ कालिकाहरूका र दीपिका बयम्बुका आवाजमा एकजनालाई शब्द वसन्त थापाको रहेको छ। यसो मधुबाकोलाई छोड्दै आजको यस पसाईबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि बिराउँछु। तपाईँको बाँकी पल्छु भने सुखद दिदोस् तपाईँ पनि सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। जय गीत जय संगीत, नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
3: ओम एम आभूषण सुनचाँदी दोकान।

0: 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
2: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
1: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
2: सम्पर्क मोबाइल 98570-65119 र 98694-57056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
3: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
4: त्यसो नभने म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
3: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702525, मोबाइल 98560-33-878, 98461-56558।
7: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
8: किन आमा, के भएर?
7: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
8: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
8: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
2: मोबाइल 98560-43952 र 98066-56556।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 10 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय
7: अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856607554।

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेहरूको संख्या 1,369 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढ़ी प्रभावित क्षेत्रमा 5,132 जना अझै सम्पर्कविहीन छन्। सुरक्षाकर्मी तथा उद्धार टोलीको निरन्तर प्रयासबाट अहिलेसम्ममा 13,646 जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई सुरक्षित ठाउँमा राख्न 34 होल्डिङ सेन्टरहरू स्थापना गरिएका छन्। विभिन्न 19 अस्पतालमा 333 जना घाइतेहरूको उपचार भइरहेको छ भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। विपदपछिको आघातलाई न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालय मार्फत प्रभावित क्षेत्रमा 150 जना भन्दा बढ़ी मनो सामाजिक परामर्शदाता खटिएको पनि प्राधिकरणले जनाएको छ। नेपाली सेनाका अनुसार विभिन्न जलविद्युत आयोजनाको सुरुङभित्र फँसेकाहरूको उद्धार प्रयास भइरहेको छ। नेपाल वायु सेवा निगमले बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकहरूका लागि पठाइने राहत सामग्री ढुवानी लाग्ने शुल्क 1 महिनाका लागि छूट दिने भएको छ। निगमले विज्ञप्ति निकालेर विपदबाट प्रभावित नागरिकहरूलाई सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरिएको जनाएको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो निर्णय गरेको स्पष्ट पारेको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय स्टेशनबाट नेपालमा बाढ़ी पीड़ितका लागि पठाइने राहत सामग्रीमा निगमसँग सम्बन्धित शुल्क 1 महिनासम्म छूट हुनेछ। यसबाट विदेशमा रहेका नेपाली विभिन्न संघ संस्था तथा सहयोगी निकायबाट नेपाल पठाइने राहत सामग्रीको ढुवानी सहज हुने अपेक्षा गरिएको छ। सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको अधिकारी पत्रकारितामा पठाइने खाद्यान्न औषधि लता कपड़ा तथा अन्य अत्यावश्यक राहत सामग्रीमा यो शुल्क छूट लागू हुने निगमले जनाएको छ। विपदको समयमा मानवीय सहयोगलाई सहज प्रभावकारी र शीघ्र बनाउनका लागि निगमले निर्णयले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। विभिन्न देश तथा संघ संस्थाबाट नेपाल पठाइने राहत सामग्री प्रभावित समुदायसँग छिटो पुर्याउन यो सहुलियतले सहयोग पुग्ने निगमले जनाएको छ। बजारमा ग्यासको चरम अभाव भइरहँदा नेपाल एलपी ग्यास उद्योग संघले माग अनुसारकै आपूर्ति भइरहेको दावी गरेको छ। संघका अनुसार भूकम्प, नाकाबन्दी तथा कोविड महामारीका समयमा समेत ग्यास उद्योगहरूले आपूर्ति व्यवस्था सहज बनाउँदै आएका छन्। पृथ्वी राजमार्ग कृष्णवीरमा सड़क अवरूद्ध हुँदा ग्यास बोकेका बुलेट काठमाडौँ आउन नसकेपछि नेपाल आयन निगमले को निर्देशन अनुसार काठमाडौँ काभ्रे तथा धादिङमा रहेका ग्यासका उद्योगका सिलिण्डरहरू 12% चितवन्द अनुसार नवलपरासी लगायतका ठाउँका उद्योगहरू भरेर काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्न व्यवस्था मिलाएको संघले जनाएको छ। संघले विपदको समयमा आम उपभोक्ताहरूलाई एलपी ग्यासका अनावश्यक सञ्चय नगर्न र आवश्यकता अनुसार मात्र खरिद गर्न आग्रह गरेको छ। संघले आपूर्ति भइरहेको दावी गरे पनि बजारमा ग्यास अभाव उस्तै छ। लामो समयदेखि चुलिएको ग्यास अभावलाई हालै देशमा परेको विपदले झनै चुनौती थपेको छ। यही भदौ 14 गते कृष्णवीरमा सड़क भाँसिँदा पर्याप्त मात्रामा ग्यास भरिएको छैन। वैकल्पिक मार्गबाट आएको ग्यास पनि उपभोक्ताले सहज रूपमा नपाउँदा जटिल बनेको अवस्थालाई सरकारले व्यवस्थापन गर्न सकेका छैनन्। उद्योग मन्त्रीले उद्योग र कर्मचारीका कारण समस्या भएको दावी गर्नुभएको छ। राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको संख्यामा फेरि उल्लेख्य बढ़ेको भन्दै आवेदन फारममा उल्लेख गरिएको मिति र समयमा मात्रै विभागमा उपस्थित भई सेवा लिन आग्रह गरिएको छ। विभागले नयाँ राहदानी प्रणाली शुरूआत भएदेखि आम सेवाग्राहीहरूलाई निरन्तर राहदानीमा सेवा प्रवाह भइरहेको जनाउँदै सेवाग्राहीहरूलाई संख्या बढ़ेकाले सेवा व्यवस्थापनमा सहयोग पुर्याउन अनुरोध गरिएको हो। विभागले इजरायलमा रोजगारीका लागि आवेदन दिन सकिने म्याद भोलिसम्म रहेकाले हतार नगरी आवेदन प्रक्रिया अगाडि बढ़ाउन समेत आग्रह गरेको छ। त्यस्तै गएको साउन 14 गते राजपत्रमा प्रकाशित सूचना बमोजिम हाल जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको विभागले जनाएको छ। अत्यावश्यक अवस्था बाहेक सेवाग्राहीलाई नजिकको जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई राहदानीका लागि आवेदन पेश गर्न विभागले अनुरोध गरेको छ। विभागले राहदानी सेवाग्राहीको चाप व्यवस्थापन तथा सहज रूपमा सेवा प्रवाह गर्न सबै सेवाग्राहीलाई तोकिएको प्रक्रिया र समय पालना गर्न आग्रह गरेको छ। सुवाको भुटेको सेनादीमा गएको बाढ़ीका कारण चीनको केरुङमा कमाल पत्र परेका 670 नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ। नेपाल चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उनीहरूलाई स्वदेश फर्काइएको शस्त्र प्रहरी बलले जनाएको छ। व्यापार व्यवसाय भ्रमण पर्यटन लगायतलाई विभिन्न कामले केरुङ पुगेका नेपाली यही भदौ 10 गते भुटेको सीमा गएको बाढ़ीका कारण उतै रोकिएका थिए। चीन सरकारको विशेष सहयोग तथा सीमा क्षेत्रमा प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण र समन्वयमा उद्धार गरिएका नेपालीहरूलाई सुरक्षित रूपमा काठमाडौँ पठाइएको हो। स्थल मार्ग अवरूद्ध भएपछि चीनतर्फ रोकिएका नेपालीहरूलाई भदौ 10 गतेदेखि भुटेको सिंहपालीका दुई तातोपानी नाकाबाट नेपाल प्रवेश गराइएको हो। शस्त्र प्रहरीका अनुसार भदौ 18 गते 114 जना र भदौ 19 गते 155 जना, भदौ 20 गते 96 जना, भदौ 21 गते 105 जना र भदौ 22 गते 106 जना र भदौ 23 गते 94 जना नेपाली स्वदेश तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल सिन्हाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकले चीनीय पक्षले राहदानी नम्बर समेतको विवरण सहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको थियो। 53.5 मेगावाट क्षमताको अप्पर म्याग्दी एक जलविद्युत आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ छिचोलिएको छ। म्याग्दी हाइड्रो पावर लिमिटेड प्रबन्धक रहेको आयोजनाको धौलागिरी गाउँपालिका 4 छहारीमा रहेको अडिटदेखि मल्लिका गाउँपालिका 7 भारवाङमा निर्माणाधीन विद्युत गृहतर्फ जोड्ने सुरुङ हिजो जोड़िएको हो। आयोजना प्रमुख ज्योति कुमार केसीले अडिदेखि बाँधतर्फ जोड़िने 2506.39 मिटर सुरुङ सिचोलिएको जानकारी दिनुभयो। आजसम्ममा आयोजनाको समग्रमा 56% भौतिक प्रगति भएको र आउँदो एक वर्षभित्र सम्पन्न हुने आयोजना प्रमुख केसीले जानकारी दिनुभयो। बाँध सुरुङ र विद्युत गृह निर्माणका साथै हाइड्रो र इलेक्ट्रोनिक कल तर्फको कामलाई तीव्र पारिएको छ। बर्खायाममा आयोजना निर्माण स्थलमा पर्ने बेनी दरबाङ सड़कको फापर खेत पहिरो दुखु खोला सड़क पुल जोखिममा पर्ने र रात्रिका शिवरात्री खोला सड़क पुल निर्माणमा भएको ढिलाइको असर ओपर म्याग्दी एक लगायतका जलविद्युत आयोजना निर्माणमा परेको छ। धादिङको नौबिसै नजिकै धाक्रे गाउँका गाउँपालिका 7 सोपाङ खोलामा पहिरो खसेपछि काठमाडौँ हेटौँडा जाने त्रिभुवन अराज पथ दुईतर्फी अवरूद्ध भएको छ। गइराती 9 बजेतिर सुक्खा पहिरो खसेको पछि सड़क अवरूद्ध भएको, बिहानैदेखि 4 उपकरण प्रयोग गरी पहिरो पछाउने काम भइरहेको र केही समयमा सड़क सञ्चालन हुने धादिङ प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गको कृष्णवीरमा सड़क अवरूद्ध भएपछि काठमाडौँ भित्रने र बाहिरिने गाड़ीले हेटौँडा काठमाडौँ जोड्ने वैकल्पिक सड़क प्रयोग गरिरहेका छन्। संविधान दिवसको अवसर पारेर आउँदो असोज 3 गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार हुने भएको छ। विभिन्न 6 नयाँ रूट 28 रात्रिकालीन बस सञ्चालन हुन लागेको हो। काठमाडौँ महानगरपालिका कार्यवाहक मेयर सुनिता डंगोलको अध्यक्षतामा हिजो काठमाडौँ महानगरपालिका ललितपुर महानगरपालिका चन्द्रगिरी नगरपालिका बुढा नीलकण्ठ नगरपालिका गोदावरी नगरपालिका किर्तिपुर नगरपालिका साझा यातायात तथा सरकारवाला बीच भएको बैठकले रात्रिकालीन बस सेवा विस्तार गर्ने निर्णय गरेको हो। अहिले काठमाडौँ महानगरपालिका ललितपुर र महानगरपालिका चन्द्रगिरी नगरपालिका र बुढा नीलकण्ठ नगरपालिकाको समन्वय गरिएको वैशाख 1 गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुँदै आएको छ। नेपाली कांग्रेसका सभापति गगन थापा बिहिबार स्याङ्जा आउनुहुने भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उप प्रधानमन्त्री स्वर्गीय गोपाल मान श्रेष्ठको 45 दिनको पुण्यतिथिको अवसरमा आयोजना गरिएको शोकसभामा सहभागी हुन थापा स्याङ्जा आउन लाग्नु भएको। स्वर्गीय श्रेष्ठको राजनीतिक योगदान लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्याउनु भएको भूमिका तथा पार्टी र स्याङ्जाको सामाजिक राजनीतिक क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदानको स्मरण गर्दै शोकसभा आयोजना गरिएको नेपाली कांग्रेस स्याङ्जाका नेता भरत प्रसाद लम्सालले जानकारी दिनुभयो। कांग्रेसका वरिष्ठ नेता श्रेष्ठको गत साउन 12 गते जावलाखेल स्थित हेलियस अस्पतालमा उपचारका क्रममा क्यान्सर रोगका कारण 83 वर्षको उमेरमा निधन भएको थियो। 2017 सालदेखि विद्यार्थी अवस्थामै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय श्रेष्ठ 2036 सालको जनमत संग्रह 2042 सालको सत्याग्रह 2046 सालको जनआन्दोलन र 2062-63 को दोस्रो जनआन्दोलनमा सक्रिय रहनु भएको थियो। नेपाली कांग्रेस प्रजातान्त्रिकका कार्यवाहक सभापति समेत रहनुभएका श्रेष्ठ 2048, 2056 र 2064 सालमा स्याङ्जाबाट संसदीय निर्वाचनमा निर्वाचित हुनुभएको थियो। उहाँले उप प्रधानमन्त्री सहित शिक्षा भौतिक योजना तथा निर्माण वन तथा भू संरक्षण र उद्योग मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो। नुवाकोटको देवीघाटमा रसुवाको भोटेको सिनदीका आएको बाढ़ीले पुल बगाएको ठाउँमा नयाँ पुल राखिएको छ। नेपाली सेनाको पाँच दिनको लगाएको मेहनतसँगै बुधबार साँझ एग्रो बीच भनिने नयाँ पुल जडानको काम सकिएको हो। नयाँ पुल बिहिबारदेखि पैदल यात्रीको लागि खुल्ला रहने र शुक्रबारदेखि गाड़ी चल्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि भोटेकोशीको बाढ़ीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट आसपासका क्षेत्रको यातायात सम्पर्क विच्छेद भएको थियो। सेनाले छोटो समयमै वैकल्पिक पुल जडान गरेपछि स्थानीयवासी व्यापारी तथा यात्रुहरूलाई सहज भएको छ। तनहुँ समाज युकेले बाढ़ी पीड़ितहरूलाई बुधबार राहत रकम हस्तान्तरण गरेको छ। तनहुँ समाज युकेले युकेमा संकलन गरेको 10,195 रूपियाँ राहत रकमको चेक तनहुँ समाज युकेका उपाध्यक्ष निर्मला थापाले अर्थमन्त्री सोरी मुवाकोटलाई हस्तान्तरण गरेको हो। नेपालमा महाविपत्ति छ, यो पीड़ा नेपालमा अक्षम्य भएकाले राहत रकम संकलन गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिएको तनहुँ समाज युकेका महासचिव महेन्द्र आलेले बताउनुभयो। राहत रकम संकलनमा सहयोग गर्नुहुने समाज सदस्य तथा सहयोगीदाताहरूमा तनहुँ समाज युकेका अध्यक्ष सन्त गुरूङले धन्यवाद दिनुभयो। सो समाजले बाढ़ी पहिरोमा परि मृतकजनमा चिर शान्तिको कामना र परिवारजनमा गहिरो संवेदना प्रकट गरेको छ। शुक्लागण्डकी चार्जुले गौड़ामा रहेको मुनाल वस्त्रधारी सहकारी संस्था लिमिटेडले रसुवाको भोटेको सिनदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि 25,000 रूपियाँ सहयोग गरेको छ। सहकारीले राहत र पुनस्थापनाका लागि सरकारसँग एकबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हिजो जम्मा गरिएको अध्यक्ष प्रदीप थापाले जानकारी दिनुभयो। उहाँले हराएको खोजी चाँडो होस् भन्दै घाइतेहरूको स्वास्थ्य लाभ र मृतकप्रति श्रद्धांजलि व्यक्त गर्नुभयो। शुक्लागण्डकी चार भित्री बजार निवासी राम कुमारी गुरूङ र खटन सिंह गुरूङ दम्पतिले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकका उद्धार र राहतका लागि 1,555 रूपियाँ सहयोग गरेको छ। राहत र पुनर्स्थापनका लागि सरकारसँग एकबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जमा गरिएको हो। समाजसेवी राम कुमारीले मृतकप्रति श्रद्धांजलि र घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्नुभयो। क्षेत्रीय समाजमाथि लोभेल चौतारा शुक्लागण्डकी पाँचले प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा 50,505 रूपियाँ सहयोग गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार राहत र पुनर्स्थापनाका लागि सो रकम प्रदान गरिएको समाजले जनाएको छ। साथै समाजले हराएको खोजी चाँडो होस् भन्दै घाइतेहरूको स्वास्थ्य लाभ र मृतक प्रति श्रद्धांजलि व्यक्त गरिएको छ। शुक्लागण्डकी पाँच बेल चतरामा रहेको लांगाली मगर समाजले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार र राहतका लागि 50,555 रूपियाँ सहयोग गरेको छ। समाजले राहत र पुनस्थापनाका लागि सरकारसँग एकबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। रसुवाको भोटेकोशीमा आएको बाढ़ीले पीड़ित बनेका नागरिकहरूको राहत उद्धार र पुनर्स्थापनका लागि शुक्लागण्डकी पाँचमा रहेको ज्ञान बगैंचा इंग्लिश बोर्डिङ स्कूलले रकम सहयोग गरेको छ। विद्यार्थी शिक्षक कर्मचारी र विद्यालयबाट संकलित 1,32,770 रूपियाँ प्रधानमन्त्री दैविक राहत कोषमा जम्मा गरिएको प्रिन्सिपल सुरेश पौडेलले जानकारी दिनुभयो। होटेल संघ पोखरा नेपालले प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा सहयोग रकम प्रदान गरेको छ। संघका तर्फबाट 2,00,000 रूपियाँ, बाराई हस्पिटालिटीका तर्फबाट 20,55,000 रूपियाँ र अन्य होटलहरू सहित गरी कुल 29,35,833 रूपियाँको भौचर कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङलाई प्रदान गरिएको हो। सो अवसरमा माउन्टेन ट्रस्टका तर्फबाट गरिएको 10,00,000 रूपियाँ सहयोगको बारेमा समेत जानकारी प्रदान गरिएको थियो। संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको एक टोली बुधबार जिल्ला प्रशासन कार्यालय कास्की पुगी सहयोगबारे अवगत गराएको हो। तनहुँको शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलको गृह मन्त्रालयमा सरुवा भएको छ। शुक्लागण्डकी नगरपालिका माडी नगरपालिकाबाट जगत प्रसाद भूषाल आउनुहुनेछन्। सरकारले हिजो प्रशासन सेवाका 25 उपसचिवहरूको सरुवा गरेको हो। तनहुँको शुक्ला गण्डकी नगरपालिकामा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग शुरू भएको छ। पुस्तिकाको प्रभावकारी कार्यान्वयनका लागि पैरवी र शुभारम्भ कार्यक्रम बुधबार नगरपालिकामा सम्पन्न भयो। जाइका नेपालको सहयोगमा संचालन नेपाल मातृ तथा बाल स्वास्थ्य पुस्तिका परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। यो परियोजना गण्डकीका छ र लुम्बिनीका तीन पालिका गरी कुल नौ पालिकामा पाइलट कार्यक्रमको रूपमा शुरू भएको हो। गर्भ अवस्थादेखि सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विवरण व्यवस्थित रूपमा अभिलेख राख्ने र आवश्यक स्वास्थ्य सेवा कायमै समयमै उपलब्ध गराउने उद्देश्यले पुस्तिका प्रयोगमा ल्याइएको हो। कार्यक्रममा स्वास्थ्य मन्त्रालयका गण्डकी चिकित्सक महासंघका प्रमुख डाक्टर रमेश केसीले पुस्तिकाको प्रभावकारी प्रयोगले गर्भवती महिला तथा बालबालिकाहरूको स्वास्थ्य अवस्थाको नियमित अभिलेख राख्न र आवश्यक सेवा समयमै उपलब्ध गराउन सहयोग पुग्ने बताउनुभयो। शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले मातृ तथा बाल स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो। नगर उपप्रमुख कुमार दुर्विका राजु, प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ प्रमुख अमर दवाड़ी, स्वास्थ्य शाखा प्रमुख डीबी थापा लगायतले बोल्नुभएको थियो। कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र संचारकर्मीहरूको सहभागिता रहेको थियो। नेपाली कांग्रेस शुक्ला गण्डकी नगर उपसभापति भीमादेवी खत्री मंजु राष्ट्रिय स्वतन्त्र पार्टी राजसभामा प्रवेश गर्नुभएको छ। कांग्रेस परित्याग गरेकी खत्रीले राजसभाको पार्टी सदस्यता समेत लिइसकेको राजसपा नेता प्रकाश थापाले जानकारी दिनुभयो। हवस् सामलाजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ पाँच बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल neweshsukelagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98560338, 98461656।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही एल्युमिनियम अब यूपीबीसी को साथमा।
6: एल्युमिनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही यूपीबीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98560228938 र 98028222। 31।
8: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
9: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
8: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
9: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
8: प्रोप्राइटर रोशनी श्रेष्ठ।
9: मोबाइल नम्बर 9827109066 र 9840609543।
10: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, बीजी क्याफेको भवन। प्रोप्राइटर कुल बहादुर लम्साल। मोबाइल नम्बर 9860686925, 9560334881 र 9460745580।
11: कता हिँडेको आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
11: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843638011।
10: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856309082 र 9705620209।
13: साथ छ हाम्रो।
14: नयाँ खोज्नेलाई झ्याम्ने बजाजले दिन्छ एक्सचेन्ज मेलामा
15: नो यता उता, जस्ट नागरिकता।
14: झ्याम्मे हाइएस्ट भ्यालुएसन, 7,000 रुपियाँ क्यास डिस्काउन्ट,
15: स्पोर्ट फाइनेन्सको सुविधा, लोएस्ट इएमआई,
14: फ्री हेलमेट।
15: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
14: इसान शुक्ला गण्डकी 4 दुलेगौडा कुमारी ब्याङ्क सँगै बजाज शोरूम पारी।
15: थप जानकारीको लागि यस क्षेत्रको आधिकारिक विक्रेता शुभेच्छा अटोक्स, बजाज शोरूम।
14: मोबाइल नम्बर
15: 9556062842
14: र 9814664022। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
15: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
14: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
15: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
14: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
15: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
14: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
15: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
14: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
15: टिम दर्ता शुल्क 500 रुपियाँ।
14: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बिपी चोक।
15: प्रतियोगिता सुरु हुने समय बिहान 11 बजे।
14: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
15: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
14: थप जानकारीको लागि सम्पर्क 98-066-81-166, 98-461-49-304 र 98-462-26-743।

0: हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 27 गते शनिबार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मोटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीका लागि सम्पर्क तनहुँ सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहुँ फोन 0 65 4 14 377 मोबाइल 98 5 60 44 343
2: देशका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
3: नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को अवसरमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वार्ड नम्बर 6 र 7 प्रस्तुत गर्दछ
2: खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता
3: साथमा राष्ट्रिय लोक दोहोरी गायिका कला लम्सालको बेजोड प्रस्तुति कार्यक्रममा सहभागिता जनाई शोभा बढाइदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ
2: मिति यही भदौ 29 गते सोमबार
3: स्थान खैरेनीटार
2: समय बिहान 11 बजे
3: तीज गीत प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 25,000
2: द्वितीय पुरस्कार रु 15,000
3: तृतीय पुरस्कार रु 10,000
2: र सान्त्वना पुरस्कार रु 5,000
3: विद्यालय स्तरीय नृत्य तर्फ प्रथम पुरस्कार रु 7,500
2: द्वितीय पुरस्कार रु 5,000
3: र तृतीय पुरस्कार रु 3,000 उत्कृष्ट नृत्य र उत्कृष्ट वेशभूषा तर्फ रु 2,000 व्यवस्था 3 दर्ता शुल्क रु 1,000 सहभागी बापत रु 2,000 र प्रमाण पत्र उपलब्ध गराइनेछ
2: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
3: थप जानकारीको लागि शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 का सभापति रविन्द्र राज पौडेल 98 5 60 62 8 88 7 का सभापति सुरेन्द्र श्रेष्ठ 98 5 60 36 136 कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 98 5 60 31 937 सह संयोजक शान्ता दाहाल 98 4 61 32 285
4: शुक्ला गण्डकी एफएम 97.6 A complete console. Hello, Shukla Gandaki. Hello, hello.
5: Come on, everybody. Hello, Shukla Gandaki.
4: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् Only on 97.6 A complete console.
6: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज

हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर उपस्थित भइसकेको छु मरिना तपाईँको आत्मा रहने गर्दछु लगभग लगभग 12 बजेसम्म आज भने हामी रहेका छौं बिहिबारको बसाईमा बिहिबारको बसाईमा भने तपाईँहरूसँग अन्ताक्षरी खेल्ने गर्छु फोन गर्न सक्नुहुनेछ 98422 9911 98 0636 3311 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ फोन गर्नुहोला हप्ताभरि फोन गर्नुहुने साथीहरू माध्यमबाट एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ ओफ्रेल मोबाइल पसलले र मोबाइलहरूसँग सम्बन्धित सम्पूर्ण समस्याको समाधान गर्न चाहनुहुन्छ नयाँ मोबाइल खरिद गर्न चाहनुहुन्छ र तपाईँसँग इलेक्ट्रोनिक सामानको आवश्यकता परेको छ भने पनि तपाईँहरू चाहिँ पोखरी मोबाइल पसलमा जान सक्नुहुनेछ है मोबाइल सम्बन्धी होइन समस्याहरूको चाहिँ समाधान गर्न सक्नुहुनेछ र जसको प्रोप्राइटर हुनुहुन्छ विनोद पोखरेल हुनुहुन्छ हेल्प पुस्तकमा रहेको छ गएर तपाईँहरू पनि एकचोटि मोबाइलहरूका समस्याहरूको समाधान चाहिँ गर्न सक्नुहुनेछ भिजिट गर्नुहोला चाहिँ भन्न चाहन्छु के कस्तो छ तपाईँको दिन पक्की पनि एकदमै सन्चै आरामै हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ हामी त एकदमै सन्चै आरामै छौँ है हजुर पनि पक्कै पनि सन्चै आरामै हुनुहुन्छ होला बाहिर मौसमको कुराकानी गर्नुपर्दाखेरि घाम लागेको छैन तर उज्यालो चाहिँ छ दिन चाहिँ आज पानी पर्ने हो कि के कस्तो हुन्छ दिनभरिको मौसम थाहा पत्तो छैन पानी पर्छ भन्ने मौसमविदहरूले पनि बताइराख्नु भएको छ हाम्रो गण्डकी क्षेत्र वरपर चाहिँ हेरौँ दिनभरिमा मौसम के कस्तो हुन्छ हेर्दै जाउँ है त र आज भने फोन गर्नुहोला कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ मजाले र अन्ताक्षरी खेल्न सक्नुहुनेछ फोन गर्दै गर्नु होला यति बेलाको क्रममा भने

0: कोही साथी आइसक्नु भएको छ त्यसलाई पनि स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ मलाई गर्छु। हेलो नमस्कार हजुर।
1: हेलो डाक्टर नमस्ते। नमस्कार हजुर, सञ्चारमै हुनुहुन्छ?
0: हजुर एकदमै सञ्चारमै छु। हजुरलाई कस्तो छ? सञ्चारमै हुनुहुन्छ?
1: ठिकै छु भन्नुपर्छ। ल मैले एक सरल मात्रै गाउँछु ल।
0: हस् हुन्छ।
1: यति नै नयन रिमाल दाईले कार्यक्रम सुन्दै हुनुहुन्छ भने अन्त फेरि गाउनु होला भन्दै सबै साथीहरूलाई एक मुस्तामा भन्दै बिदा हुन्छु। के भाइ
0: नमस्कार, शुभ दिन हुन्छ। हामीलाई फोन गर्नुभएको थियो रसिका लम्सालजी हुनुहुन्थ्यो वान टाइम खोलादेखि। कस्तो घाँसी घाँटी हो कि घाँटी हो, कस कसाएर बोल्नै नमिले जस्तो यस्तो अप्ठ्यारो भएछ कि हेर्नु त। भर्खरको भर्खर है एकदम गाह्रो भयो है। धेरै थोरै मैले चाहिँ टोन राखेँ कार्यक्रमको, कस्तो नर्से त कि घाँटी एकदम खसखस खसखस गरेर गाउँमा कुरा काटेछ घारे है, घाँटी कसखस भने कुरा काटेछन् घारे भने हुन्थ्यो। त्यस्तै त्यस्तै भएको थाहा छ मलाई। ठिकै छ, तपाईँहरू पनि आउँदै गर्नुहोला कार्यक्रममा सहभागी त जनाउन सक्नुहुन्छ। 9942 96636611 माध्यमबाट कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेलाको क्रममा भने म तपाईँको माझ एउटा मिठो गीतलाई स्थान दिन्छु, माया गरौला भनिरहेको छ। यो गीत सुनौ, यो गीत पछि म फेरि तपाईँको माझमा आउनेछु। तपाईँहरू भने फोन गर्दै गर्नुहोला।

हजुर माया गरौँला ओइ माया गरौँला यो मिठो गीत मैले तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास भने रहेको छ है. फोन गर्नुहोला 9822970066611 माध्यमबाट तपाईँहरू हामीसँग कार्यक्रममा जोडिन सक्नुहुनेछ. आज अन्ताक्षरी खेल्ने दिन रहेको छ, गीत गाउने दिन. हाम्रो रुसिकाजी हुनुहुन्थ्यो, लबाट पाटो छोडेर जानुभएको छ. अब आउने साथीले चाहिँ लबाट गीत गाउनु पर्ने हुन्छ. आउनुहोला है कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र मिठा मिठा सुमधुर गीतहरू गुनगुनाउन सक्नुहुनेछ. आज चाहिँ अन्ताक्षरी खेल्ने दिन रहेको छ. यति बेलाको क्रममा फेरि पनि अर्को मिठो सुमधुर गीतलाई सम्झिन्छु. रमझम भनिरहेको छ, उर्गेन्दोङ को रहेको छ भने मेलिना राई र समीक्षा अधिकारीको आवाज रहेको छ. लय शब्द चाहिँ यसमा रहेको छ होइन, लक्ष्मण राईको र उर्गेन्दोङको रहेको छ. त्यो बेलाको क्रममा भने मिठो गीत सिकानु सन्देश पछि म तपाईँको माझमा आउनेछु. तपाईँहरू भने फोन गर्दै गर्नुहोला.

हजुर मिठो गीत मैले तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने फेरि पनि अर्को मिठो गीतलाई नै कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु। माया मागे राम्रो भनिरहेको छ हेमन्त शर्मा र अस्मिता अधिकारीको आवाजमा रहेको छ यो मिठो गीत। सँगसँगै चाहिँ म जान्छु ठुलो व्यावसायिक विश्राम, विश्राम पछि 11 बजेको टाइम चेक, लगतै म तपाईँहरूको माझमा उपस्थित हुनेछु। तपाईँहरू भने सुन्दै गर्नुहोला।

0: होइन ए दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटीई, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: प्रसन्न, होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
6: टिचर। मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0965 4

0: टिफेन्सी, दुलेगौड़ा, भीमसेन मंदिर सँगै स्वदेश तथा विदेश आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
1: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0965707044।
2: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 98460268
6: 98560268।
8: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गंडकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गंडकी एफएम को पारिपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
9: TVS, साथ छ हाम्रो।
10: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
9: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
9: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
11: पोखरा जाने बाटोतिर।
12: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560268727 र 98644530031।
13: नयाँ खोज्नेलाई झ्याम्ने बजाजले दिन्छ एक्सचेन्ज मेलामा
14: नो यता उता जस्ट नागरिकता,
13: झ्याम्ने हाइएस्ट भ्यालुएसन, 7,000 रुपियाँ क्यास डिस्काउन्ट,
14: स्पोर्ट फाइनेन्सको सुविधा, लोएस्ट इएमआई,
13: फ्री हेलमेट।
14: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
13: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा, कुमारी ब्याङ्क सँगै बजाज शोरूम पारी।
14: थप जानकारीको लागि यस क्षेत्रको आधिकारिक विक्रेता शुभेच्छा अटोक्स, बजाज शोरूम।
13: मोबाइल नम्बर
14: 98560268042
13: र 98134622।

0: 98028 13 424 र 98560 14 175.
1: शुक्ला गण्डकी एफएम 97.6
2: शुक्ला गण्डकी टाइम चेक.
0: यति बेला बिहानको ठिक 11 बज्यो.

हजुर मिठो गीत सँगसँगै श्रो व्यवसायिक विश्राम विश्राम बसेका पछिको टाइम चेकपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो सुगला गण्डकीमा। आज पनि हामी रहेका छौँ बिहिबारको बसाइमा। बिहिबारको विषयमा आज अन्ताक्षरी खेल्न दिन रहेको छ। फोन गर्न सक्नुहुन्छ 98-422-7911, 98-066-3611 को माध्यमबाट कार्यक्रममा जोड्न सक्नुहुनेछ। र आज अन्ताक्षरी खेल्ने दिन रहेको छ, फोन गर्नुहोला। दुवै नम्बर खुल्ला रहेका छन्। एनटिसीएनसेल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ कार्यक्रममा सहभागिता गर्न सक्नुहुनेछ। दर्तबारी फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई चाहिँ रुचाएको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसलले। हेल्प पुस्तकमा रहेको छ मोबाइल सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ भने र मोबाइलहरूको समस्याहरू पनि समाधान गर्न चाहनुहुन्छ, नयाँ मोबाइल खरिद गर्न चाहनुहुन्छ र इलेक्ट्रोनिक्स आउन पनि आवश्यकता परेको छ, यी सबै कुराको समाधान कहाँ हुन्छ, होइन सबै कुरा एक ठाउँमा कहाँ पाइन्छ भनेर तपाईँ सोध्दै हुनुहुन्छ भने पोखरेल मोबाइलसम्म जानुहुनेछ। हेल्प पुस्तकमा रहेको छ, जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल। आउनुहोला कार्यक्रम, त्यहाँ गएर तपाईँहरू चाहिँ आफ्नो समस्याहरूको समाधान गर्न चाहिँ सक्नुहुनेछ। र तपाईँहरू पनि फोन गर्दै गर्नुहोला। यति बेलाको क्रममा फेरि पनि अर्को मिठो गीतलाई नै कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि तपाईँहरूको माझमा चाहिँ म उपस्थित हुने नै छु भन्दै यति बेलाको क्रममा भने झिङ्गे दाउ दुई मुहीबाट रहेको छ, झिङ्गे दाउ तिसबाट यो गीत सुनौ। यो गीत पछि म तपाईँको माझमा आउनेछु, तपाईँहरू भने सुन्दै गर्नुहोला।

जमुना माझी उदाहरण द्वे ठेवनी गंगा जमुना कैले चाहिँ

ढाकी छे।

0: हजुर, मिठो गीत मैले तपाईँको माझमा राखिसके, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। झिङ्गे दाउ मुभी दुईबाट रहेको थियो, झिङ्गे दाउ ब्याटल तीस दोहोरी, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँ आउन सक्नुहुन्छ कार्यक्रममा, सहभागिता गर्न सक्नुहुन्छ 9942279611 9462636311 को माध्यमबाट चाहिँ तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। विशेष आज तपाईँसँग दक्षिणी खेल्ने दिन रहेको छ, लबाट चाहिँ आज पालो परेको छ, आउन सक्नुहुनेछ है। यति बेला घरमा निकै साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर।
1: हेलो नमस्कार हजुर।
0: नमस्कार, के छ, सन्चै आरामै हुनुहुन्छ?
1: हजुर सन्चै आरामै छु हजुरलाई, के कस्तो छ?
0: हजुर मलाई पनि एकदमै सन्चै आरामै छु। अनि खाना खानुभयो?
1: हजुर मैले खाएँ हजुरको।
0: हजुर मेरो पनि भइसक्यो,
1: त्यही
0: त नि। ल के कस्तो हुँदैछ हाम्रो आफूको स्थितिको मौसम यतिखेरको?
1: सबै ठिकै नै छ, सबै ठिकै छ। अब सेलिब्रेटी
0: त्यही त नि, भोलि कुसी औँसी बुबाको मुख हेर्ने दिन। आज त धेरै जस्तो दिदी बहिनीहरू माइततिर हिँडिसक्नु भएको छ, घरतिर हिँडिसक्नु भएको छ। अब भोलिको दिनै छोला नि, आज त थो छैन के रे। खै नाच्न त त्यस्तै होला, खै कसले भन्यो होला यसरी नाच्छ भनेर। ल ठिकै छ त नि, के गर्नु, अब हल्का हल्का यसो हात खुट्टा हल्लाउनु त जानिन्छ, त्यही नै हो। ल हुन्छ हजुर, हाम्रो रोसिकाजीले लबाट पालो छोडेर जानुभयो। ल लबाट गाइहाल्ने गीतहरू थुप्रै छन्, तर भनेको बेलामा त कहाँ आउँछ र नभनेको बेला मात्रै आउने। त्यही त नि, फेरि आउँदा नि आउँदैन हौ, नगाउने बेला मात्रै फटा फट गीत आउँछ।
1: मबाट हजुर सधैँ बस्न नपाइने साथमा
0: मलाई यो जिन्दगीले भन्नुहुन्थ्यो। गीत गाउन लाग्यो, कता पुग्यो पुग्यो यसको उसै आएन हौ मलाई। म अर्को गीत गाउँछु, यो त मलाई आउँदै आएन, यसको के हो लिरिक्स म्युजिक जाति आउँदै आएन।

0: बटुकीमा राखेर घुटु घुटु पियो उबाट हजुर
1: उडिरह्यो तितरी बताई ज्यानको
0: केबाट पर्यो
1: ज्यानको माया गरानी मै मात्रै
0: जिरो पनि के भएको बोल्दा बोल्दा
1: तर हजुर

0: हुनुहुन्छ। हे एक्टिङ मिसुनी बारुले कम्मर हे राना कसरी हलाउने नबाट
1: हे नारायणी पारे गैराको माया दुने पारे नि ठुलै
0: तबाट के गीत छ हो सोच्न पर्ने गाह्रै छ गाने हो कि कसो हो त्यस्तै थियो के अरे गीतै आउँदै आउँदैन त्यही त नि के टाढा भए पनि मेरो माया गाडा छ नि यति भन्दाखेरि आउँदैन ल नबाटै गाउनुहोस् हो हजुर पबाट भन्नुभयो क कस्तो प जस्तो सुनेको म त क प कसले कसले सुरुवात गर्यो र यो माया भने चाहिँ भनेकै उसै आउँदै आउँदैन कसले कसले सुरुवात गर्यो र यो माया भन्ने चिज सुरुवात गर्यो गर्यो त्यहाँबाट त आउँदैन फेरि अर्कै गीत आउँछ ल यो त मलाई आउँदै आएन क्या ठक्क मुखमा आउँदै आएन।

0: हबाट
1: कबाटै
0: ह
1: हजुर थालेर जुबाने लैन
0: हो भवानी
1: हजुर

0: मबाट
1: हजुर
0: बिगार्यो र स्वर आज मेरो घाँटी हेर्नु कार्यक्रम शुरू गर्ने बित्तिकै घाँटी खस्कछ यस्तो गाह्रो भएको छ स्वर आउनलाई
1: रामदीपुलले खोज्दा

0: बाटा
1: हजुर नहजु गीत
0: हजुर हजुर नमस्ते भारी बगेर अर्को पार मयालुलाई बोलाउने सुनाको तार रबाट
1: रबाटै पर्यो है फेरि पनि
0: रबाट पर्यो
1: रामदी कुला त खै पुर्याउनै सक्छु कि सक्दैन
0: किन नसक्ने

kay. लै हजुरको च्वाइसमा राम्रो कुरा भयो कि भएन ल कबाट तबाट गाउनु पर्यो है त ल तबाट अब पेटमा आछ मुखमा आएन भन्छ कस्तो ल है त म सम्झिनेछु त कस्तो नाक हो पेटमा आछ मुखमा आउँदैन आउने गीत पनि घरिघरि यस्तै हुन्छ ल एउटा गीत आउँछु तिमी तिमी तिमी

0: Honey.
1: No, batena.
0: No, dur. Gitu.
1: Anaga umaya bidesi unulai yalku jaluma bahasa runalai.
0: Runalai. No, batai pare. ल नबाट के गाउने होला त फेरि यस्तो गाह्रो छ जिन्दगीमा नरौ नरौ भन्दै हामीलाई स्कुलमा गिराउनु भयो त्यस्तै गीत गाउनु पर्छ कि क्या हो

भन्न हुँदैन। ल नबाटै मात्रै पालो खराज त गीतै सक्यो कि क्या हो नबाट आज त औषधि धबाट है धबाट के गीत छ धरन धरान्धनको टा भेडी टाढ जोड भई घर बार भनियो कि ठेकेर मलाई त आउँदै आउँदैन। ल के छ त धबाट गीत धडकन भित्र लुकाइदेऊ न भनियो कि एउटा त्यस्तो पनि थियो धबाट गीत त छन त छ तर आधी आधी मात्रै आउँछ हौ के गर्नु हो म त

0: ल यति नै हो
1: हजुर
0: र

0: हजुर
1: होइन
0: हजुर
1: हजुर
0: हजुर रबर नै हो
1: र
0: रबाट र फेरि रबाट नै होइन त है भन्दै अर्कै गीत गाइदिएको रबाट भनेर त फेरि ल लामो सोले अब एउटा हजुर ल एउटा गाउँछु रुन्छ नि मान किन रुँदैन गायकी गाइन मैले यो गाएको छैन है रुन्छ नि मान किन रुँदैन रुख बोलिन बोला निर्माया वचनको घाउ निको हुँदैन हजुर नर र हबाट हरियो डाँडा माथि हलो जोत्ने साथी हो हो तारे हो हो माले हो हो अवाडै छोड्दै ल हजुरलाई पनि है हजुर
1: हरियो सबैको पाता

0: ओके अब यसको जस्तो लाग्छ कि तिमी बैबल हराउँछु तिमी सहारा ल रबाट नै यहाँ गाउनुहुन्छ कि साथीहरूलाई पारो दिनुहुन्छ त नि ल गाउनुहोस् ल हजुरले एउटा गाएर अनि साथीहरूलाई पालो छोडेर जानु हजुर
1: यो त राम्री पुत्रै भयो बुझ्छले पुरु पै करायो गरिबको नि सपाइ हरायो
0: ल योबाट यो एबाट साथीलाई छोडेर चाहिँ अब हजुर जाँदै हुनुहुन्छ साथीहरूलाई सम्झिन सक्नुहुन्छ ल हुन्छ छुट्टो है त नमस्कार शुभदिन हस् नमस्कार उहाँले त्यहाँ फोन गर्नुभएको थियो ऋषिराम गाजी हुनुहुन्थ्यो आफू कसरीदेखि एकदमै मिठो ताक्सिरी खेलिसकेका छौँ पालो भनी तपाईँहरूको रहेको छ आज मलाई एकदम घाँटीमा चाहिँ समस्या भएको छ कार्यक्रम शुरूआत गर्दा गर्दै घाँटी हस्कसाएर यस्तो अप्ठ्यारो यस्तो गाह्रो भएको छ कि बोल्न पनि है त्यही भएर ठिक छ आउन सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ फोन गर्दै गर्नुहोस् यति बेलाको क्रममा भने म छोटो मिठो गीत सँगसँगै छोटो व्यवसायिक विश्राम लगतै फेरि तपाईँहरूको माझमा चाहिँ म आउनेछु तपाईँहरू भने सुन्दै गर्नुहोला हामीलाई छोडेर कतै नजानुहोला विशेष आज हामी रहेका छौँ बिहिबारको बसाईमा अन्ताक्षरी खेल्ने दिन पनि रहेको छ त्यही भएर आउँदै गर्नुहोला यति बेलाको क्रममा भने यो ज्यानको तिर्खा भनिरहेको छ यो गीत सँगसँगै म जान्छु छोटो व्यवसायिक विश्राम पछि फेरि आउनेछु तपाईँहरू भने सुन्दै गर्नुहोला।

0: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
1: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
1: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
1: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
1: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
3: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनोर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट।
7: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9556012474।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
10: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाए पसल।
10: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा।
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
11: चिकन ससेज, बब ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635705052, मोबाइल 9856288587।
12: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
13: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
12: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
12: पुराना गर गहना सँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
12: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौंडा तनहु। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
14: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
15: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
10: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
14: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी, दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9556062676।
10: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ, तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ। ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
17: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 98563-33398 र 98465-10950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: हजुर, यो छोटो व्यावसायिक विश्राम पछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज पनि हामी रहेका छौं बिहिबारको बसाईमा तपाईँहरूसँग अन्ताक्षरी खेलिरहेका छौं। फोन गर्न सक्नुहुन्छ 9842972960 3661 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रूसयको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसलले। हेलपो चोकमा रहेको छ, मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ, नयाँ मोबाइलहरू खरिद गर्न चाहनुहुन्छ र इलेक्ट्रोनिक सामान पनि तपाईँहरूलाई आवश्यकता परेको छ भने तपाईँहरू पोखरेल मोबाइल पसलमा गएर चाहिँ आफ्नो बिग्रेका सामानहरूको मरमतहरू गर्न सक्नुहुनेछ र खरिद पनि गर्न चाहिँ सक्नुहुनेछ है। एकचोटि भिजिट गर्नुहोला भन्न चाहन्छु। जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल हाम्रो दाजु हुनुहुन्छ, उहाँसँग गएर तपाईँहरूले चाहिँ अझ मजाले मोबाइलहरू अहिले त एकदम धेरै नयाँ नयाँ फिचरका मोबाइलहरू बजारमा आइसकेका छन् होइन। तपाईँलाई कस्तो खालको मोबाइलहरू चाहिएको, एआई जडित होइन फिचरिङ भएकाहरू आइसकेका छन् एकचोटि बुझ्नुहोला पनि भन्न चाहन्छु। यति बेला तपाईँमा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर।
1: नमस्कार हजुर, यहाँ फोन सुन्न नपाएको, आज त फोनै चाहिँ बिहान एक घन्टा बन्द हो कि एक घन्टा भन्दा पढि
0: ल हजुरले ठ्याक्क म विज्ञापनमा गएको बेला फोन गर्नुभएको थियो त्यही भएर मैले नउठाएको है। हजुर दस हजुर ठ्याक्कैमा 10:45 ठ्याक्क विज्ञापनमा गएको थिएँ नि त अनि गीत राखेर ठ्याक्कै त्यति बेला फोन गर्नुभएको थियो कि हजुरले। एबाट पालो छोडेर जानुभयो छ हाम्रो ऋषि रामजीले, संसारमै हुनुहुन्छ हजुर। ल हुन्छ हुन्छ ल
1: भन्दो रहेछ मायाले साथीमा एउटा लेख्न मन छ जुन मायाले मायालाई देख्न मनलाई मायाले साथीमा यसै किन बोलाउँथ्यो साथीमा एउटा चिठी लेख्न मन लाग्छ जुन मायाले सरकारी आयो
0: छ बाट है ल छ बाट।

0: थबाट
1: एबाट आयो
0: थ
1: थबाट हो
0: हजुर
1: थबाट त आउने आउँछ त कि
0: खोइ होला अब हेरौँ खोजौ
1: त्यो भाका पो कता गएछ थबाट आउँछ है त
0: हजुर
1: यता चिसो छ होला भाइहरू यतै बसन हो कि कता कता गए समल असना जितेको
0: ल ल गाउनु गाउनु भएको छ है सुराको छ यस्तो
1: समल समेल असना यता चिसो चिसो कहाँ गए यता चिसो छ होला भाइहरू यता यता बस
0: ल नबाट हुन्छ त्यसो भए
1: यसको भाका नै कता गयो कि भाका त सुनेको त कहाँ गयो यसको भाका नै सुने छैन राम्रो मैले उसले गएको हो कि सुनिजापुरा छेत्री गएको हो कि यो गीत तमिलनाडु भाका चाहिँ कता गयो तर मलाई चाहिँ गहिरो गहिरो पुग्नेवाला मात्रै मनपर्छ कि यस्तो यस्तो गीत तिमी देखाउन नि त्यही भएर पनि हो
0: ल के गर्नुहुन्छ त्यसो है
1: समेल असना भनेपछि यतै बसन भनेपछि नबाट आयो नि त हजुरलाई
0: ल नबाट भन्नुहुन्छ ल त्यसो भए म गाउँछु नबाट
1: नबाट काहीँ पनि म टिकेर बसाउँछु नबाट आयो भने
0: नबाट नै अहिले थुप्रै गीत गाइसक्यो सोच्नु पर्यो यसो
1: नबाट त्यति धेरै गीत पनि छैन कि
0: निरा जहिले रिसाउने निरा जहिले रिसाउने कहिले होला मायासँग माया मिसाउने नबाट ल
1: गएको गयो भनिदिनु है
0: हस् हुन्छ
1: फेरि भाका यो मेरो मन
0: रबाट आए फेरि

0: बल्ल मबाट पो आयो भने अहिले झन्
1: हजुर
0: मबाट चाहिँ रोजिरोजी आउने
1: भयो ल रोजिरोजी गाउनुहोस् त नि
0: कस्तो होला
1: सुन्ने मबाट ल भन्नु ल हजुरलाई जस्तो गाउन मन लाग्छ त्यस्तै गाउनुहोस् त मबाट
0: गीत मात्रै गाउँछ
1: है त हुन्छ
0: गीत धेरै नगाउने भाका मात्रै गाउने टाइम पनि लास्टै भयो होला होइन
1: हजुर हजुर
0: मौरी फुलमा मायाको किरेले पल्छायो थाती मौरी फुलमाथि मायाको किरेले पल्छायो थाती
1: तबाट पर्यो है मलाई
0: हजुर

0: ल छ बाट
1: आएको
0: हजुर
1: भन्नु
0: है हस् हुन्छ ल मबाट गाउने भन्दा पनि अब बिदा हुने पर्ने बेला भइसकेछ क्यारे है
1: त्यही त नि अब मलाई परेको भए त एक
0: हजुरलाई

0: ए ल त एबाटै छोरे दाजु भने बिदा माग्नु पर्छ के रे है ताराजी। ल गइ गएको छैन तर भने समय सकिसकेको छ, अब अर्को चोटि गाउँला हुन्छ हस्। हुन्छ ल साथीहरू सम्झिनुहोस् है,
1: ड्याडी मम्मी भाइहरूलाई अनि सपनाजी अनि सवित्रजी सिर्जना म्याम होल युनिट अनि टेकबाट आउनुहुन्छ भन्नुबाट आउनुहुन्छ जीलाई झोले नमस्कार है उत्तर राजा राईजी आउनुहुन्छ मिठो स्वरको धनी मिठो गीत गाएर उहाँलाई सीता राई कुबेरलाई अनि यतै हाम्रो भेना दिदीहरू पनि अनि यता अनि पहिला चाहिँ शान्ति साई र मोहम्मद मिया दुईटै मधु बहिनीहरू अनि कल्पाया बहिनी प्रतिमा बहिनी पेटाना बहिनी लक्ष्मी बहिनी तोषिका बहिनी बहिनीलाई धेरै धेरै सम्झना चाहे बहिनी भन्न चाहे अनि यता हाम्रो अमृत तुला झन्जीलाई चाहिँ नमस्कार हुन्छु म चाहिँ व्यस्त चाहे हजुर सेवा गर्नु होला भन्न चाहे उहाँलाई कति हजुरलाई नम्बर दियो फेरि पनि खै माया बहिनी भने भन्दा पनि भने हाम्रो शर्माजी अनि हाम्रो एकदम हँसिलो मान्छे हाम्रो मजेदार मान्छे अनि यता हाम्रो चन्द्रजी र सन्तोषजी लगायत अनि यता हाम्रो पाइनीमा सुवेदन थापा मिन्द्र थापा काजी थापा सन्तोष राणा अनि थुप्रै छ त्यहाँ सुन्नेहरू सबैलाई पाइनीमा धेरै सुन्नेहरूलाई धन्यवाद उहाँहरूलाई अनि यता खानी त्यता हाम्रो उहाँहरूले पनि धेरै हुन्छ अनि शुक्लगन्धै सुनिराख्ने त गाउँ भनी साथी छैन शुक्लगन्धै लाग्ने जति त सबै त्यो माथि अब विराटकोट भेटादीसम्म सम्पूर्ण बुवामा साथीलाई दिदी बहिनी सम्पूर्णलाई एक पुस्त सम्झना समर्पण राख्दै अनि चिजको धेरै धेरै शुभकामना छ
0: हस् नमस्कार शुभ दिन। हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो तारा थापाजी हुनुहुन्थ्यो पाथरीदेखि, उहाँसँग पनि अन्ताक्षरी खेलिसक्यौं म भने कार्यक्रम पनि कहीँ न कहीँ एकदम अन्तिमतिर आइसकेको छु, समय भन्दा पनि धेरै समय आज चाहिँ तपाईँहरूसँग अन्ताक्षरी खेलेर दिन बिताइसकेको छु। तपाईँ सम्पूर्णलाई एकदम धेरै धेरै धन्यवाद छ। आज मलाई फोन गर्नुभएको थियो रसिका लम्सालजी हुनुहुन्थ्यो वान टाइम खोलादेखि, ऋषिराम गाहजी हुनुहुन्थ्यो अब कसरीदेखि, र अन्तिममा हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो तारा थापाजी पाथरीदेखि, उहाँहरू सम्पूर्णलाई एकदम धेरै धेरै धन्यवाद। आगामी दिनमा तपाईँहरूको फुर्सद र समय अनुसार तपाईँहरूको पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ भन्दै तपाईँहरू सम्पूर्ण एकमुष्ट रूपमा एकदम धेरै धेरै धन्यवाद। र हप्ताभरि फोन गरेर साथ दिनुहुने साथीहरू मध्येबाट एकजनाहरू सहीको रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पोखरेल मोबाइल बसलाई पनि एकदम धेरै धेरै धन्यवाद दिँदै, र भोलि चाहिँ कुशी औँसी रहेको छ तपाईँ सम्पूर्णलाई एकदमै होइन बुबाको मुख हेर्ने दिन कुशी औँसीको पनि आजैबाट एकदम अग्रिम शुभकामना व्यक्त गर्दै अन्तिममा जाँदा जाँदा भने यो मिठो गीत सँगसँगै आजको यस श्रृंखलाबाट पनि म कार्यक्रम प्रस्तुत मा पनि बताउँछु तपाईँहरूको अब बाँकी रहेको दिनहरू शुभ अनि सुखद बितोस्। तपाईँ मैले सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। बाई बाई, ह्याभ अ ग्रेट डे।

0: बहुसेवा अस्पतालमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564343। तनहु सेवा हस्पिटल सुगला गण्डकी नगरपालिका 4 बीपी चोक।
1: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
1: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98575619 र 98694557056।
4: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
6: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
5: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
6: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
5: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी चार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412410060 र 98460072।
6: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
7: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
6: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
5: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
3: मोबाइल 98560055770।
8: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
9: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
8: ए हो र भाउजू, त्यसो भए

0: म पनि अब त्यही जान्छु। स्कूल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
1: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: होइन हतार छ, पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
4: प्रोप्राइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0965709 मोबाइल नम्बर 9847061268
5: 9856602068।
7: शुक्ला गण्डकी एफएम 97.6।
8: शुक्ला गण्डकी टाइम चेक।
5: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
9: महाशाखाले आग्रह गरेको छ। धादिङको नौबिसे नजिकै थाकरे गाउँपालिका 7 सोपाङ खोलामा पहिरो खसेपछि अवरूद्ध काठमाडौँ हेटौँडा जोड्ने त्रिभुवन राजपथ सञ्चालनमा आएको छ। गैराती 9 बजेदेखि सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। आज बिहानैदेखि 4 उपकरण प्रयोग गरेर सड़क सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सड़कमा अझै माटो भने रहेकाले सफा गर्ने काम चलिरहेको छ। पृथ्वी राजमार्गको कृष्ण भीरमा सड़क अवरूद्ध भएपछि काठमाडौँ भित्रिने र बाहिरिने गाड़ीहरूले हेटौँडा काठमाडौँ जोड्ने वैकल्पिक सड़कहरू प्रयोग गरिरहेका छन्। नेपाल चीन उत्तरी कोरला नाका पछिल्लो समय मुख्य आयात निर्यात मार्गका रूपमा चलायमान बन्न थालेको छ। रसुवागढ़ी र तातोपानी नाका बन्द भएपछि चीनबाट नेपाल भित्रने माल वस्तु तथा विद्युतीय गाड़ीहरूको चाप कोरला नाकातर्फ बढ़ेको छ। केही वर्ष अघिसम्म उपल्लो मुस्ताङका नागरिकको दैनिक उपभोग्य सामग्री खरिद गर्ने नाकाका रूपमा सीमित रहेको कोरला नाका अहिले चीनसँगको व्यापारका लागि महत्वपूर्ण नाकाका रूपमा विस्तार भएको छ। स्थानीय नागरिकले घरायसी प्रयोजनका लागि चीनको लिची हाट बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गरी ल्याउने गरे पनि ठूलो परिमाणमा आयात निर्यात हुने अवस्था यसअघि थिएन। अहिले मुस्ताक भन्सार कार्यालयले वार्षिक 10-15 करोड़ रूपियाँ हाराहारी मात्रै राशि संकलन गर्दै आएको थियो। कोरला नाकाको व्यापारिक गतिविधिमा भने गएको वर्षदेखि उल्लेख्य परिवर्तन आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री कोषमा झण्डै 12.5 अर्ब संकलन, आज सुनचाँदीको भाव बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 0825626601, 9858335990, 9858331484। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617
1: मोबाइल 98550-6078 98550-6079 98511-62594 98510-5422
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले 53,500 ग्यास सिलिण्डर ल्याएको उद्योगीहरूको भनाई, बजारमा भने अभाव कायमै, पहिरोले अवरूद्ध त्रिभुवन राजपथ खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री दरी प्रकोप उद्धार कोषमा अहिलेसम्म 12,43,33,10,041 रूपियाँ मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 वटा बैंकमा 9,14,39,98,503 रूपियाँ मौजदात छ। यस्तै कोषका 2 वटा बैंकमा रहेका डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपियाँ र अमेरिकी डलरको मौजदात जोड्दा कोषको कुल उपलब्ध रकम 12,43,33,10,041 रूपियाँ पुगेको कार्यालयले जनाएको छ। विवरण अनुसार भदौ 25 गते मात्रै नेपाली तर्फ 17,25,69,675 र अमेरिकी डलर तर्फ 2,74,062 डलर थप संकलन भएको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन तोलामा 3,400 रूपियाँले बढ़ेर तोलाको 3,05,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन 3,000 रूपियाँले घटेको थियो र 3,02,400 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदी 105 रूपियाँले बढ़ेर तोलाको 4,855 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,750 रूपियाँ थियो। अब विदेशको खबर। हर्मुज जलमार्ग क्षेत्रमा अमेरिका र इरान बीच युद्ध शुरू भएकाकै ठूला आक्रमण भएका छन्। विश्वभर आपूर्ति हुने कच्चा तेल र प्राकृतिक ग्यासको 25% पैठारी हुने हर्मुजमा दुवै देशले एकअर्काका पानी जहाजमा आक्रमण गरेपछि त्यहाँ 6 महिना यताकै ठूलो तनाव देखिएको समाचार संस्था रोइटर्सले जनाएको छ। यसलाई युद्ध शुरू भएकै 6 महिनापछिको दुवै पक्षबाट समुद्री यातायातले लक्षित गरी भएको सबैभन्दा ठूलो आक्रमण भनिएको छ। आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल 100 डलरमा आएको छ। गएको जुलाईपछि पहिलो पटक ब्रेन्टको मूल्य 100 डलरमाथि पुगेको हो। अब केही खेल खबर। युनाइटेड अरब इमिरेट्स यूएई तेस्रो संस्करणको एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न सेमी फाइनल खेलमा हङकङलाई 3 विकेटले हराउँदै यूएई लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो। सेमी फाइनलमा हङकङले दिएको 71 रनको सामान्य लक्ष्य यूएईले 11 ओभर 1 बलमा 3 विकेटको क्षतिमा भेटायो। उसका लागि तानिस सूरीले 27, अविद उस्मानीले 16 तथा अक्षदीप नाथले 11 रन जोडेका छन्। यस्तै एसीसी प्रिमियर कपको सेमी फाइनलमा नेपाल र ओमान बीचको खेल चलिरहेको छ। नेपालले 45 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 147 रन बनाएको छ। नेपालका लागि दिपेन्द्र सिंहगिरीले सर्वाधिक 51 रन जोडे। बासिर अहमदले 47 रनको योगदान दिए। दिपेन्द्र र बासिर बीच 93 रनको साझेदारी भएको थियो। देव खनालले 13 तथा आसिफ शेखले 11 रन बनाएका छन्। अन्य ब्याट्सम्यानले पनि दोहोरो अङ्कको रन बनाउन सकेनन्। ओमानका लागि जय ओडेडाले 10 ओभरमा 26 रन खर्चिएर 3 विकेट लिए। हसनैन शाहले 8 ओभर 4 बलमा 28 रन दिँदै 3 विकेट लिएका थिए। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याइरहेको ओमानले ताजा अवस्थामा 20 ओभरको खेल सकिँदा 5 विकेट गुमाएर 45 रन बनाएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। हिजो मात्रै झण्डै 53,500 ग्यास सिलिण्डर ल्याएको उद्योगीको भनाई, बजारमा भने अभाव कायमै। पहिरोले अवरूद्ध त्रिभुवन राजपथ खुल्यो, आज 23 जिल्लामा बाढ़ीको जोखिम। र सुवागढ़ी र तातोपानी बन्द भएपछि कोरला नाकामा चहल पहल बढ़्यो, मालवाहक कन्टेनर तथा विद्युतीय गाड़ीको चाप। हर्मुजमा अमेरिका इरान युद्ध शुरू भएताकै ठूलो आक्रमण, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल $100 नाग्यो। र हङकङलाई हराउँदै यूएई एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र ओमान बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउँदैन भने
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
2: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
5: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
7: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
8: राम्रो नहुने त कुरै भएन नि भतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
7: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
8: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बिपी चोक,
9: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98560338, 98461568।
10: प्रसन्न, होमवर्क देखाऊ त।
11: हस् टिचर।
10: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
11: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
10: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 65414484, मोबाइल 98560333484 र 98560067988।
12: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
13: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ।
12: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
13: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
12: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
13: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459011120 र 98162516187।
14: मेरिया मैनी, कस्तो राम्रो गहना। होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै ढपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
15: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
16: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
8: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
16: शुद्ध सुन तथा चाँदीका गर गहना,
8: छापावाला सुन चाँदीका गर गहना,
16: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
17: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झिने पर्ने ठाउँ
16: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौरा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
0: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9871160069, 9807625239।
16: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
18: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
19: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
18: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
19: ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
18: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9711196902।
20: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नम्बर 9855309682 र 9705620209।
21: साथ छ हाम्रो।
22: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9864739939।
4: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
5: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
5: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
4: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
5: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
4: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
5: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
4: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
5: टिम दर्ता शुल्क 500 रुपियाँ।
4: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौडा बेपी चोक।
5: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
4: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
5: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
4: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462626443।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0657414142, मोबाइल 9850623128 र 9842614726।
3: आहा कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
4: लौ तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
3: हजुर, हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
4: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्लागण्डकी चार दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103966 र 9840694530।
5: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
6: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
5: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
6: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
5: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
6: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9850602452।
7: होइन यसो आमा चाहिँ कहाँबाट चलेको छ?
8: कति हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
7: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
6: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
8: गतिलो ठाउँ चाहिँ कहाँ छ?
6: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
10: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303324।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285787।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
9: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
11: सम्पर्क 0564142121, मोबाइल 98565391।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: सूचना एस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा, यही भदौ 27 गते शनिबार
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मोटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य।
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहुँ सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बिपी चोक, तनहुँ। फोन 0564143377, मोबाइल 98564443।
14: आवेदन पेश गर्ने सम्बन्धी सूचना यस भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रमहरू सञ्चालन गर्न यस जिल्लाका इच्छुक पशुपालन सम्बन्धी कृषक समूह, संस्था, समिति तथा सहकारीहरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन भित्र तोकिएको ढाँचामा परियोजना प्रस्ताव सहित देहाय अनुसारको कागजहरूको साथ भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँमा आवेदन पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमको विवरण 72 पशु विकास प्रबन्धन कार्यक्रम, गाई भैँसी बाख्रा बंगुर फलप, परिमाण 1 वटा, विनियोजित बजेट 30 लाख मात्र, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू, खोर गोठ माछा पोखरी, रेलवे निर्माण र सुधार, उच्च प्रजनन मान भएका पशु खरिद तथा ढुवानी, पशु आहार उत्पादन तथा संरक्षण प्रवर्धन, घाँस बाली स्रोत तथा नर्सरी स्थापना र व्यवस्थापन, काली गण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन तथा प्रबन्धन कार्यक्रम फलप परिमाण दुईवटा विनियोजित बजेट 10 लाख मात्र प्रति लाभ ग्राही बढीमा 5 लाख सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू व्यवसायसँग सम्बन्धित आवश्यक उपकरण खरिद बजारीकरणको लागि आवश्यक पूर्वाधार र बजार प्रवर्धन सम्बन्धी कार्य जैविक सुधारको उपायहरू अवलम्बन सम्बन्धी कार्य असल पशुपालन अभ्यास प्रवर्धन आदि उत्पादनमा आधारित प्रोत्साहन सहयोग दूधमा कार्यक्रम आवेदक दुग्ध उत्पादकसँग सम्बन्धित सहकारी संस्था परिमाण 25,70,000 लिटर बजेट 1,28,50,000 सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू दैनिक कम्तीमा 200 लिटर दूध संकलन गरेको वार्षिक कम्तीमा 200 दिन दूध संकलन गरेको प्रोत्साहन बापत प्रति लिटर बढीमा 5 रुपियाँ र प्रति सहकारी बढीमा 17,50,000 मात्र उपलब्ध गराउन सकिने मिल्क एटीएम अनुदान सहयोग कार्यक्रम आवेदक दुग्ध उत्पादक प्रस्तुतम संघ संस्थाहरू परिमाण 1 वटा बजेट 5 लाख बढीमा 90% खाद्य गुणस्तर प्रमाण प्राप्त उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको लागि मात्र प्रस्तुतित तथा प्याकेजिङ भएको हुनुपर्ने
6: पेश गर्नुपर्ने आवश्यक कागजातहरू निवेदन र प्रस्ताव आवेदकको संस्थाको दर्ताको प्रमाण पत्र प्यान भ्याटको दर्ता प्रमाण पत्र र संस्था नवीकरणको प्रमाण पत्रको प्रतिलिपिहरू गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि र कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपिहरू कृषक समूह समिति सहकारी संस्थाको हकमा सञ्चालक समितिको बैठकको निर्णयको प्रतिलिपि सम्बन्धित स्थानीय तहको उडाको तथा पशु सेवा शाखा कार्यक्रम सञ्चालनमा दोहोरो सहयोग नभएको वा नहुने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बिहोरा लेखिएको सिफारिस पत्र अघिल्लो 2 आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आह्वान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरे वा नगरेको सु घोषणा पत्र र लागत साझेदारीमा कार्यक्रम गर्ने प्रतिबद्धता पत्र थप कागजात सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड तथा कार्यालयको माग अनुसार हुनेछ।
14: पुनश्च यस सूचना निवेदन तथा परियोजना प्रस्तावको ढाँचा यस कार्यालय वा वेबसाइट https://bhlsec.gov.bat पनि प्राप्त गर्न सकिनेछ। साथै उल्लेखित कार्यक्रमहरूको लक्ष्य परिमाण तथा बजेट संशोधन भएमा सोही अनुसार हुनेछ। विस्तृत जानकारीको लागि सम्पर्क 9856065209 वा 0665647692 सम्पर्क गर्न अनुरोध गरिन्छ।
15: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
16: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेङवाडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
18: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा दस्ताबाट, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
19: रिमाल हार्डवेयर सम्पर्क 0654142445, 0654143445।
20: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
21: TVS साथ छ हाम्रो।
22: त्यसका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान।
23: नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 अवसरमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वार्ड नम्बर 6 र 7 प्रस्तुत गर्दछ।
22: खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता,
23: साथमा राष्ट्रिय लोक दोहोरी गायिका कला लम्सालको बेजोड प्रस्तुति। कार्यक्रममा सहभागिता जनाई शोभा बढाइदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु।

0: पत्र उपलब्ध गराइनेछ।
1: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7।
0: थप जानकारीको लागि शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 का सभापति रविन्द्र राज पौडेल 98560 62 888, 7 का सभापति सुरेन्द्र श्रेष्ठ 98560 36 136, कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 98560 31 937, सह संयोजक शान्ता दाहाल 98461 32 285।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक एक बज्यो।

0: शुक्लागन्धकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164।
4: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सिन्छ कि भनेर सम्झेको हो के।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
6: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
8: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
8: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
8: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
8: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98 2 61 52 0 67। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
8: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: शुक्लागन्धकी एफएम 97.6 समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै खरो उत्रन दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
1: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
2: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
3: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
1: सन्देश ट्रेडर्स सुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 9856062676।
4: दुलेगौंडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौंडा भेटेनरी सेन्टर दुलेगौंडा भीमसेन टोल डीजी क्याफेको भवन प्रोप्राइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560334881 र 9860745780।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टीभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0465414050 मोबाइल 9843231811।
0: शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, निकै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलीगौडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856268799।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगौडा बजारमा छ नि दीर्घायी फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709 4, मोबाइल नम्बर 9847061268
6: 9857062068।
10: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँछ।

0: प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9814111178, 9855600778।
1: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 9855300982 र 9705620209।
2: साथ छ हाम्रो।
3: आवेदन पेश करने सम्बन्धी सूचना यस भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रमहरू सञ्चालन गर्न यस जिल्लाका इच्छुक पशुपालन सम्बन्धी कृषक समूह संस्था समिति तथा सहकारीहरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन भित्र तोकेको ढाँचामा परियोजना प्रस्ताव सहित देहाय अनुसारको कागजहरूको साथ भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँमा आवेदन पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमको विवरण 72 पशु विकास प्रबन्धन कार्यक्रम गाई भैंसी बाख्रा बंगुर फल परिमाण 1 वटा विनियोजित बजेट 30 लाख मात्र सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू खोर गोठ माछा पोखरी रेलवे निर्माण र सुधार उच्च प्रजनन मान भएका पशु खरिद तथा ढुवानी पशु आहार उत्पादन तथा संरक्षण प्रवर्धन घाँस बाली स्रोत तथा नर्सरी स्थापना र व्यवस्थापन कालीगण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन तथा प्रबन्धन कार्यक्रम फलोअप परिमाण 2 वटा विनियोजित बजेट 10 लाख मात्र प्रति लाभ ग्राही बढ़ीमा 5 लाख सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू व्यवसायसँग सम्बन्धित आवश्यक उपकरण खरिद बजारीकरणको लागि आवश्यक पूर्वाधार र बजार प्रबन्धन सम्बन्धी कार्य जैविक सुधारको उपायहरू अवलम्बन सम्बन्धी कार्य असल पशुपालन अभ्यास प्रबन्धन आदि उत्पादन आधारित प्रोत्साहन सहयोग दूधमा कार्यक्रम आवेदक दुग्ध उत्पादक सँग सम्बन्धित सहकारी संस्था परिमाण 25,70,000 लिटर बजेट 1,28,50,000 सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू दैनिक कम्तीमा 200 लिटर दूध संकलन गरेको वार्षिक कम्तीमा 200 दिन दूध संकलन गरेको प्रोत्साहन बापत प्रति लिटर बढ़ीमा 5 रुपियाँ र प्रति सहकारी बढ़ीमा 17,50,000 मात्र उपलब्ध गराउन सकिने मिल्क एटीएम अनुदान सहयोग कार्यक्रम आवेदक दुग्ध उत्पादक प्रस्तुतन संघ संस्थाहरू परिमाण 1 वटा बजेट 5 लाख बढ़ीमा 90% खाद्य गुणस्तर प्रमाण प्राप्त उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको लागि मात्र प्रस्तुति तथा प्याकेजिङ भएको हुनुपर्ने
4: पेश गर्नुपर्ने आवश्यक कागजातहरू निवेदन र प्रस्ताव आवेदकको संस्थाको दर्ताको प्रमाण पत्र प्यान भ्याटको दर्ता प्रमाण पत्र र संस्था नवीकरणको प्रमाण पत्रको प्रतिलिपिहरू गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि र कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपिहरू कृषक समूह समिति सहकारी संस्थाको हकमा सञ्चालक समितिको बैठकको निर्णयको प्रतिलिपि सम्बन्धित स्थानीय तहको उडाको तथा पशु सेवा शाखा कार्यक्रम सञ्चालनमा दोहोरो सहयोग नभएको वा नहुने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बेहोरा लेखिएको सिफारिस पत्र अघिल्लो 2 आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आह्वान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरे वा नगरेको सु घोषणा पत्र र लागत साझेदारीमा कार्यक्रम गर्ने प्रतिबद्धता पत्र थप कागजात सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड तथा कार्यालयको माग अनुसार हुनेछ।
3: पुनश्च यस सूचना निवेदन तथा परियोजना प्रस्तावको ढाँचा यस कार्यालय वा वेबसाइट https://bhlsec.gov.bat पनि प्राप्त गर्न सकिनेछ। साथै उल्लेखित कार्यक्रमहरूको लक्ष्य परिमाण तथा बजेट संशोधन भएमा सोही अनुसार हुनेछ। विस्तृत जानकारीको लागि सम्पर्क 9855065209 वा 065564792 मा सम्पर्क गर्न अनुरोध गरिन्छ।

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
3: पण्डित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि
5: वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइन्छ लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
7: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
8: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
7: हो त नि अब चाहिँ राम्रो भयो
9: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
7: ए नानी बस्नु न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
10: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
9: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
11: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
12: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856602630
10: विगत लामो समयदेखि तपाईँहरूको मनसिक्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
13: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
11: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
13: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र
11: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र
13: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र
11: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ
13: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति
11: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार
13: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म
11: टिम दर्ता शुल्क 500 रुपियाँ
13: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौडा बिपी चोक
11: प्रतियोगिता सुरु हुने समय बिहान 11 बजे
13: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4
11: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय
13: थप जानकारीको लागि सम्पर्क 9806681166 9841349304 र 9462626743

0: यो पोखरेल नजिकमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
1: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
4: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
5: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
6: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
5: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124।
7: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
8: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
7: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
8: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
7: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, सुक्लागण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9171196902।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333598 र 9845110950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
9: हजुर दान गरौं।
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
11: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
9: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
10: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
12: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौंडा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर, एंजल राइडर्स प्राली, शुक्लागण्डकी 4, दुलेगौंडा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारिपट्टी मोबाइल नम्बर 98560309 र 97065020209
13: TVS साथ छ हाम्रो।
14: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनाऊ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644530।
7: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहनासँग नयाँ साथ फेर,
8: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
9: देशका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
10: नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 अवसरमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वार्ड नम्बर 6 र 7 प्रस्तुत गर्दछ
9: खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता,
10: साथमा राष्ट्रिय लोक दोहोरी गायिका कला लम्सालको बेजोड प्रस्तुति। कार्यक्रममा सहभागिता जनाई शोभा बढाइदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
9: मिति यही भदौ 29 गते सोमबार।
10: स्थान खैरेनीटार।
9: समय बिहान 11 बजे।
10: तीज गीत प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 25,000,
9: द्वितीय पुरस्कार रु 15,000,
10: तृतीय पुरस्कार रु 10,000
9: र सान्त्वना पुरस्कार रु 5,000।
10: विद्यालय स्तरीय नृत्य तर्फ प्रथम पुरस्कार रु 7,500,
9: द्वितीय पुरस्कार रु 5,000
10: र तृतीय पुरस्कार रु 3,000। उत्कृष्ट नृत्य र उत्कृष्ट वेशभूषा तर्फ रु 2,000 को व्यवस्था। तीन दर्ता शुल्क रु 1,000, सहभागी बापत रु 2,000 र प्रमाण पत्र उपलब्ध गराइनेछ।
9: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7।
10: थप जानकारीको लागि शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 का सभापति रविन्द्र राज पौडेल, 98560 62 888, 7 का सभापति सुरेन्द्र श्रेष्ठ, 98560 36 136, कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा, 98560 31 937, सह संयोजक शान्ता दाहाल, 98461 32 285।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
12: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
12: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
13: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
12: होइन हतार छ, पछि आउँदै गरौला है।
14: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेज स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
15: दीर्घायु फर्निचर सोरुम दुलीगौडा तनहुँ।
14: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 065-75-974, मोबाइल नम्बर 98-40-61-268,
15: 98-560-60-268।
10: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज शुक्ला गण्डकी 4 दुलीगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23-811।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98-141-11178, 98-560-00778।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
1: ल, यतिका लागि पनि किन पोखरा जानु?
0: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
1: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
0: मोबाइल 9856705770।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।

0: Wherever you are, stay connected.
1: शिशुलाई जन्म दिएको भिडियो सामाजिक सञ्जालमा, पैसा नभएकोले अस्पतालले निकालेपछि सड़कमै बच्चा जन्माउनु परेको पीड़ितको गुनासो। गएको अगस्त अहिलेसम्मकै तातो महिना घोषणा। जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी। र ओमानलाई हराउँदै नेपालले एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले आज प्रधानमन्त्री भालेन्द्र शाह समक्ष राजीनामा दिनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ। ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ़न थालेको थियो। उहाँले हिजो प्रतिनिधि सभाको उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो परिमाणमा ग्यास पठाइएको भनिए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै उहाँले उद्योगीप्रति आक्रोश पोख्नु भएको हो। उहाँले कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको गुनासो समेत गर्नुभएको थियो।

0: प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी चारमा निर्वाचित यादव गएको चैत 27 गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको हो। यसैबीच बाढ़ी पहिरोले मुख्य राजमार्गमा क्षति पुर्याएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुनका साथै खाना पकाउने एलपी ग्यासको चरम अभाव सृजना भएको छ। मुख्य सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढ़ेको भन्दै व्यवसायीले ग्यासको मूल्य प्रति सिलिण्डर 105 रूपियाँ भन्दा बढ़ीले बढ़ाएका छन्। तर बढ़ाएको मूल्यमा पनि ग्यास पाइँदैन। आज पनि बिहानदेखि उपभोक्ताहरू ग्यास पाउने आशामा डिपो र उद्योग अगाडि सिलिण्डर लिएर लामो लाइन बस्न बाध्य भएका छन्। ग्यास अभावसँगै हरियो तरकारी र खाद्यान्न लगायतको उपभोग्य वस्तुमा समेत अस्वाभाविक मूल्य वृद्धि भएको उपभोक्ताहरूको गुनासो छ। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण चाडपर्वका लागि चीनबाट आयात गरिएका अर्बौं मूल्य बराबरका माल सामान बग्दा व्यवसायीहरू गम्भीर संकटमा परेका छन्। बाढ़ीले नेपाल चीन जोड्ने रसुवा गढ़ी नाकाका साथै जनधनको ठूलो क्षति पुर्याएको छ। चीनको केरुङ पुगेर नजिकै गरेका तीज दशैं तिहार र छठका लागि ल्याइएका कपड़ा विद्युतीय सामग्री र सयौं कन्टेनर बाढ़ीले बगाएको हो। नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठका अनुसार नाकामा रोकिएका 250 कन्टेनर र सामान लिन गएका 250 मालवाहक गाड़ी बाढ़ीको चपेटामा परेका छन्। काठमाडौँको न्यू रोड महाबौद्ध र रंजना कम्प्लेक्सका होलसेल व्यवसायीहरूले आफूहरूको उठीबास लाग्ने अवस्था आएको बताएका छन्। आफूले पनि 35 लाख रूपियाँको सामान गुमाएको राष्ट्रिय व्यापार संघका पूर्व अध्यक्ष सरल श्रेष्ठको भनाई छ। यस्तै 40 लाखदेखि 80 लाख रूपियाँसम्मको क्षति बेहोरेका व्यवसायीहरू वीरेन्द्र श्रेष्ठ, रवि खड्का, अर्जुन हुमागाई र विष्णु नेउपाने सामान नहुँदा चाडपर्वमा व्यापार नै गर्न नसकिने बताउनुहुन्छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार भन्सारमा रहेका महँगा विद्युतीय गाड़ी मालवाहक र यात्रुवाहक गरी झण्डै 1300 गाड़ीमा क्षति पुगेको छ। सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमै एक महिलाले शिशुलाई जन्म दिएको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा फैलिएको छ। राजविराज नगरपालिका वडा नम्बर 14 पर्साहीकी 30 वर्षकी बबिता कुमारी पासवानले गएराती सड़क पेटीमै बच्चा जन्माएको भिडियो भाइरल बनेको हो। परिवारका अनुसार उहाँलाई सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याइएको थियो। अस्पतालले रगत परीक्षणका लागि झण्डै 3200 रूपियाँ खर्च लाग्ने बतायो। तर साथमा 2000 रूपियाँ मात्र भएका उहाँका श्रीमान सहयोगको याचना गर्दै अस्पताल बाहिर निस्कनुभयो। पैसाको जह हुन नसकेपछि र अस्पतालका कर्मचारीले समेत वास्ता नगरेपछि बबिताले झण्डै 2.5 घण्टाको व्यथापछि बिहान 4:30 बजे सड़क पेटीकै नालामाथि बच्चा जन्माउन बाध्य हुनुभयो। शिशु जन्मिएपछि पुनः गाइनो वार्ड पुग्दा समेत अस्पतालका स्वास्थ्य कर्मी र सरसफाई कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेको पीड़ित परिवारको गुनासो छ। अस्पताल प्रशासनले भने बिरामी पक्ष कसैलाई नभनी आफै बाहिरिएको दावी गरेको छ। भिडियो सामाजिक सञ्जालमा फैलिएपछि भने अस्पतालले आमा र शिशुलाई खोजेर अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको छ। यसैबीच आर्थिक अभावका कारण महिला सड़कमै सुत्केरी हुनु परेको संवेदनशील घटना आज प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले संसदमा घटनाबारे ध्यानाकर्षण गराउँदै सरकारसँग जवाफ माग गर्नुभएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई विरूद्ध महाअभियोग प्रस्तावका निवेदन परेको छ। संसद सचिवालयका अनुसार महाअभियोग प्रस्ताव दर्ता गर्न माग गर्दै निवेदन परेको तर त्यो कानूनी रूपमा दर्ता नभएको संसद सचिवालयले जनाएको छ। सार्वजनिक पदमा रहेका उच्च अधिकारी विरूद्ध महाअभियोगको चर्चा चलेपछि संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले केही हप्ता अघि निवेदन परेको भए पनि संवैधानिक र कानूनी प्रक्रिया पूरा नभएकाले निवेदन महाअभियोग प्रस्तावको रूपमा दर्ता हुन नसक्ने बताउनु भएको छ। गिरीका अनुसार त्यो एउटा सामान्य निवेदन मात्र हो। संसद नियमावली अनुसार प्रक्रिया पूरा नभएकाले सभा वा सचिवालय कतै पनि दर्ता भएको छैन। महाअभियोग माग गरिएका न्यायाधीश रेग्मी प्रधान न्यायाधीश पछिको तेस्रो वरियताका वरिष्ठ न्यायाधीश हुनुहुन्छ भने राई भ्रष्टाचार नियन्त्रण गर्ने देशको प्रमुख संवैधानिक निकायका नेतृत्वकर्ता हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: तथा मुद्रा सहयोग सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-4943-33, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। भोटेकोशी बाढ़ीमा परि सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1377 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5,930 जना बेपत्ता छन्। बाढ़ीमा परि 333 जना घाइते भएका छन् भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13,656 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना, रसुवामा 775 र धादिङमा 995 जना होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। होल्डिङ सेन्टरमा खाना बस्नको सुविधासँगै अहिले स्वास्थ्य मन्त्रालयले मनोसामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ। प्रतिनिधि सभाका विपक्षी दलहरूले रसुवाको भोटेकोशी बाढ़ीपछिको खोज, राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गरेका छन्। नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले विपद प्रतिकारमा सरकारले गरिरहेको कामको समीक्षा भएको नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले बताउनु भएको हो। बैठकले विपद व्यवस्थापन, राहत, उद्धार, खोजी र पुनर्स्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ। एमाले संसदीय दलकी उपनेता पद्म अरियालका अनुसार सरकारी राहत उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव दिने र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय भएको हो। अब विदेशको खबर। युरोपेली संघ ईयूको जलवायु अनुगमन सेवा कोपरनिकसले गएको अगस्तलाई विश्वभर रेकर्ड गरेको सबैभन्दा तातो महिना भएको जनाएको छ। कोपरनिकसका अनुसार अगस्तमा विश्वको औसत तापक्रम 16.96 डिग्री सेल्सियस पुगेको थियो। यो सन् 2023 जुलाईमा कायम भएको अघिल्लो मासिक कृतिमान भन्दा 0.01 डिग्री सेल्सियसले धेरै हो। अन्तर निकै कम भएकोले दुवै महिनालाई संयुक्त रूपमा सबैभन्दा तातो मानिएको समाचार संस्था एएफपीले जनाएको छ। वैज्ञानिकहरूको अनुसार कोइला, तेल र ग्यास जस्ता जीवाश्म इन्धन जलाउँदा औद्योगिक युग अघिको तुलनामा पृथ्वीको तापक्रम झण्डै 1.4 डिग्री सेल्सियसले बढ़ेको छ। संयुक्त राष्ट्रसंघले जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले जीवाश्म इन्धन प्रतिको मानवताको निर्भरताले विश्वव्यापी जलवायु संकट बढ़ाइरहेको बताउनुभयो। अब खेल खबर। ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको सेमी फाइनलमा नेपालले ओमानलाई 87 रनले हरायो। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमानले 28 ओभर एक बलमा 60 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल 45 ओभर 4 बलमा 147 रन बनाउँदा अल आउट भयो। अब नेपालले उपाधिका लागि पछि शनिबार युएईसँग खेल्नेछ। आज भएको अर्को सेमी फाइनलमा युएईले हङकङलाई 7 विकेटले हरायो। यो उपाधि जित्ने टोली एसिया कप छनौट हुनेछ। यस्तै फाइनलमा पुग्ने दुई र तेस्रो हुने टोली इमर्जिङ टीम्स द एसियाका लागि छनौट हुनेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबर अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवद्वारा पदबाट राजीनामा। काठमाडौँ उपत्यकामा ग्यास अभाव चरम अवस्थामा, सबै उपभोग्य वस्तुको भाव बढ़ेको गुनासो। भोटेकोशी बाढ़ीमा चीनबाट ल्याउँदै गरेका अरबौं मूल्यका सामान र गाड़ी बगे। चाडपर्वको मुखैमा संकटमा परेको व्यवसायीको गुनासो। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पिटीमै एक महिलाले शिशुलाई जन्म दिएको भिडियो सामाजिक सञ्जालमा। पैसा नभएकाले अस्पतालले निकालेपछि सड़कमै बच्चा जन्माउनु परेको पीड़ितको गुनासो। गएको अगस्त महिना अहिलेसम्मकै तातो महिना घोषणा। जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी। र ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा।
3: शुक्ला गण्डकी एफएम 97.6। मेरिया मैने
4: कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
5: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
6: शुद्ध सुन तथा चाँदीका गर गहना,
5: छापावाला सुन चाँदीका गर गहना,
6: राशि अनुसारका पत्थर,
5: कम्प्युटर तौल प्रविधि,
6: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
5: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौं रातनहुँ, शाखा कार्यालय बनकेवा चोक,
5: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229,
6: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9887169142।
7: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
8: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
7: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
9: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
10: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
11: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9869577056।
10: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
13: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि ताकत आउँथ्यो कि।
13: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
12: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
13: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
12: मोबाइल 9857043952 र 9806656586।
13: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ, ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 9843623811।
3: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9855309982 र 9705620209
15: TVS साथ छ हाम्रो 97.6
16: शुक्ला गण्डकी एफएम 97.6

0: के सधैँ एक्लै आइराखेको, कहिले काहीँ त बुढीलाई पनि ल्याउँदा हुन्छ नि, हाम्रो टिकट त बिक्री हुन्थ्यो।
1: बुढी त अब तिमी बन्दे त हो नि, आफ्नो बुढी ल्याउनु त हुन पनि पर्यो नि।
2: तिमी मुखमा जे आए त्यही नबोल त।

0: अशोक लागन्द केएफएम 97.6
1: प्रसन्न होमवर्क देखाउ त
2: टिचर।
1: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
2: टिचर। मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
1: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9560633484 र 9560667988।
4: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
5: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
6: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
8: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
9: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
10: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
8: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोपाइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9560623128 र 9462614726।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 06-4-14-377 र 98-5-60-44-343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 BP चोक।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के, वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन।
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26617 र 98161-38981।
11: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
11: मेरो पनि घरको सामान सकिया छ, कतै थिएन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
11: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा।
11: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बफ ससेज
11: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
11: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
13: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
11: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तैयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
14: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
5: ओम एम आभूषण सुनचाँदी दोकान।
11: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-70-537, मोबाइल नम्बर 98460-69-246, 98-58-00-8।

0: बेड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
2: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
0: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहु
1: प्रोपाइटर लक्ष्मीराज वाग्ली फोन नम्बर 0 65 70 9 4 मोबाइल नम्बर 98 4 60 61 268
0: 98 5 60 60 268
3: होइन यसो आमा चाहिँ कहाँबाट चलेको छ
4: कति हाँस्नु भन्यो यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो
3: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
5: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
4: गतिलो ठाउँ चाहिँ कहाँ छ
5: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
6: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
7: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98 5 60 30 324

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: भन के कुरा
1: सुन्न म हजुर बिना बाँच्नै सक्दिन प्लिज हामी बिहे गरौँ न
0: बिहे त्यो पनि तिमीसँग मलाई अहिले नै बिहे गर्नु छैन यदि तिमीलाई बिहे नै गर्नु छ अरू कसैसँग गर

0: शुक्लागंध केएफएम 97.6
1: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू शुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
5: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0658706676 मोबाइल 9855062676
7: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं
8: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
7: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेड जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
8: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
7: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
8: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9162656187
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउ जाउ अलमल्ल परे म त
10: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
9: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
10: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
9: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9171969902
11: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
12: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि
14: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
13: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
16: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 9855309082 र 9705625209।
17: TVS साथ छ हाम्रो।
0: शुक्ला गण्डकी FM 97.6।

0: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
1: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ।
2: सम्पर्क 0654142121, मोबाइल 98565391।
1: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
3: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
7: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
8: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
7: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
9: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
8: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
9: ओम एम आभूषण सुनचाँदी दोकान।
7: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769246, 98058-00008।
11: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, एनआईएमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98710-39-66 र 98460-94-503।
12: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
13: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
12: हो त नि, अब चाहिँ राम्रो भयो।
7: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ।
12: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
14: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण।
5: स्तरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
5: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
14: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
5: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
15: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
16: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
15: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
17: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: हेलो अलिसा,
1: शुक्ला गण्डकी एफएम 97.6। स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
4: बाराही एल्मुनियम अब यूपीवीसी को साथमा।
3: एल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही यूपीवीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरे सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै थिएन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98562887।
8: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
8: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो जी।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
8: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
8: मोबाइल 98563943952 र 98066656586।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ।

0: चाड हरितालिका तीज 2083 को अवसरमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वार्ड नम्बर 6 र 7 प्रस्तुत गर्दछ
1: खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता
0: साथमा राष्ट्रिय लोक दोहोरी गायिका कला लम्सालको बेजोड प्रस्तुति कार्यक्रममा सहभागिता जनाई शोभा बढाइदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ
1: मिति यही भदौ 29 गते सोमबार
0: स्थान खैरेनीटार
1: समय बिहान 11 बजे
0: तीज गीत प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 25,000
1: द्वितीय पुरस्कार रु 15,000
0: तृतीय पुरस्कार रु 10,000
1: र सान्त्वना पुरस्कार रु 5,000
0: विद्यालय स्तरीय नृत्य तर्फ प्रथम पुरस्कार रु 7,500
1: द्वितीय पुरस्कार रु 5,000
0: र तृतीय पुरस्कार रु 3,000 उत्कृष्ट नृत्य र उत्कृष्ट वेशभूषा तर्फ रु 2,000 को व्यवस्था 3 दर्ता शुल्क रु 1,000 सहभागी बापत रु 2,000 र प्रमाण पत्र उपलब्ध गराइनेछ
1: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
0: थप जानकारीको लागि शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 का सभापति रविन्द्र राज पौडेल 98-560-62-888 7 का सभापति सुरेन्द्र श्रेष्ठ 98-560-36-136 कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 98-560-31-937 सह संयोजक शान्ता दाहाल 98-461-32-85

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
3: शुक्ल गण्डकी टाइम चेक।
4: यति बेला साँझको ठिक 5 बज्यो।
5: घटना दुर्घटना,
6: कला संस्कृति,
5: स्थानीय राष्ट्रिय
7: अन्तर्राष्ट्रिय खेलकुद,
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056607554।

नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। सुनसरी क्षेत्रमा 4 निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपक कुमार शाह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनिरहनु भएको छ। आज गौरी कुमारी यादवले राजीनामा दिएसँगै उक्त पद रिक्त छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले उद्योग मन्त्रीमा नियुक्तिका लागि नियुक्ति शाहको नाम सिफारिश गरेको हो। मन्त्रीमा उहाँलाई नियुक्त गर्न सिफारिश भइसकेको प्रधानमन्त्रीको

0: सचिवालयले जनाएको छ। मध्य चौबिसको मन्त्री प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा यादवले उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन भन्ने अभिव्यक्ति दिनुभएको थियो। उहाँको अभिव्यक्तिप्रति उद्योग व्यवसायसँग सम्बन्धित विभिन्न संघ संस्थाले आपत्ति जनाएका थिए। भदौ 10 गते रसुवाको भोटेकुसी नदीमा आएको विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि सरकारले 7,23,52,00,00,000 रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4,73,57,19,00,000 रूपियाँ लाग्ने अनुमान छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्रमध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 759 मेगावट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानको लागि मात्रै 3,90,62,30,40,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। यसैगरी 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ, 33 मोटरबोट पुल बगेका छन् भने 4 आंशिक क्षति पुगेको छ। यस्तै बाढ़ी प्रभावित क्षेत्रमा रहेका 64 झोलुङ्गी पुलमध्ये 53 क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि 73,34,29,60,000 रूपियाँ खर्च लाग्ने देखिन्छ। बाढ़ीको कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ। बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन गरी 7,570 निजी घरहरू क्षतिग्रस्त भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यो क्षेत्रका लागि 1,03,54,99,00,000 रूपियाँ बजेट आवश्यक छ। यसैगरी व्यापार व्यवसाय, बैंक र कृषि समितिको उत्पादक क्षेत्रको पुनरुत्थानको लागि 50,77,50,00,000 रूपियाँ लाग्ने आकलन गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरको अवरूद्ध सड़कमा भदौ महिनाभित्रै सवारी साधन चलाउने गरी निर्माण कार्य तीव्र पारिएको छ। भदौ अन्तिम सम्ममा काम सकेर यातायात सहज बनाउने लक्ष्यका साथ सरकारले काम अघि बढ़ाएको हो। प्रधानमन्त्री बालेन शाहले भदौ 17 गते प्रतिनिधि सभामा सम्बोधनको क्रममा यो जानकारी दिनुभएको थियो। प्रधानमन्त्रीको प्रेस विज्ञ दीपा दाहालका अनुसार कृष्णवीरमा पहाड़ काटेर करिब 250 मिटर नयाँ ट्र्याक बनाइरहेछ। त्यसका लागि 10 मेसिन र 30 कर्मचारी खटाइएको छ। सशस्त्र प्रहरी बलले निर्माण क्षेत्रमा फ्लड लाइट जडान गरिदिएको छ, जसका कारण रातको समयमा पनि काम भइरहेको छ। अहिले दैनिक 12-14 घण्टासम्म लगातार निर्माण कार्य जारी छ। नयाँ ट्र्याक खुलेसँगै पहिरो रोक्न माथि र तल दुवैतर्फ काम तीव्र पारेको छ। यो राजमार्गका अन्य 5 ठाउँमा गएको पहिरो पन्छाउने र दुईतर्फ यातायात खुलाउने काम पनि साथसाथै भइरहेको छ। संगालो आमा समूह शुक्लागण्डी एक तनौले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 43,535 रूपियाँ सहयोग गरेको छ। भोटेकोसी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिक उद्धार, राहत र पुनर्स्थापनका लागि 100 प्रदान गरिएको समूहले जनाएको छ। यस्तै शुक्लागण्डी 6 खैनीटारमा रहेको मार्गदर्शन आमा समूहले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ीबाट प्रभावित नागरिक उद्धार राहतका लागि 20,585 रूपियाँ सहयोग गरेको जनाइएको छ। समूहले राहत र पुनर्स्थापनका लागि सरकारसँग एकबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। भोटेकोसीमा आएको बाढ़ीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनका लागि लमजुङका निजी विद्यालयहरूले 16,31,045 रूपियाँ सहयोग गरेका छन्। निजी तथा आवासीय विद्यालयको संस्था प्यापसन लमजुङमा आबद्ध विद्यालयहरूले संकलन गरेको 12,47,655 रूपियाँ प्यापसन केन्द्रको विपद कोषमा जम्मा गरेका छन्। केही विद्यालयले यसअघि नै आफ्नो तहबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 3,83,390 रूपियाँ जम्मा गरेका थिए। दुवै रकम जोड्दा सहयोग रकम 16,31,045 रूपियाँ पुगेको हो। प्याप्सन लमजुङमा आबद्ध 17 विद्यालयबाट बाढ़ी पीड़ितका लागि सहयोग प्राप्त भएको प्याप्सन लमजुङका अध्यक्ष ईश्वर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार शिक्षक, अभिभावक, विद्यार्थी र विद्यालयबाट स्वैच्छिक रूपमा राहत रकम संकलन गरिएको हो। धादिङको कृष्णवीरमा भदौ 14 गते बाढ़ीको कटानले सड़क भाइसिएर पृथ्वी राजमार्ग अवरूद्ध भएपछि बेसर काठमाडौँ यात्रामा समय र खर्च दुवै बढ़ेको छ। यसअघि करिब 5-6 घण्टामा पुर्याउने यात्रा अहिले वैकल्पिक मार्गबाट 12-13 घण्टासम्म लाग्ने गरेको छ। नियमित मार्ग अवरूद्ध भएपछि बेसरबाट काठमाडौँ चल्ने माइक्रोबस तथा ठूला बस वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन्। लामो र घुमाउरो बाटोका कारण यात्रुको समय र खर्च बढ्नुका साथै सवारी साधन तथा यात्रुको संख्या समेत घटेको छ। बेसर काठमाडौँ माइक्रोबसका चालक महेन्द्र पौडेलका अनुसार अहिले चितवन हेटौँडा हुँदै दक्षिणकालीको बाटोबाट काठमाडौँ जानुपर्ने अवस्था छ। उहाँले भन्नुभयो, बाटो लामो भएकाले समय पनि धेरै लाग्छ, भाडा पनि बढ़ी नै लाग्ने भयो। लमजुङ कालिका यातायात प्रणालीका अनुसार सड़क अवरुद्ध हुनुअघि दैनिक 40-50 माइक्रोबस काठमाडौँ जाने गरेकोमा अहिले 5-7 मात्रै सञ्चालनमा छन्। गण्डकी प्रदेश प्रमुख दिल्लीराज भट्ट समक्ष प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आयोगले आर्थिक वर्ष 82-83 सम्पन्न गरेका काम कार्यवाही समितिको 7 वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष आज पेश गरिएको हो। आयोगका अध्यक्ष विष्णु प्रसाद नेपालले प्रदेश लोकसेवा आयोग ऐन 2076 दफा 50 प्रदेश प्रमुखलाई प्रतिवेदन पेश गर्नुभयो। प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले सार्वजनिक प्रशासनलाई चुस्त निष्पक्ष जवाबदेही र सक्षम बनाउन आयोगको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। संविधान प्रचलित कानून तथा प्रदेश ऐनले तोके बमोजिम आयोगले निष्पक्ष ढंगबाट आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा प्रदेश प्रमुख भट्टले जोड दिनुभयो। हवस् त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित नै छौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुने चाहन्छु। तपाईँ यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSHUKL AGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98-1-91-74-888 र 98-4-48-48-00।
5: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-62-827 र 98-644-35-031।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा
10: विदेशी रेडीमेड कपड़ा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
11: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी चार दुले गौरा
10: मोबाइल 9856055770।
12: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
13: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
12: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
13: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
12: होम डेलिभरीको पनि व्यवस्था छ।
14: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी चार पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9814111178 9560077778।
15: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
16: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
15: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
16: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
14: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 9840-78-022।
2: शुक्ला गण्डकी एफएम 97.6।
17: मिलन बिछोड गाउँ अनि सहर मौलिक संस्कृतिको धरोहर,
18: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरेर सुनेर बस्नुहुनेछ। सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत गर्छु। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। को श्रृंखला भनेको चाहिँ रहेको छ विशेष त बिहिबारको श्रृंखला। अब तपाईँको लागि नयाँ नयाँ भाकाहरू राख्ने दिन हो, त्यही भएको भएर पनि तपाईँको लागि मैले भाकाहरू लिएर उपस्थित भएको छु। अब नयाँ भाका भन्ने मात्रै होइन, होइन अब अरू भाकाहरू पनि त रहने नै छन् होइन, विशेष गरेर तपाईँको लागि तिनै भाकाहरू चाहिँ राख्नेछु, सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ है। र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा, कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनसाती पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनसाती पसललाई। यो पसल रहेको छ खैरेनी टार वडा कार्यालयको अगाडि, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र साँझको समय त छँदै नै छ है, के गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नि, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा छँदै नै छ। र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समयावधि भरसम्म सुनेर साथ पनि दिनुहोला है। अब कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराइ नै हाले र कार्यक्रमको बारेमा पनि जानकारी त गराइ नै हाले। यति बेला भने कार्यक्रमको शुरूआत स्वरूपमा भाका राख्दैछु मायाले मलाई हेरेको हेरे बोलको खेम सेन्चुरी, त्यस्तै गरी कल्पना देवकोटाको आवाजमा रहेको यो भाका यति बेला स्वीकार्नु सहित।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि मायाले मलाई हेरेको हेरे बलको यो भागा मैले राखिसकेँ। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को भागा राख्दैछु यादले सताउँदा बोलको गोविन्द खरेल, त्यस्तै गरी सरिता सुनारको आवाज रहेको छ, लय रहेको छ, मन्जित पहाडीको भने शब्द रहेको छ गोविन्द खरेलको। यति बेला भने यो भागा स्वीकार्नुहोस्।

हजुर श्रोता मित्र, यति बेला भने यादले सताउँदा बोलको यो भाका मैले राखिसके। यति बेला भने तपाईँ सम्पूर्णको लागि फेरि पनि अर्को भाका राख्दैछु म, मानपुर रामे थापोलको, जसमा चाहिँ आवाज रहेको छ प्रवीण खड्का, त्यस्तै गरी स्नेहा कटुवालको, लय र शब्द रहेको छ रामकृष्ण थापा मगर, त्यस्तै गरी प्रवीण खड्काको। र यो भाका सँगै जान्छु म छोटो व्यापारिक विश्राममा। विश्रामपछि तपाईँको माझमा पुनः उपस्थित हुने नै छु। सुन्दै गर्नुहोला।

0: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ सात फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9985602699।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
9: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
5: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
0: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
0: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702525, मोबाइल 9856033878, 9841656958।
10: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नम्बर 9856303982 र 9705620209।
11: टीभीएस साथ छ हाम्रो।
0: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
1: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
0: के शर्त हो त्यस्तो, सुनाउ न त हामी पनि।
1: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
0: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124121060 र 9846078022।
12: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको यस बिहिबार श्रृंखलामा तपाईँको लागि मैले मिठा मिठा बाकाहरू लिएर उपस्थित भएको छु र तपाईँको लागि मिठा मिठा बाकाहरूलाई नै कार्यक्रममा चाहिँ राखिराखेको छु। सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। विशेष हामी आउने गर्छौं कार्यक्रममा चाहिँ हप्ताको पाँच दिन छुट्टी दिन छुट्टी श्रृंखला त छँदै नै छ। आजको श्रृंखला भनेको चाहिँ तपाईँको लागि मिठा मिठा भाकाहरू राख्ने दिन नै हो होइन। त्यही भएको भएर पनि भाकालाई नै कार्यक्रममा राखिराखेको छु। अब कार्यक्रमलाई प्रायोजन गरेको बारेमा त जानकारी गराउनु पर्दाखेरि कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनसाथी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनसाथी पसललाई। यो पसल रहेको छ खैरेनी मिटार वडा कार्यालयको घाडी। अब तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा त्यहाँ गएर लिन त सक्नुहुन्छ नै है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि लौनानी यस्तो भए म किन बोलको यो भाकामा राख्दैछु जसमा आवाज रहेको छ सुरेश अञ्जन, त्यसै गरी अञ्जिता विश्वकर्माको, लय र शब्द रहेको छ सुरेश अञ्जनको। यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि लौन नि यस्तो भए म किन बोलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। र आजको श्रृंखलामा रहेर तपाईँको लागि नै भाकाहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सकेको छ। तिनजेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा सबै सबैलाई मिष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै हाम्रो यस कार्यक्रमको प्रायोजन गरेको रामदाम संसाधी पसलका प्रोप्राइटर भक्त कुमार रामदाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा वनमा बएर बोलको यो भाका राख्दै आजको श्रृंखलाबाट तपाईँको माझबाट म सुबिना विदा हुन्छु। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: 96.6
1: Shukla Gandaki FM 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलेगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानसँग साफ्टवेयर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
5: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
4: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 98460268
5: 98560268।
7: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
8: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
7: नातिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
8: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
9: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
10: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टिकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
11: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
12: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै, विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-157। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: एक्सचेन्ज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स, सर्भिस चार्ज फ्री र फ्री एक्सेसरी। त्यसैले नो यता उता, जम्मै लिनको लागि मात्र ल्याउनुहोस् नागरिकता। यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
1: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा कुमारी ब्याङ्क सँगै बजाज सोरुम पारे।
1: थप

0: हाउस
1: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा कुमारी बैंक सँगै बजाज शोरूम पारी
1: थप जानकारीको लागि शुभेच्छा अटोक्स बजाज शोरूम
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814664422
3: प्रिमियर कप क्रिकेटको फाइनलमा अन्नपूर्ण स्पाइकर किङ नेपाल भलिबल लिगको फाइनलमा
4: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 0564212165966917
4: मोबाइल 9855607068 9855607069 9511625594 9510544
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको

0: 360 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333 4-93-555।
4: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
5: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
4: साझा पृथ्वी, साझा दायित्व। जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काठ, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोम जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
5: आयोजक घरबझोम गाउँपालिका, जोमसोम मुस्ताङ।
4: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
5: घरबझोम घोषणा पत्र जारी गरौ, जलवायु न्यायको नेतृत्व गरौ।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। आज बसेको मन्त्री परिषद बैठकले यही असोज 6-10 गतेसम्म संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुने प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। महासभामा प्रधानमन्त्री शाहले भोटेकोशीको बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुहुनेछ। बसेको मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री शिशिर खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो। तर भदौ 10 गते आएको बाढ़ीमा ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तन जन्य विपदबाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउन प्रधानमन्त्री शाह महासभामा जान लाग्नु भएको हो। यसैबीच आजको मन्त्री परिषद बैठकले अनुचित लेनदेन अर्थात मिटर ब्याच अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याजबाट नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ। त्यस्तै भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङगरी 5 जिल्लाका गरीब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ। त्यस्तै बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डाक्टर हरिप्रसाद लम्सालाई नियुक्त गरेको छ। त्यस्तै बैठकले 2 सहसचिवलाई विशिष्ट श्रेणी सचिव पदमा बढ़ुवा गर्दै प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ। मन्त्री परिषदले सहसचिव विनोद बहादुर कुँवरलाई सचिव पदमा बढ़ुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ। अर्का सहसचिव उत्तर कुमार खत्रीलाई पनि सचिव पदमा बढ़ुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिएको छ।
7: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा दिनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ। ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ़न थालेको थियो। उहाँले हिजो प्रतिनिधि सभा उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूलाई पाता फर्काउनु पर्ने भन्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो परिमाणमा ग्यास पठाएको भए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै उहाँले उद्योगी प्रति आक्रोश पोख्नु भएको थियो। उहाँले कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको गुनासो समेत गर्नुभएको थियो। प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी 4 निर्वाचित यादव गएको चैत 27 गति उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको थियो। यसैबीच सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाहलाई सिफारिश गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शाहलाई उद्योग मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सुनसरी 4 निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद शाहलाई आजै मन्त्री पदमा शपथ गराउने कार्यक्रम रहेको छ।
6: कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी माग्नु भएको छ। सभाको आजको बैठकमा मन्त्री गौतमले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी माग्नु भएको हो। उहाँले जेएनजी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिनुभएको थियो। मन्त्री गौतमको अभिव्यक्तिको संसदीय समितिदेखि सभामा समेत चर्को आलोचना भएको थियो। मन्त्री गौतमले आफू राजनैतिक व्यक्ति नभएको व्यक्ति भएकोले अभिव्यक्तिलाई समाचार तथा सामाजिक सञ्जालमा विभिन्न कोणबाट व्याख्या गरिँदा समस्या आएको दावी गर्नुभयो। यसैबीच प्रतिनिधि सभाबाट सन्देश प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ। विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले कानूनी रिक्तता हटाउन विधेयक ल्याइएको बताउनुभयो। उहाँले अनुसन्धान गर्ने निकाय कुनै एक ठाउँको मात्र विषय नभई सबै खालका सूचना प्रधानमन्त्री समक्ष पुग्दा राम्रो हुने सरकारको धारणा रहेको पनि बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 31 गतेका लागि तोकिएको छ।
7: सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमै एक महिलाले शिशुलाई जन्म दिएको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा फैलिएको छ। राजविराज नगरपालिका वडा नम्बर 14 पर्साहीकी 30 वर्षकी बबिता कुमारी पासवानले गैराती सड़क पेटीमै बच्चा जन्माएको भिडियो भाइरल बनेको हो। परिवारका अनुसार उहाँलाई सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याइएको थियो। अस्पतालले रगत परीक्षणका लागि झण्डै 3,200 रूपियाँ खर्च लाग्ने बतायो, तर साथमा 2,000 रूपियाँ मात्र भएका उहाँका श्रीमान सहयोगको याचना गर्दै अस्पताल बाहिर निस्कनुभयो। पैसाको जोहो हुन नसकेपछि र अस्पताल कर्मचारीले समेत वास्ता नगरेपछि बबिताले झण्डै 2.5 घण्टाको व्यथापछि बिहान 4:30 बजे सड़क पेटीको नालामाथि नै बच्चा जन्माउन बाध्य हुनुभयो। शिशु जन्मिएपछि पुनः गाइनो वार्डमा पुग्दा समेत अस्पतालका स्वास्थ्यकर्मी र सरसफाई कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेको पीड़ित परिवारको गुनासो छ। अस्पताल प्रशासनले भने बिरामी पक्ष कसैलाई नभनी आफै बाहिरिएको दावी गरेको छ। भिडियो सामाजिक सञ्जालमा फैलिएपछि भने अस्पतालले आमा र शिशुलाई अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको छ। यसैबीच आर्थिक अभावको कारण महिला सड़कमै सुत्केरी हुनु परेको संवेदनशील घटना आज प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्ण र सांसद अंकिता ठाकुरले संसदमा घटनाबारे ध्यानकर्षण गराउँदै सरकारसँग जवाफ माग गर्नुभएको छ। यस्तै घटना बाहिरिएपछि स्वास्थ्य मन्त्रालयले गजेन्द्र नारायण सिंह अस्पतालसँग स्पष्टीकरण मागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घटनाप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको र स्पष्टीकरण समेत मागेको बताउनु भएको हो। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्ने मन्त्री मेहताले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
6: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै सिंहदरबारको साटो प्रधानमन्त्रीका सल्लाहकारको घरबाट शासन चलिरहेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनको निवास ज्वागलतर्फ संकेत गर्दै सरकारको शक्ति केन्द्र त्यही सीमित भएको दावी गर्नुभएको हो। सल्लाहकारहरूले सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक र प्रहरी प्रमुखलाई धाकधम्की दिँदै हुकुमी शासन चलाएको समेत उहाँको आरोप छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट राजीनामा दिएकी गौरी कुमारी यादवलाई पक्राउ गर्न राति प्रहरी परिचालन गरिएको प्रसंग समेत उल्लेख गर्दै उहाँले सचिवालयको शैली देखेर आफू झस्किएको बताउनुभयो। यस्तै संविधानले ग्यारेन्टी गरेको समावेशितामाथि प्रहार भइरहेको भन्दै सांसद अमरेश कुमार सिंहले शिक्षा र स्वास्थ्य क्षेत्रका नियुक्तिमा मधेसी समुदायको उपेक्षा गरिए सरकारको पतन निश्चित रहेको समेत चेतावनी दिनुभएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बाढ़ी प्रभावित रसुवाको गोसाई कुण्ड र उत्तर गयामा पीड़ितको पुनर्स्थापनामा चुनौती बारेको जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
11: हरेक मान्छेको सपना जपना र चाहना पैसा
12: पैसामा छ शक्ति पैसामा छ सहारा
11: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
12: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
11: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
12: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
11: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
12: इतिहास गाथा र कथा गाँठका कुरा
11: गाँठका कुरा
12: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ यतिन्जेल हामीले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत खाना पकाउने ग्यास अभाव र विवादास्पद अभिव्यक्तिपछि उद्योग मन्त्री यादवको राजीनामा नयाँ मन्त्रीमा दीपक कुमार शाह सिफारिश सप्तरीमा सड़क पेटीमै शिशु जन्माएको भिडियो सामाजिक सञ्जालमा फैलियो पैसा नभएकोले अस्पतालले निकालेको पीड़ितको गुनासो मन्त्रालयले अस्पताललाई स्पष्टीकरण सोध्यो लगायतका खबर प्रस्तुत गर्यौं
7: नेपाल दर्पणमा अब बाँकी खबर भोटेकोशी नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिको पुननिर्माण गर्न नेपाल सरकारलाई 7 खर्ब 23 अर्ब रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने देखिएको छ राष्ट्रिय योजना आयोग र विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको संयुक्त अध्ययन प्रतिवेदनले यस्तो अनुमान गरेको हो बाढ़ीले 13 वटा जलविद्युत आयोजना 5 वटा सोलर प्लान्ट सहित दर्जनौं सड़क र पुलहरू तहस नहस बनाएको छ भत्किएका ऊर्जा र यातायातका संरचनामा मात्रै पुरानै अवस्थामा फर्काउन झण्डै 5 खर्ब रूपियाँ लाग्ने अनुमान छ त्यसैगरी भौतिक क्षतितर्फ रसुवा नुवाकोट धादिङ गोर्खा र चितवनका 7,500 भन्दा बढ़ी निजी घरहरू प्रभावित भएका छन् जसमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै 3,000 भन्दा बढ़ी घरमा क्षति पुगेको छ यसबाहेक कृषि व्यापार विद्यालय र स्वास्थ्य संस्थाको पुननिर्माणमा थप 1.5 खर्ब रूपियाँ लाग्ने अनुमान छ अध्ययन टोलीले पुननिर्माणलाई 2 चरणमा अघि बढ़ाउन सुझाव दिएको छ जसअनुसार आउँदो 6 महिनाभित्र तत्काल राहत र अल्पकालीन कामको लागि झण्डै 9.25 अर्ब र बाँकी 7 खर्ब 14 अर्ब रूपियाँ दीर्घकालीन पुननिर्माणको लागि खर्च गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ
6: यसैबीच जलवायु परिवर्तनका कारण भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि नेपालले मागेको वित्तीय सहायता उपलब्ध गराउन फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज अर्थात एफआरएलडी बोर्डले सकारात्मक प्रतिक्रिया दिएको छ अर्थमन्त्री स्वर्णिम वाग्ले र वातावरण मन्त्री गीता चौधरीले यही भदौ 15 गते पठाउनु भएको पत्रको जवाब दिँदै बोर्डका सह अध्यक्षहरूले नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै तत्काल सहयोगका उपाय खोज्ने प्रतिबद्धता जनाउनु भएको हो यसका लागि नेपाल सरकारले भदौ 10 गते आएको बाढ़ीबाट भएको क्षतिको सम्पूर्ण आधिकारिक विवरण र तथ्याङ्क बोर्डलाई उपलब्ध गराउने कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ
7: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म 12,43,33,10,41 रूपियाँ मौजदात छ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 वटा बैंकमा 9,14,39,98,503 रूपियाँ मौजदात छ त्यस्तै कोषका 2 वटा बैंकमा रहेको डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ नेपाली रूपियाँ र अमेरिकी डलरको मौजदात जोड्दा कोषको कुल रकम 12,43,00,000 रूपियाँ भन्दा धेरै पुगेको कार्यालयले जनाएको छ विवरण अनुसार आज मात्रै नेपालीतर्फ 17,25,69,675 रूपियाँ र अमेरिकी डलरतर्फ 2,74,062 डलर थप संकलन भएको छ राहत कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 अर्ब रूपियाँ निकासा भइसकेको छ
6: भोटेकोशी बाढ़ीमा परि सम्पर्कविन भएका मध्ये अहिलेसम्म 1,377 जनाको शव फेला परेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5,930 जना बेपत्ता छन् बाढ़ीमा परि 333 जना घाइते भएका छन् भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13,656 जनाको उद्धार भएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। होल्डिङ सेन्टरमा खान बस्नको सुविधासँगै अहिले स्वास्थ्य मन्त्रालयले मनोसामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ। यस्तै उद्धार तथा खोजको काम पनि चलिरहेको छ। रसुवाको भटेकोशी बाढ़ीको आज 16 दिन भइसकेको छ। बाढ़ीपछि रसुवासँगै नुवाकोट, धादिङ, गोर्खा लगायत जिल्लाका 15 पालिकालाई सरकारले 3 महिनाका लागि संकटग्रस्त घोषणा गर्यो। बाढ़ीबाट सबैभन्दा धेरै असर रसुवा जिल्लामा परेको छ। खोज उद्धार र राहत कार्य चलिरहेको भए पनि दुर्गम क्षेत्रबाट विपदपछि भएको क्षतिको पूर्ण तथ्याङ्क अझै आउन सकिरहेको छैन। थप जानकारी सहित साथी महेश केवाली।
3: भदौ 10 गते आएको बाढ़ीले रसुवाको उत्तर गया गाउँपालिकामा 613 परिवार पूर्ण रूपमा विस्थापित भएका छन्। 12 जनाको ज्यान गएको छ, 577 जना बेपत्ता छन्। 618 घरमा पूर्ण क्षति पुगेको छ। गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य इकाई, आँखा केन्द्र र 3 विद्यालय समेत क्षतिग्रस्त बनेका छन् भने 3 पक्की र 3 झोलुङ्गे पुल बगाउँदा वडा नम्बर 1, 2 र 3 यातायात नै असम्भव भएको छ। वडा नम्बर 1 विद्युत पूर्ण रूपमा अवरूद्ध छ। 6 होल्डिङ सेन्टरमा 492 जना अस्थायी आश्रयमा छन्। सबैभन्दा ठूलो चुनौती पुनर्स्थापनाका लागि जग्गा नहुनु रहेको प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेती बताउनुहुन्छ।
13: जुन ठाउँ बस्नुभयो त्यो ठाउँ त अहिले खोला छ। एउटा त हामीसँग जग्गै छैन, यहाँ सार्वजनिक जग्गा पनि छैन। एउटा सुरक्षा निकुञ्ज छ कि व्यक्तिको जग्गा छ, भएको व्यक्तिको जग्गा नि खोलाले लगिहाल्यो। सार्वजनिक जग्गा खोजेर चाहिँ उहाँले उपलब्ध गराउन सक्ने अवस्था पनि न्यून छ। अब दोस्रो विषय रह्यो उहाँहरूलाई निजी जग्गा लिनको लागि जग्गा एकदम सीमित छ। जुन 1 स्थापित हुनुभएको त्यो क्षेत्र भनेको सबै बगरको दायाँ बायाँ हुनुहुन्थ्यो, त्यो चाहिँ नदिनै भइहाल्यो। जुन ठाउँ पहिला हुनुहुन्थ्यो त्यो भूकम्पकै बेलामा चाहिँ बस्न योग्य नभएको भनेर त्यो थाप्थलो छोडिसकेको अवस्था हो। हाम्रो बाल बालिकाहरूको उच्च शिक्षा दीक्षा र संरक्षणको विषय चाहिँ चुनौती छ। घर छैन, परिवार छैन, सोसाइटी छैन, पढिरहेको विद्यालय छैन, उहाँहरूको अभिभावक छैन, उहाँको साथी पनि छैन। संरक्षण गर्ने व्यक्ति, कमाएर खुवाउने व्यक्तिहरू चाहिँ अहिले भनौँ न त्यो छोराको अभाव पूर्ति गर्नु पर्यो, परिवारको अभाव पूर्ति गर्नु पर्यो, उहाँहरूको संरक्षण गर्नु पर्यो, उपचार गर्नु पर्यो, उहाँहरूको स्याहार सुसार गर्नु पर्यो। यो विषय पनि हाम्रो छ। बाल बालिकाहरू अभिभावकको रूपमा पालिकाले ग्रहण गर्ने, सबैको सहयोगमा सहकार्यमा चाहिँ तिनीहरूलाई शिक्षा दीक्षा र योग्य नागरिक बनाउने, अनि वृद्ध वृद्धहरू जो हुनुहुन्छ त्यसलाई गाउँपालिकाले यसको संरक्षक हेतुकोमा अन्यको सहकार्यमा उहाँहरूको संरक्षण र प्रवर्धन गर्ने, जसलाई चाहिँ स्थापित गरेर लान सकिन्छ, फ्यामिली अलिअलि बाँकी छ, उहाँहरूलाई चाहिँ उचित स्थानमा उहाँहरूकै सरकारवाला पक्षहरूको संलग्नतामा उहाँहरूकै निर्णयको आधारमा उपयुक्त स्थानमा चाहिँ पुनस्थापित गर्ने हो। उपयुक्त स्थान भनेको उहाँले सम्भव हुन्छ पालिकाभित्र, नभए सम्भव हुन्छ भने जिल्लाभित्र उहाँहरूले खोजेको उहाँहरूको सामाजिक आर्थिक सबै पक्षहरूलाई समेट्न मिल्ने ठाउँमा छन्।
3: भोटेकोशी बाढ़ीको क्षति एकनाशको छैन। जिल्लाभित्रै गाउँपालिका पिच्छे र वडा पिच्छे यसको स्वरूप फरक फरक देखिएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिकाका वडा नम्बर 2 र 5 गरी झण्डै 210 संरचना क्षतिग्रस्त भएका छन्। त्यस्तै गाउँपालिका भर 545 जना बेपत्ता छन्। व्यवस्थापन गर्नुपर्ने घरधुरीको संख्या 350 हाराहारी छ। राहतको अभाव नभए पनि तत्काल सबैभन्दा ठूलो समस्या विद्युत, संचार र सड़कको रहेको गोसाईकुण्ड गाउँपालिकाका सूचना अधिकारी अर्जुन डोटेल बताउनुहुन्छ।
14: राहत पनि धेरै जम्मा भइसकेको छ, घरधुरी निकालेर होइन कसरी व्यवस्थापन गर्ने भनेर हाम्रो अब लगभग 10 दिन भित्रमा त्यो पनि व्यवस्थापन भइसक्यो। यातायात भनेको हवाई मार्ग मात्रै हो कि सर, बाटो टुट्यो त्यसले गर्दा चाहिँ गाह्रो भएको हो। यत्र मान्छे विस्थापित कसैको केही छैन होइन, पुरै बगर छ, वैकल्पिक ठाउँ पनि यता त्यस्तो ठाउँै छैन, भौगोलिक अवस्था नै त्यस्तो छ कि सर। 350 घरधुरीलाई व्यवस्थापन गर्न त गाह्रो हुन्छ नि सर।
6: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
15: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
3: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: कृषि मन्त्र नार्क सँग
2: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिरकोन छर्किएर गाड्नुहोस्।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। प्रतिनिधि सभाका विपक्षी दलहरूले रसुवाको भोटेकोशी बाढीपछिको सरकारी राहत उद्धार कार्यको अनुगमन, निरीक्षण तथा थप सुझाव दिन र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले खोज, राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गर्दै समिति गठनका लागि ध्यान आकर्षण गराएको नेपाली कांग्रेसकी प्रमुख सचेतक वासन थापाले जानकारी दिनुभयो। बैठकले अहिलेसम्म उद्धार तथा खोजीमा खटिएका निकायहरू र भएका कामलाई धन्यवाद दिँदै पूर्व तयारी र शुरूआती चरणमा पर्याप्त सल्लाह परामर्श एवं समन्वय नहुँदा केही कमजोरीहरू देखिएको निष्कर्ष निकालेको उहाँले बताउनुभयो।
3: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 13.85 अंकले घटेर 2531.55 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.19 अर्ब कारोबार भएकोमा आज 341 कम्पनीको 1,05,00,000 कित्ता शेयर 4,09,00,000 रूपियाँमा किनबेच भएको छ।
4: पाँचथरको फागुनन्द गाउँपालिकामा कुकुरले टोकेर घरपालुवा पशु चौपाए मर्न थालेपछि ठूलो क्षति भएको छ। रेबिज संक्रमित कुकुरको टोकाईबाट गाई भैँसी मर्न थालेपछि कतिपयका गोठ रित्तिएका छन् भने आमदानीको मुख्य स्रोत नै पूर्ण रूपमा घुमेको छ। डेरीबाट ऋण लिएर गाई खरिद गरेका किसानहरू गाई मरेपछि ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन्। पशु बीमा नगरेका कारण एकै परिवारलाई 3,00,000 रूपियाँसम्म घाटा भएको छ। पछिल्लो केही महिनामै पाँचथर जिल्लाभर रेबिजका कारण 38 पशु चौपाए मरिसकेका भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। विश्व भू राजनीतिमा तीव्र ध्रुवीकरण र आर्थिक विभाजन बढ़िरहेका बेला चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिशिएटिभ अर्थात बीआरआईलाई थप गति दिने उद्देश्यसहित हङकङमा 11 शिखर सम्मेलन शुरू भएको छ। विश्वका 70 देशका 6,000 भन्दा बढ़ी उच्च सरकारी अधिकारी, लगानीकर्ता तथा व्यावसायिक नेतृत्वकर्ताहरू सहभागी यो सम्मेलनले विभाजित विश्वलाई जोड़ने आर्थिक सुपर कनेक्टरका रूपमा हङकङलाई प्रस्तुत गरेको छ। को उद्घाटन सत्रलाई सम्बोधन गर्दै हङकङका प्रमुख कार्यकारी जोन लीले वर्तमान विश्वमा देखिएको भू राजनैतिक तनावका बीच बीआरआईले प्रस्ताव गरेको सम्पर्क सञ्जाल, सहकार्य र सहमति सबैभन्दा महत्वपूर्ण औजार भएको बताउनु भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। सम्मेलनमा प्रस्तुत तथ्याङ्कले बीआरआई साझेदार देशहरूसँग हङकङको आर्थिक सम्बन्ध नाटकीय रूपमा विस्तार हुँदै गएको देखाएको छ। गएको वर्ष मात्रै हङकङ र साझेदार देशहरूबीचको वस्तु व्यापार 17% बढ़ेर 323 अर्ब अमेरिकी डलर पुगेको छ। यसबाहेक साझेदार राष्ट्रहरूबाट झण्डै 1,500 कम्पनीले हङकङमा आफ्नो कार्यालय विस्तार गरिसकेका छन् भने 100 भन्दा बढ़ी कम्पनीहरू हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भई विश्वव्यापी पूँजी संकलन गरिरहेका छन्। सम्मेलनको पहिलो दिनमै अन्तर्राष्ट्रिय वित्त व्यवस्थापन, व्यावसायिक परामर्श सेवा तथा अत्याधुनिक पूर्वाधार निर्माणसँग सम्बन्धित 32 महत्वपूर्ण समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको छ। यी सम्झौताहरूले साझेदार देशहरूबीच प्रत्यक्ष लगानी र व्यापार सहजीकरणमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको सेमी फाइनलमा नेपालले ओमानलाई 87 रनले हरायो। नेपालले दिएको 148 रनको लक्ष्य पछि आएको ओमानले 28 ओभर एक बलमा 60 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह एरीले 3-3 तथा ललित राजवंशी र रोहित कुमार पौडेलले 2-2 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल 45 ओभर 4 बलमा 147 रन बनाउँदा अल आउट भएको थियो। अब नेपालले उपाधिका लागि पर्सि शनिबार यूएईसँग खेल्नेछ। आज भएको अर्को खेलमा सेमी फाइनलमा यूएईले हङकङलाई 7 विकेटले हरायो। यो उपाधि जित्ने टोली एसिया कपमा छनौट हुनेछ। यस्तै फाइनलमा पुग्ने 2 र 3 हुने टोली इमर्जिङ टीम्स एसियाका लागि छनौट हुनेछन्।
3: र सगरमाथा स्म्यासर्सलाई हराउँदै अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनबीएलको फाइनलमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवडहल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले सगरमाथालाई 3-1 सेटमा हरायो। पहिलो सेट हारेको अन्नपूर्णले त्यसपछि लगातार 3 सेट जित्यो। अन्नपूर्ण लगातार 4 जितसहित 12 अङ्क जोड़ी तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो। सगरमाथा 5 खेलमा 7 अङ्क सहित 4 स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ। त्यस्तै आजको दोस्रो खेलमा कर्णाली शिवराजले मधेश वारियर्सलाई 3-1 सेटमा हराएको छ। कर्णाली 5 खेलमा 11 अङ्कसहित दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको छ। मधेश 5 खेलमा 4 अङ्कसहित 5 स्थानमा रहेर बाहिरिएको छ। त्यस्तै लीग चरणको अन्तिम खेलमा अहिले बेलुका 7 बजे काठमाडौँ रेड्स र खप्तड फाल्कन्स सुदूरपश्चिम खेल्दैछन्। काठमाडौँ 4 खेलमा 8 अङ्कसहित तेस्रो स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत। खाना पकाउने ग्यास अभाव र विवादास्पद अभिव्यक्तिपछि उद्योग मन्त्री यादवको राजीनामा। नयाँ मन्त्रीमा दीपक कुमार शाह सिफारिश।
3: सप्तरीमा सड़क पेटीमै शिशु जन्माएको भिडियो सामाजिक सञ्जालमा फैलियो। पैसा नभएकोले अस्पतालले निकालेको पीड़ितको गुनासो। मन्त्रालयले अस्पताललाई स्पष्टीकरण सोध्यो।
4: भोटेपछि बाढ़ीले पुर्याएको क्षतिको पुनर्निर्माण गर्न 7 खर्ब 23 अर्ब रूपियाँ भन्दा धेरै आवश्यक पर्ने सरकारको अनुमान। वित्तीय सहायता दिन हानि नोक्सानी कोष सकारात्मक। बाढ़ी प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गयामा पीड़ितको पुनर्स्थापनामा चुनौती।
3: हङकङमा 11 बेल्ट टेन रोड शिखर सम्मेलन शुरू। 70 देशका 6,000 प्रतिनिधि सहभागी। 32 सम्झौतामा हस्ताक्षर।
4: र ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा अन्नपूर्ण स्नाइपर किङ नेपाल भलिबल लीगको फाइनलमा।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौडा।
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बब ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98568287।

0: साथ एक्सचेन्ज मेलामा झ्याम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ झ्याम्मै लिएर जानुहोस्। झ्याम्मै भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स, सर्भिस चार्ज फ्री र फ्री एक्सेसरिज। त्यसैले नो यता उता, झ्याम्मै लिनको लागि मात्र ल्याउनुहोस् नागरिकता। यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
1: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा कुमारी बैंक सँगै बजाज शोरूम पारी।
1: थप जानकारीको लागि शुभेच्छा अटोक्स बजाज शोरूम,
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814664222।
3: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
4: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेस ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
2: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा,
3: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
5: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना कहाँ छै? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते गरेले, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 BK चोक।

0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रूपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98061166 98461349304 र 98462026743।

0: आवेदन पेश गर्ने सम्बन्धी सूचना यस भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रमहरू सञ्चालन गर्न यस जिल्लाका इच्छुक पशुपालन सम्बन्धी कृषक समूह संस्था समिति तथा सहकारीहरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र तोकिएको ढाँचामा परियोजना प्रस्ताव सहित देहाय अनुसारको कागजहरूको साथ भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँमा आवेदन पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमको विवरण बृहत्तर पशु विकास प्रबन्धन कार्यक्रम गाई भैँसी बाख्रा बंगुर फल परिमाण 1 वटा विनियोजित बजेट 30 लाख मात्र सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू खोर गोठ माछा पोखरी रेलवे निर्माण र सुधार उच्च प्रजनन मान भएका पशु खरिद तथा ढुवानी पशु आहार उत्पादन तथा संरक्षण प्रवर्धन घाँस बाली स्रोत तथा नर्सरी स्थापना र व्यवस्थापन कालीगण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन तथा प्रबन्धन कार्यक्रम फल परिमाण 2 वटा विनियोजित बजेट 10 लाख मात्र प्रति लाभ ग्राही बढ़ीमा 5 लाख सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू व्यवसायसँग सम्बन्धित आवश्यक उपकरण खरिद बजारीकरणको लागि आवश्यक पूर्वाधार र बजार प्रबन्धन सम्बन्धी कार्य जैविक सुधारको उपायहरू अवलम्बन सम्बन्धी कार्य असल पशुपालन अभ्यास प्रबन्धन आदि उत्पादन आधारित प्रोत्साहन सहयोग दूधमा कार्यक्रम आवेदक दुग्ध उत्पादक सँग सम्बन्धित सहकारी संस्था परिमाण 25,70,000 लिटर बजेट 1,28,50,000 सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू दैनिक कम्तीमा 200 लिटर दूध संकलन गरेको वार्षिक कम्तीमा 200 दिन दूध संकलन गरेको प्रोत्साहन बापत प्रति लिटर बढ़ीमा 5 रुपियाँ र प्रति सहकारी बढ़ीमा 17,50,000 मात्र उपलब्ध गराउन सकिने मिल्क एटीएम अनुदान सहयोग कार्यक्रम आवेदक दुग्ध उत्पादक प्रस्तुतन संघ संस्थाहरू परिमाण 1 वटा बजेट 5 लाख बढ़ीमा 90% खाद्य गुणस्तर प्रमाण प्राप्त उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको लागि मात्र प्रस्तुति तथा प्याकेजिङ भएको हुनुपर्ने
1: पेश गर्नुपर्ने आवश्यक कागजातहरू निवेदन र प्रस्ताव आवेदकको संस्थाको दर्ताको प्रमाण पत्र प्यान भ्याटको दर्ता प्रमाण पत्र र संस्था नवीकरणको प्रमाण पत्रको प्रतिलिपिहरू गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि र कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपिहरू कृषक समूह समिति सहकारी संस्थाको हकमा सञ्चालक समितिको बैठकको निर्णयको प्रतिलिपि सम्बन्धित स्थानीय तहको उडाको तथा पशु सेवा शाखा कार्यक्रम सञ्चालनमा दोहोरो सहयोग नभएको वा नहुने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बिहोरा लेखिएको सिफारिस पत्र अघिल्लो 2 आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आह्वान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरे वा नगरेको सु घोषणा पत्र र लागत साझेदारीमा कार्यक्रम गर्ने प्रतिबद्धता पत्र थप कागजात सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड तथा कार्यालयको माग अनुसार हुनेछ।
0: पुनश्च यस सूचना निवेदन तथा परियोजना प्रस्तावको ढाँचा यस कार्यालय वा वेबसाइट https://bhlsec.gov.in बाट पनि प्राप्त गर्न सकिनेछ। साथै उल्लेखित कार्यक्रमहरूको लक्ष्य परिमाण तथा बजेट संशोधन भएमा सोही अनुसार हुनेछ। विस्तृत जानकारीको लागि सम्पर्क 9856065209 वा 0665467992 सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्पन्न दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
3: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी FM को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
4: साथ था, TVS को, साथ था, हम रो, साथ टीवीएस साथ छ हाम्रो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
5: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570065119 र 98694057056।
4: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
6: कता हिँडेको आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463823811।
4: तिजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
6: नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को अवसरमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति

0: 15,000
1: तृतीय पुरस्कार रु 10,000
0: र सान्त्वना पुरस्कार रु 5,000
1: विद्यालय स्तरीय नृत्य तर्फ प्रथम पुरस्कार रु 7,500
0: द्वितीय पुरस्कार रु 5,000
1: र तृतीय पुरस्कार रु 3,000 उत्कृष्ट नृत्य र उत्कृष्ट वेशभूषा तर्फ रु 2,000 को व्यवस्था 3 दर्ता शुल्क रु 1,000 सहभागी बापत रु 2,000 र प्रमाण पत्र उपलब्ध गराइनेछ।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7।
1: थप जानकारीको लागि शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 का सभापति रविन्द्र राज पौडेल 98 5 60 62 8 88 7 का सभापति सुरेन्द्र श्रेष्ठ 98 5 60 36 136 कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 98 5 60 31 937 सह संयोजक शान्ता दाहाल 98 4 61 32 285

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9850-14175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एकमात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

नमस्कार, साँझ 7 बजेको शुक्ल गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। उद्योग मन्त्री गौरी कुमारीद्वारा राजीनामा, नवनियुक्त मन्त्री दीपक कुमार शाहद्वारा शपथ ग्रहण, राष्ट्रसंघको महासभामा भाग लिन असोज 6 मा प्रधानमन्त्री बालिन शाह अमेरिका जाँदै, बटेकोशी बाढ़ीपछि पुननिर्माणका लागि 7 खर्ब 23 अर्ब रूपियाँ आवश्यक, भूकम्पले मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति, सर्वोच्चमा मुद्दाको लोड घटाउन अदालतहरूको क्षेत्राधिकार पुनरावलोकन प्रस्ताव, हर्मुजमा अमेरिका इरान युद्ध शुरू भएताकै ठूलो आक्रमण, र नेपाल भलिबल लीगमा मधेसलाई हराउँदै कर्णाली प्ले अफमा। नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले शपथ लिनुभएको छ। शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग उहाँले शपथ लिनुभएको हो। मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिश

राष्ट्रपति पौडेलले शाहलाई उद्योग मन्त्रीमा नियुक्त गर्नुभएको थियो। नियुक्तिसँगै उहाँले बिहिबार शपथ लिनुभएको हो। उपभोक्ताले ग्यास नपाएको भन्दै मन्त्री यादव विवादित बन्नुभएको थियो। उहाँले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीलाई अशोभनीय अभिव्यक्ति दिनुभएको थियो। सो अभिव्यक्तिपछि उहाँको विरोध समेत भएको थियो। नवनियुक्त मन्त्री शाह सुनसरी चारबाट विजय हुनुभएको थियो। उहाँले नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्कीलाई पराजित गर्नुभएको थियो। सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरी उहाँ चुनावको बेला रासोपा प्रवेश गर्नुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह सो 6 गते अमेरिका जाने हुनुभएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उहाँ असोज 6 गते अमेरिकाको न्यूयोर्क जान लाग्नु भएको हो। बिहिबार बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहको असोज 6 देखि 10 गतेसम्मको अमेरिका भ्रमण स्वीकृत गरिएको हो। यसअघि परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा अमेरिका जाने भनिए पनि रसुवा बाढ़ीले ठूलो जनधनको क्षति गरेपछि जलवायु परिवर्तनको मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका उड्न लाग्नु भएको हो। भदौ 10 गते रसुवाको भटेकुसी नदीमा आएको विनाशकारी बाढ़ीपछिको पुननिर्माणका लागि सरकारले 7,23,52,00,00 रूपियाँ आवश्यक पर्ने अनुमान गरेको छ। राष्ट्रिय जनआयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदन अनुसार विपदबाट सबभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4,73,57,19,00,00 रूपियाँ लाग्ने अनुमान छ। यो कुल विपद पुनरुत्थानको आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्रमध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ। बाढ़ीबाट 759 मेगावट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानको लागि मात्रै 3,90,62,30,40,00,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। यसैगरी 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ। 33 मोटरबल पुल बगेका छन् भने 4 आंशिक क्षति पुगेको छ। यस्तै बाढ़ी प्रभावित क्षेत्रमा रहेका 64 झोलिङ्गे पुल मध्ये 53 क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि 73,34,29,60,000 रूपियाँ लाग्ने देखिन्छ। बाढ़ीका कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ। बाढ़ीबाट प्रभावित रसुवा नुवाको धादिङ गोर्खा र चितवन गरी 7,570 निजी घर क्षतिग्रस्त भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन 18 विद्यालय 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यो क्षेत्रका लागि 1,03,54,99,00,000 रूपियाँ बजेट आवश्यक छ। 70 राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंह बिहिबार प्रत्यनसभा बैठकमा प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनमाथि खनिनु भएको छ। उहाँले बेनको कार्यशैलीको आलोचना गर्दै भन्नुभयो, एउटा सल्लाहकार यो सरकारलाई नाश गर्न काफी छ, बाँकी सचिवालयको त कुरै नगरौं। उहाँले आफूलाई सरकार सिंहदरबारबाट चल्छ भन्ने लागेको तर ज्वागल कुमार बेनको घरबाट चल्ने गरेको बताउनुभयो। त्यहीबाट हुकुमी शासन चलिएको पनि उहाँले उल्लेख गर्नुभयो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशकलाई बोलाएर कञ्चटमा पेस्तोल तिर्साएर कसैलाई 2 घण्टाभित्र रेड कर्नर नोटिस जारी गर्न लगाइएको उहाँले बताउनुभयो। यति मात्र होइन, बेलले भारतको जासुसी संस्थालाई लुकेर भेट्न गएको पनि उहाँले संसदलाई जानकारी गराउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी माग्नु भएको छ। सभाको हिजो बिहिबारको बैठकमा मन्त्रीले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी माग्नुभयो। जेएनजी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको कारण कानून निर्माणमा समस्या भइरहेको बताएपछि उहाँको आलोचना भएको थियो। नेपाली कांग्रेसले 7 प्रदेशमा प्रदेश निर्वाचन संयोजक खटाएको छ। केन्द्रीय निर्वाचन समितिले प्रदेश स्तरमा वरिष्ठ अधिवक्ताहरूलाई प्रदेश निर्वाचन समिति संयोजक बनाएको हो। कोशीमा दिल्ली बहादुर कार्की, मधेसमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल, गण्डकीमा जगन्नाथ ढकाल, लुम्बिनीमा दीपक कुमार रिग्मी, कर्णालीमा उत्तम आचार्य र सुदूरपश्चिममा गंगाराम पाध्यायलाई हटाइएको संयोजक प्रेमबहादुर खड्काले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। कांग्रेसले असोज 3 र 4 ओडा अधिवेशन गर्दैछ। केन्द्रीय महाधिवेशन असोज 16 देखि 19 गतिसम्म काठमाडौँको खुल्ला मञ्चमा हुनेछ। सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिएको नेकपा विवाद सतहमा आएको छ।
प्रदेश सरकार विस्तारदेखि असन्तुष्ट रहेको पछिले मुख्यमन्त्री खगराज भट्टलाई लिखित रूपमा विभिन्न सत्र बुदामा ध्यानाकर्षण पत्र बुझाएपछि विवाद सतहमा आएको हो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाल अहिले राष्ट्रिय स्वाधीनताको दृष्टिकोणले गम्भीर संकटमा रहेको दावी गर्नुभएको छ। बिहिबार सिराहाको मिर्जियामा आयोजित पार्टीको कार्यक्रम बोल्दै उहाँले संविधान र जनताको अधिकारमाथि संकट उत्पन्न भएको पनि टिप्पणी गर्नुभयो। संयोजक प्रचण्डले गत वर्ष भदौ 23-24 गतेको आन्दोलनपछि नेपालको राजनीतिक अवस्था थप जटिल बनेको जिकिर गर्नुभएको छ। नेपाल राष्ट्र रहने हो कि होइन भन्ने चिन्ता नेपाली जनताको मनमा पैदा भएको छ। उहाँले भन्नुभयो देशमा फेरि अर्को दुर्घटना हुने हो कि भन्ने आशंका पनि बढ़ेको छ।

0: सर्वोच्च अदालतका न्यायाधीश टेक प्रसाद ढुङ्गेनाको नेतृत्वमा गठित उच्चस्तरीय समितिले छिटो र प्रभावकारी न्यायका लागि अदालतहरूको क्षेत्राधिकार पुनरावलोकनको अपरिहार्यता किटान गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा समक्ष न्याय प्रशासन सुधार प्रतिवेदन बुझाउँदै समितिले यस्तो किटान गरेको हो। झनै साढे दुई महिनाको अध्ययन र सरकारवाला संघको राय सुझाव लिएर भदौ 25 अर्थात आज न्याय सुधारबारे वृहत प्रतिवेदन बुझाइएको हो। प्रधान न्यायाधीश डाक्टर शर्माले सर्वोच्चका न्यायाधीश ढुङ्गेनाको नेतृत्वमा समिति गठन गर्नुभएको थियो। समिति सदस्यमा सर्वोच्चका न्यायाधीश सुनिल कुमार पोखरेल र निर्ध्वज निरौला रहनु भएको थियो। साथै उच्च र जिल्ला अदालतका पनि एक एक न्यायाधीशसहित सर्वोच्चका माथिल्लो तहका प्रशासनिक अधिकारी समिति सदस्य रहेका थिए। प्रधान न्यायाधीश डाक्टर शर्माले आफूले पद बहाली गरे लगत्तै गत असार 5 गते न्यायाधीश ढुङ्गाना नेतृत्वको समिति गठन गर्नुभएको हो। प्रतिवेदनमाथि छलफलका लागि प्रधान न्यायाधीश शर्माले भदौ 30 गते मंगलबार दिउँसो 1 बजे सर्वोच्च अदालतको पूर्ण बैठक फूलकोट डाक्नु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरको अवरूद्ध सड़कमा भदौ महिनाभित्रै सवारी साधन चलाउने गरी निर्माण कार्य तीव्र पारिएको छ। भदौ अन्तिमसम्ममा काम सकेर यातायात सहज बनाउने लक्ष्यका साथ सरकारले काम अघि बढ़ाएको हो। प्रधानमन्त्री बालिन शाहले भदौ 17 गते प्रतिनिधि सभामा सम्बोधनका क्रममा यो जानकारी दिनुभएको थियो। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार कृष्णभीरमा पहाड़ काटेर करिब 250 मिटर नयाँ ट्रयाक बनाइँदैछ। त्यसका लागि 10 वटा मेसिन र 30 जना कर्मचारी खटाइएको छ। सशस्त्र प्रहरी बलले निर्माण क्षेत्रमा फ्लड लाइट जडान गरिदिएको छ, जसका कारण रातको समयमा पनि काम भइरहेको छ। अहिले दैनिक 12 देखि 14 घण्टासम्म लगातार निर्माण जारी छ। नयाँ ट्र्याकसँगै पहिरो रोक्न माथि र तल दुवैतर्फ काम तीव्र पारिएको छ। यो राजमार्गका अन्य 5 ठाउँमा गएको पहिरो पन्छाउने र दुईतर्फी यातायात खुलाउने काम पनि साथसाथै भइरहेको छ। नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले सरकारसँग राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण र रणनीति कार्यक्रम नभएको भन्दै चर्को आलोचना गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा उहाँले सरकारलाई 5 वर्षमा के काम गर्ने भन्ने कामको खाका समेत रहेको नरहेको टिप्पणी गर्नुभयो। उहाँले सरकार आफ्नो जिम्मेवारीबाट पछिँदै कर्मचारी विगत 35 वर्षको शासन व्यवस्थालाई दोष दिँदै हिँडिरहेको आरोप पनि लगाउनुभयो। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनाऊ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
16: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
17: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
14: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
17: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
14: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
17: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459011120 र 98162656187।

0: एक्सचेन्ज मेलामा झ्याम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू 50 बाइकको साथ झ्याम्मै लिएर जानुहोस्। झ्याम्मै भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स, सर्भिस चार्ज फ्री र फ्री एक्सेसरिज। त्यसैले नो यता उता, झ्याम्मै लिनको लागि मात्र ल्याउनुहोस् नागरिकता। यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्
1: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म।
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा, कुमारी बैंक सँगै बजाज शोरूम पारी।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम,
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814466422। ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656586।
1: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
4: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
5: सम्पर्क 0654142121, मोबाइल 9856035921।
4: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
6: यस यमा।
7: हजुर, दान गरौ।
8: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
9: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्था नहुं।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: बाँकी समाचार। नुवाकोटको तादी खोलामा एग्रो ब्रिज निर्माण गरिएको छ। एग्रो ब्रिज निर्माण सम्पन्न भएसँगै आजदेखि सवारी साधन संचारमा आएका छन्। नुवाकोटको विद्युतपाँच देवघाटी स्थित तादी खोलामा नेपाली सेनाको इन्जिनियरिङ समूहबाट खटिएको 55 जनाको टोलीले एग्रो ब्रिज निर्माण गरेको हो। आज अपरेशन कमाण्डर उपराति रंजित थापा, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मी लगायतको उपस्थितिमा पुल संचालनमा ल्याइएको जनाएको छ। यो पुलले धादिङ र नुवाकोटलाई जोडेर रसुवासम्म यातायात संचालनका लागि सहज हुनेछ। संघालु आमा समूह शुक्लागण्डकी एक तनौले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 43,535 रूपियाँ सहयोग गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ीबाट प्रभावित नागरिक उद्धार, राहत र पुनर्स्थापनाका लागि सो रकम प्रदान गरिएको समूहले जनाएको छ। साथै समाजले हराएकाको खोजी चाँडो होस् भन्दै घाइतेको स्वास्थ्य लाभ र मृतकप्रति श्रद्धांजलि व्यक्त गरेको छ। शुक्लागण्डकी 6 खैरिङटारमा रहेको मार्गदर्शन आमा समूहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिक उद्धार र राहतका लागि 20,550 रूपियाँ सहयोग गरेको छ। समूहले राहत र पुनर्स्थापनका लागि सरकारसँग एकबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनका लागि लमजुङका निजी विद्यालयहरूले 16,31,045 रूपियाँ सहयोग गरेका छन्। निजी तथा आवासीय विद्यालयको संस्था प्याप्सन लमजुङमा आबद्ध विद्यालयहरूले संकलन गरेको 12,47,655 रूपियाँ प्याप्सन केन्द्रको विपद कोषमा जम्मा गरेका हुन्। केही विद्यालयले यसअघि नै आफ्नै तहबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 3,83,390 रूपियाँ जम्मा गरेका थिए। दुवै रकम जोड्दा सहयोग रकम 16,31,045 रूपियाँ पुगेको हो। प्याप्सन लमजुङमा आबद्ध 17 विद्यालयबाट बाढ़ी पीड़ितका लागि सहयोग प्राप्त भएको प्याप्सन लमजुङका अध्यक्ष ईश्वर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार शिक्षक अभिभावक विद्यार्थी र विद्यालयबाट स्वैच्छिक रूपमा राहत रकम संकलन गरिएको हो। उहाँले भन्नुभयो जिल्लामा संकलित रकम केन्द्रीय प्याप्सनको विपद कोषमा पठाइएको छ। केन्द्रीय प्याप्सनले उक्त रकम सरकारलाई हस्तान्तरण गर्ने जनाइएको छ। धादिङको कृष्णभीरमा भदौ 14 गते बाढ़ीको घटनाले सड़क भाँसिएर पृथ्वी राजमार्ग अवरूद्ध भएपछि बेश्वर काठमाडौँ यात्रामा समय र खर्च दुवै बढ़ेको छ। यसअघि करिब 5-6 घण्टामा पूरा हुने यात्रा अहिले वैकल्पिक मार्गबाट 12-13 घण्टासम्म लाग्ने गरेको छ। नियमित मार्ग अवरूद्ध भएपछि बेश्वरबाट काठमाडौँ चल्ने माइक्रोबस तथा ठूला बस वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन्। लामो र घुमाउरो बाटोका कारण यात्रुको समय र खर्च बढ़नुका साथै सवारी साधन तथा यात्रुको संख्या समेत घटेको छ। बेसर काठमाडौँ माइक्रोबसका चालक महेन्द्र पौडेलका अनुसार अहिले चितौन हेटौँडा हुँदै दक्षिणकालीको बाटोबाट काठमाडौँ जानुपर्ने अवस्था छ। उहाँले भन्नुभयो बाटो लामो भएकाले समय पनि धेरै लाग्छ, भाड़ा पनि बढ़ी नै लाग्ने भयो। लमजुङ कालिका यातायात प्रणालीका अनुसार सड़क अवरूद्ध हुनु अघि दैनिक 40-50 माइक्रोबस काठमाडौँ जाने गरेकोमा अहिले 5-7 मात्रै सञ्चालनमा छन्। अत्यावश्यक काम परेका यात्रु मात्रै काठमाडौँ जाने गरेका छन्। सड़क अवरूद्ध हुनु अघि डिजेल माइक्रोबसको भाड़ा 900 र विद्युतीय माइक्रोबसको 700 रूपियाँ थियो। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आयोगले आर्थिक वर्ष 82-83 सम्पन्न गरेका काम कार्यवाही समेटिएको 6 वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष पेश गरिएको हो। आयोगका अध्यक्ष विष्णु प्रसाद नेपालले प्रदेश लोकसेवा आयोग ऐन 2076 दफा 50 प्रदेश प्रमुखलाई प्रतिवेदन पेश गर्नुभयो। प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले सार्वजनिक प्रशासनलाई चुस्त निष्पक्ष जवाबदेही र सक्षम बनाउन आयोगको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। संविधान प्रचलित कानून तथा प्रदेश ऐनले तोके बमोजिम आयोगले निष्पक्ष ढंगबाट आफ्नो दायित्व निर्वाह गर्नुपरेमा प्रदेश प्रमुख भट्टले जोड़ दिनुभयो। प्रदेश प्रमुख भट्टले भन्नुभयो प्रदेश कानून बमोजिम प्रदेश र स्थानीय तहका कर्मचारीको भर्ना छनौट र सिफारिशको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै कानूनद्वारा निर्दिष्ट समयसीमाभित्र नै वार्षिक प्रतिवेदन तयार गरी पेश गर्नुभएकोमा प्रदेश लोकसेवा आयोग परिवारलाई धन्यवाद व्यक्त गर्दछु। उहाँले भन्नुभएको छ भूकम्पले हिमाल पारेको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति गरेको छ। गत मंगलबार राति 9:53 जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर 5.3 म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले त्यहाँका घर गुम्बा विद्यालयका भवन सर्केका छन्। कतिपय भवन भत्किने अवस्थामा पुगेको स्थानीयले बताएका छन्। भूकम्पपछि पनि बारम्बार धक्का महसुस गरेको स्थानीयले बताएका छन्। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी निर्बु गुरूङका अनुसार गाउँपालिकाका अधिकांश माटो घर सर्केका छन्। कतिपय घर त भत्किने अवस्थामा पनि पुगेको उहाँले बताउनुभयो। भूकम्प र त्यसपछिका बारम्बार आएका धक्कापछि स्थानीयहरू घर बाहिर टेन्ट टाँगेर बसेका छन्। दिनमा घर फर्किने राति बाहिर खुल्ला चौरमा टेन्ट टाँगेर सुत्ने गरेको उहाँले बताउनुभयो। भूकम्पले मानवीय क्षति मात्र नगरेको हो नत्र भौतिक क्षति गरेको छ। यहाँका घरहरू सबैजसो चर्केका छन् उहाँले भन्नुभयो। लोमान्थाङ गाउँपालिकाका अधिकांश घरहरू माटोले छाएका कच्ची घर छन्। तीमध्ये अधिकांश घर चर्केको र केही त भत्किने अवस्थामा पुगेका छन्। पानी कम पर्ने र चिसो हुने भन्दै हिमाली जिल्लाको माथिल्लो भेगका घरहरू माटोले बनाउने चलन छ। अहिले तीनै घर भूकम्पले चर्किएको उहाँले बताउनुभयो। उहाँको अनुसार लोमान्थाङ क्षेत्रमा केही घरहरू पक्की भए पनि ती घरमा क्षति भएको छैन। होटल तथा अन्य पक्की भवन सुरक्षित रहेको पनि उहाँले बताउनुभयो। बस्ती नै जोखिममा छन्। गाउँलेलाई घर फर्किन पनि त्रास छ। बारम्बार धक्का पनि महसुस भइरहेकोले पनि कतिखेर कुन घर भत्किने हो भन्ने यकिन हुन सकेन। त्यसले गर्दा समस्या आइपरेको छ उहाँले भन्नुभयो। अध्यक्ष गुरूङका अनुसार लोमान्थाङका 4 वडामा बढ़ी जसो प्रभाव परेको छ। लोमान्थाङ 1 र 2 वडामा 130 दलले घर रहेका छन्। वार्ड नम्बर 3 86 घर छन्। 4 नम्बरमा 105 जति छन्। तीमध्ये अधिकांशमा क्षति भएको उहाँले बताउनुभयो। शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 13.85 अंकले घटेर 2531.55 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूह 1% धेरै ओह्रालो लागेको छ। आज 179 कम्पनीको शेयर घटेकोमा 68 बढ़ेको छ। यस्तै 11 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज सिन्धु विकास बैंकको शेयर 15% घटेको छ। समग्रमा बजार घटेको दिन लिबर्टी इनर्जीको शेयर 15% बढ़ेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.19 करोड़को कारोबार भएकोमा आज 341 कम्पनीको 1.05 करोड़ कित्ता शेयर 4.09 लाख रूपियाँमा किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। हर्मुज जलमार्ग क्षेत्रमा अमेरिका र इरान बीच युद्ध शुरू भएताकै ठूला आक्रमणहरू भएका छन्। विश्वभर आपूर्ति हुने कच्चा तेल र प्राकृतिक ग्यासको 25% पैठारी हुने हर्मुजमा दुवै देशले एकअर्काका पानी जहाजमा आक्रमण गरेपछि त्यहाँ 6 महिना यताकै ठूलो तनाव देखिएको रोइटर्सले जनाएको छ। यसलाई युद्ध शुरू भएको 6 महिनापछि दुवै पक्षबाट समुद्री यातायातलाई लक्ष्य गरी भएको सबभन्दा ठूलो आक्रमण भनिएको छ। आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल $100 नागेको छ। गएको जुलाईपछि पहिलोपटक ब्रेन्टको मूल्य $100 माथि पुगेको हो। अमेरिकी सेनाले 5 इरानी तेल ट्याङ्कर नष्ट गरेको भिडियो समेत सार्वजनिक गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार ती कार्यवाही आईआरजीसीले अमेरिकी नौसेनाको युद्ध पोतलाई ब्यालिस्टिक क्षेपास्त्रबाट 2 लक्ष्य गरेपछि जवाफी कार्यवाहीको रूपमा गरिएको हो। खेल समाचार। नेपाल भलिबल लीग एनबीएलको लीग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेस वरियर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाको कवरहालमा कर्णाली शिवराजले मधेस वरियर्सलाई 25-20 र 21-25 र 25-19 पराजित गरेको हो। मधेसलाई पराजित गर्दै कर्णालीले प्लेअफ खेल्ने भएको छ। कर्णाली शिवराजले प्लेअफमा काठमाडौँ रेडसँग खेल्नेछ। यी दुवै टोली मध्ये विजयी टोलीले फाइनलमा अन्नपूर्ण स्पाइकर किङ्ससँग खेल्नेछ। कर्णालीले पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सलाई पराजित गरेको थियो। दोस्रो खेलमा खप्तड फाल्कन्सलाई र तेस्रो खेलमा सगरमाथा स्पेसलाई पराजित गरेको थियो। चौथो खेलमा भने काठमाडौँ रेडसँग पराजित भएको थियो। मधेसले प्रतितमा एकमात्र जित हात पार्यो। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। उद्योग मन्त्री गौरी कुमारद्वारा राजीनामा, नवनियुक्त मन्त्री दीप कुमार शाहद्वारा शपथ ग्रहण, राष्ट्रसंघको महासभामा भाग लिन असोज 6 प्रधानमन्त्री बालिन अमेरिका जाने, भोटेपछि बाढ़ीपछि पुननिर्माणको लागि 7 खर्ब 23 अर्ब रूपियाँ आवश्यक, भूकम्पले मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति, सर्वोच्चमा मुद्दाको लोड घटाउन अदालतहरूको क्षेत्राधिकार पुनरावलोकनको प्रस्ताव, हर्मुजमा अमेरिका इरान युद्ध शुरू भएताकै ठूलो आक्रमण र नेपाल भलिबल लीगमा मधेसलाई हराउँदै कर्णाली प्लेअफमा। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यति जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन आएको चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
4: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
1: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
6: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 0635905511।
7: तिजका गीत, संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान।
8: नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को अवसरमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वार्ड नम्बर 6 र 7 प्रस्तुत गर्दछ
7: खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता,
8: साथमा राष्ट्रिय लोक दोहोरी गायिका कला लम्सालको बेजोड प्रस्तुति। कार्यक्रममा सहभागिता जनाई शोभा बढाइदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
7: मिति यही भदौ 29 गते सोमबार।
8: स्थान खैरेनीटार।
7: समय बिहान 11 बजे।
8: तीज गीत प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 25,000,
7: द्वितीय पुरस्कार रु 15,000,
8: तृतीय पुरस्कार रु 10,000
7: र सान्त्वना पुरस्कार रु 5,000।
8: विद्यालय स्तरीय नृत्य तर्फ प्रथम पुरस्कार रु 7,500,
7: द्वितीय पुरस्कार रु 5,000
8: र तृतीय पुरस्कार रु 3,000। उत्कृष्ट नृत्य र उत्कृष्ट वेशभूषा तर्फ रु 2,000 को व्यवस्था। टीम दर्ता शुल्क रु 1,000, सहभागी बापत रु 2,000 र प्रमाण पत्र उपलब्ध गराइनेछ।
7: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7।
8: थप जानकारीको लागि शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 का सभापति रविन्द्र राज पौडेल, 98560-62888, 7 का सभापति सुरेन्द्र श्रेष्ठ, 98560-36136, कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा, 98560-31937, सह संयोजक शान्ता दाहाल, 98461-32285।
9: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमा थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
11: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707644।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय UPVC का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ,
15: फाइदा त के छ के
16: तर महँगो होला नि
15: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्यालढोका
17: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
18: बाराही अल्मुनियम अब युपीबीसीको साथमा
17: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
18: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 065414411 मोबाइल 98562938 र 98028922938
19: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
20: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि
19: खैरेनी टार कहाँनिर छ यो राजु टायर
20: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
19: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
20: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 98562648452

0: एक्सचेन्ज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स, सर्भिस चार्ज फ्री र फ्री एक्सेसरिज। त्यसैले नो यता उता, जम्मै लिनको लागि मात्र ल्याउनुहोस् नागरिकता। यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
1: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा, कुमारी बैंक सँगै बजाज शोरूम पारे।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम,
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814664422।
3: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
4: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
3: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
5: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
3: मोबाइल 9856062577।

0: डोलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल इजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क डुलेगौडा भेटेनरी सेन्टर, डुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9856686925, 9560334881 र 9460745580।
1: सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 27 गते शनिबार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मोटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य।
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0564143777, मोबाइल 9856443443।
3: आज पनि खाना काच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
4: डुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
8: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
9: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
9: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने?
8: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ कि क्या हो?
10: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
0: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9846080829, दमौली शाखाको लागि सम्पर्क 9807613425।
11: आवेदन पेश गर्ने सम्बन्धी सूचना यस भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रमहरू सञ्चालन गर्न यस जिल्लाका 100 पशुपालन सम्बन्धी कृषक समूह, संस्था, समिति तथा सहकारीहरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन भित्र तोकिएको ढाँचामा परियोजना प्रस्ताव सहित देहाय अनुसारको कागजहरूको साथ भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुमा आवेदन पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमको विवरण 72 पशु विकास प्रबन्धन कार्यक्रम, गाई भैँसी बाख्रा बंगुर फल परिमाण 1 वटा, विनियोजित बजेट 30 लाख मात्र, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू, खोर गोठ माछा पोखरी, रेलवे निर्माण र सुधार, उच्च प्रजनन मान भएका पशु खरिद तथा ढुवानी, पशु आहार उत्पादन तथा संरक्षण प्रवर्धन, घाँस बाली तथा नर्सरी स्थापना र व्यवस्थापन, काली गण्डकी करिडोर केन्द्रित पशु पक्षी तथा मत्स्य उत्पादन तथा प्रबन्धन कार्यक्रम फलप परिमाण दुईवटा विनियोजित बजेट 10 लाख मात्र प्रति लाभ ग्राही बढीमा 5 लाख सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू व्यवसायसँग सम्बन्धित आवश्यक उपकरण खरिद बजारीकरणको लागि आवश्यक पूर्वाधार र बजार प्रबन्धन सम्बन्धी कार्य जैविक सुधारको उपायहरू अवलम्बन सम्बन्धी कार्य असल पशुपालन अभ्यास प्रबन्धन आदि उत्पादनमा आधारित प्रोत्साहन सहयोग दूधमा कार्यक्रम आवेदक दुग्ध उत्पादक सँग सम्बन्धित सहकारी संस्था परिमाण 25,70,000 लिटर बजेट 1,28,50,000 सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू दैनिक कम्तीमा 200 लिटर दूध संकलन गरेको वार्षिक कम्तीमा 200 दिन दूध संकलन गरेको प्रोत्साहन बापत प्रति लिटर बढीमा 5 रुपियाँ र प्रति सहकारी बढीमा 17,50,000 मात्र उपलब्ध गराउन सकिने मिल्क एटीएम अनुदान सहयोग कार्यक्रम आवेदक दुग्ध उत्पादक प्रशोधन संघ संस्थाहरू परिमाण 1 वटा बजेट 5 लाख बढीमा 90% खाद्य गुणस्तर प्रमाण प्राप्त उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको लागि मात्र प्रस्तुति तथा प्याकेजिङ भएको हुनुपर्ने
12: पेश गर्नुपर्ने आवश्यक कागजातहरू निवेदन र प्रस्ताव आवेदकको संस्थाको दर्ताको प्रमाण पत्र प्यान भ्याटको दर्ता प्रमाण पत्र र संस्था नवीकरणको प्रमाण पत्रको प्रतिलिपिहरू गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि र कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपिहरू कृषक समूह समिति सहकारी संस्थाको हकमा सञ्चालक समितिको बैठकको निर्णयको प्रतिलिपि सम्बन्धित स्थानीय तहको उडाको तथा पशु सेवा शाखा कार्यक्रम सञ्चालनमा दोहोरो सहयोग नभएको वा नहुने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बेहोरा लेखिएको सिफारिस पत्र अघिल्लो 2 आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आह्वान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरे वा नगरेको सु घोषणा पत्र र लागत साझेदारीमा कार्यक्रम गर्ने प्रतिबद्धता पत्र थप कागजात सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड तथा कार्यालयको माग अनुसार हुनेछ।
11: पुनश्च यस सूचना निवेदन तथा परियोजना प्रस्तावको ढाँचा यस कार्यालय वा वेबसाइट https://bhlsec.gov.in बाट पनि प्राप्त गर्न सकिनेछ। साथै उल्लेखित कार्यक्रमहरूको लक्ष्य परिमाण तथा बजेट संशोधन भएमा सोही अनुसार हुनेछ। विस्तृत जानकारीको लागि सम्पर्क 9856065209 वा 0665467992 सम्पर्क गर्न अनुरोध गरिन्छ।
13: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी मोबाइल नंबर 9856309982 र 9705620209
14: TVS साथ छ हाम्रो।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला रातिको ठिक 8 बज्यो।
4: बाबुहरूले पनि आज नाबर्के चाहिँ मनाएर त्यो दिन अब खोला किनारमा जाल नुहाइ धुवाई गरेर अनि आफ्नो पितृहरूको सम्झनामा
5: यो थर्के चाहिँ बदलेको पहिनी होक्तु यसकी फेरेको पहिनी होक्तु अथवा हाम्रो आर्कन थर बहिनी अझ राम्रो रोक्दै कि
6: मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक बिहिबार बेलुकी

0: प्रस्तुत मार्टिन कुमार, सहकार्य आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी,
1: प्रायोजक मनिषा इलेक्ट्रोनिक्स शुक्ला गण्डकी छ खैरेनीटार।
2: ज्यू मे मार्टिना कुमार, मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान गर्ने मूल नाराको साथ मै पनि बोलेन म आफ्नो मातृभाषा कार्यक्रम र आज पनि मै आइसकबाट यो कार्यक्रम प्रत्येक बिहिबार बेलुकी 8 बजे शुक्ला गण्डकी एफएम 97.6 MHz प्रसारण होला। रेडियो ध्वनि तरंगसित शुक्ला गण्डकी FM.com हाम्रो पात्र र नेपाल पत्र एप्समा गएर पनि हाम्रो कि विश्वभरमै सुन्न सकिला। सँगै रेडियो आधिकारिक फेसबुक पेज शुक्ला गण्डकी एफएम 97.6 र शुक्ला गण्डकी टिभी युट्युब च्यानल भए पनि तोरीले आफूलाई चाहेलक जतासुकै पनि यो कार्यक्रम सुनेर सकेर सँगै र मकै यो कार्यक्रमलाई सम्मान गरबाट नेपाल आदिवासी जनजाति महासंघ नगर सम्मान पर्षद शुक्ला गण्डकी र यसको संयोजकबाट विष्णु शेजु जुन मकै यो कार्यक्रमकै सम्मान गरबाट नेपाल आदिवासी जनजाति महासंघ र समाज भूषण शेष जो कि मस्ती मस्ती बास गरेन के गरेँ म आफ्नै मात्रै भाषा कार्यक्रम यसमा केही प्रसारण गरे पाउँदा म आफै के नै गर्व लाग्दै कि र म केही मैले सबै समक्ष मैले आफ्नो मातृभाषा के पनि बाटै कर चाहिँ पाउँदा म आफै आफूले एकदमै गर्वको साथ चाहनु र आजको श्रृङ्खलामा कर्मी तोरेकी अस्तिको विगतको 2-3 हप्ता चाहिँ म तोरेकी 7 थरे कुमाल र 12 थरेको कुमालको विषयमा जानकारी दिनुको अनि अस्तिको हप्ता भए चाहिँ म तोरेकी 14 थरे कुमालहरूको विषयमा पश्चिमीको 14 थरे कुमालहरूको विषयमा जानकारी दिनुको अनि आज पनि म ती विषयमा जानकारी दिँदै बाटौँ र तोरेले मकै सुरुदेखि अन्तिमसम्म सुनेर साथ दिएलक अनि आशा अपेक्षा गरेर बाटौँ र अस्तिको हप्तामा कहीँ 14 थरे पश्चिमीको 14 थरे को मध्यमा डङ्गौली कनी विषयमा र औगौली अर्गौली अनि चौकटी राजपुते र देवाली पूजा गर्ने विषयमा अनि पालपाली अनि साख्रे गर्ने विषयमा को चाहिँ यो 14 थरेको विस्तृत रूपमा जानकारी दिनुकर्ने मै आजको यो श्रृङ्खलामा तर्कै मास बेकनबाटै मास पनि एउटा गोर्खाली मैती खोलाबाट अहिलेको कत यिनीहरू कलक मैती खोलाबाट अहिलेको हुनाले पनि यिनीहरूकै मास बेकल कन्पायलबाटै यो कलक यो थरवाला बस्नेहरू कलका धेरै जसो पश्चिम आएर बस्ने चितवनतिरकै भरतपुरतिर आएर बसेन र उनीहरूको कलका 13 दिन नै बारेर 7 दिन बार्दा अन्य जातिहरूले नमान्दा घर यिनीहरूको 13 दिन नै मान्ने बाटै पानी दिँदा यिनीहरूको फुल चढाउने र जल घरमा निर्णेर चोखनी दोकाने बाटै टपरीमा नुन छोउने चलन पनि बाटो यिनीहरूमा चोखिनेको दिनमा कनी रातो टिक्का लगाएर फुकाउने चलन बाटै अनि विधुवाले पहेँलो टिक्का लगाउने र चलन बाटे कनी अनि कनी अनुसारले यिनीहरूको 5 किसिमको भएकोले यो मासपे कुमारहरूको अनुसारमा जस्तै ठकुरी मासपे बैडालु मासपे खुलुङ्गे मासपे अनि मैथी मासपे अदली मासपे र गडबडी मासपे कनी यिनीहरूमा पाएला अनि कुमारहरूको थर पनि गहिरो पनि हो कि जुन सुन्दा ब्राह्मण जस्तै लागिसक्ला हाम्रो कि सत्य यो हो कि गैर कुमार कलका 52 हरबाटै झर्लक भएर यिनीहरूकै मासु कलकोबाटै कुमारले पनि एउटा क्षति थर्के र 52

झर्को र बाहुनी कन्या बिहा गरेर तर झर्लको भैलकरले यो थर्के कुमारहरूको लागि घट्दा बढ्दा र बाहुन अनिवार्य होला कने अर्थात पण्डित बिना पनि कुनै पनि शुभ कार्यहरू गरिसकेला यिनीहरू कलका बागलुङको बलेवा भई र चितवन आएर बस्न कहुकै यिनीहरूले यिनीहरूको जनसङ्ख्या कलका चितवनमा धेरै पाएका बाटे यिनीहरू पूर्वी चितवनको खैरे नगरपालिकामा र कैयाको प्लटिङमा बसोबास गर्दा एल्का बाटो जुन यो मासुक मलहरू त्यस्तै गरेर मकै एउटा जानकारी एउटा सूचना क्या र आलेख नि हिजोको भर्खरमै तर एउटा हाम्रो जुन यो भदौको दस गते जुन एकदमै विनाशकारी बाढीले एकदमै धेरै ठाउँमा धेरै त्यो रसुवागढीमा एकदमै बुटगसको नदीले एकदमै बाढी पीडित एकदमै क्षति पुर्याएकोबाट त्यहाँ चाहिँ हाम्रो स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको कुमार समाजले पनि बाढीबाट प्रभावित भएको क्षेत्रको के 51,695 सहयोग गरेरबाट यस्तै गरेर उहाँको पनि जुन सहयोग गर्ने कुमार समुदायकै वालिङ कुमार समाज सुधार समितिकै एकदमै मस्ती बास गरेन यस्तै गरेर हामीले विभिन्न कुमार समुदायले पनि यसरी हामीले सहयोग गरिसकेला अनि उहाँले एकदमै एउटा विज्ञापन एउटा एक उदाहरण बनाएबाट नि त्यस्तै गरेर हामीले विभिन्न होकै त विभिन्न ठाउँमा पनि सहयोग गरिराखेबाट आफ्नो ठाउँमा र पनि छुट्टै समाज भए कुमार समाज भए वालिङ नगरपालिकाको भकुण्डे दस भए अनि कुमार समाजले 51,695 सहयोग गरेरबाट उहाँहरूकै हामीले एकदम मस्ती बास गरेन र म फेरि पनि मै आफ्नो कार्यक्रमतर्फ अगाडि बढ्न चाहनु र यस्तै गरेर म आज चाहिँ तोरेके जुन पश्चिमको 14 थरे कुमार समुदायको विषयमा जानकारी दिइराख्दा तौ गर्दै अब अहिलेको कन्य अघि भर्खर मैले तोरेके मासुको कन्य अब कन्य रामजे कनबाट रामजे पनि एउटा कुमालमा रहेको थर हो कि रामजेहरू पश्चिमी कुमालको होकत यिनीहरू स्याङ्जाको रामभाङबाट अहिलेको कनि पाएलबाटै नेपाल पहिला पहिलाको कुमार समुदायहरूले यसरी थरहरूकै एकदम कहाँ कहाँ कति थरेको कुमारहरूबाट गरेर एकदमै खुत्तै आएर अनि उनीहरूले भेटेर गए एकदमै हाम्रो कुमारहरूभित्र पनि लुकलक धेरै थरहरू हाम्रो बाहिर कुमार मात्रै लेखिलाएको नि हाम्रो भित्र एकदमै थरहरू धेरै थरहरूबारे ती मध्येको पनि 14 थरे हिजो पश्चिमतिरको 14 थरेको मध्येको यो रामजी थरकै जस्तै अर्को गोपीके कन्पेरबाट गोपीके थर पनि कलको एउटा कुमालको विशेष गरेर नलप्रासीमा बसोबास गर्ने होगत उनीहरू पश्चिमेली होगत यो जस्तै तानसेन पाल्पाको तानसेनको गोपीके डाँडाबाट अहिलेको कन् चिन्हलाई यो डाँडाको पाल्पा जिल्लाको माडीको फाँटमा को नजिकै अवस्थितमा भइरहेको पाएला कुमालहरू हाल कलक अहिले यो गोपीके कुमालहरू कलक नलप्रासीमा बसोबास गरेर यस्तै गरेर अर्को गोर्सत्यबाटै गोर्सत्य पनि एउटा 14 थरे पश्चिमी कुमाल होगत उनीहरूको पनि गोत्र काशी नै हो कि कुमाल पहिला कुमाल समाजको केन्द्र समितिहरूले गरेर यिनीहरूकै खोजतल गर्दा गोर्सत्य कुमालको अनुसार गोर्सत्यहरू पनि पाल्पा जिल्लाको गोर्सतबाट अहिलेको भैलकले गोर्सत्य भैलको कनि पाइएबाटै उनीहरूको अनुसार पितृकै पानी दिने काम गर्ने माघे संक्रान्तिको दिन कराइला कनि पूर्वीय जसन के पनि पानी दिन कपाल नफाल्दा पूर्वी जस्तै यिनीहरूले चाहिँ गोर्सत्य कुमालहरूले चाहिँ पितृकी पानी दिन बेलामा चाहिँ कपाल नखुवाइयो त कन्नुरलाई यो दिनमा कलक खोलाको र नदी र खोलामा गएर नुहाउने र पितृके खुर्सानी अदुवा बेसार नुन अनि मासको दाल चढाउने करैला जुनसुकै पनि व्यक्ति आफ्नो घर परेमा मराबाट कन्ने 13 दिनै बानी करैला चोखिने दिनमा कलक चितवनको पश्चिमीले करल जस्तै परेवा काट्ने चुला चोखाउने चोखालक अनि त्यहाँ बस पहिला पहिलाको चाहिँ यो कर्तलक अनि अहिलेको चाहिँ नै तर यो मैले चाहिँ अहिले हाल त मैले यो जुन पहिला पहिलाको विषयमा गरेर जानकारी दिइराख्दा छौँ र भाले काट्ने र चोख्याउने कारणबाटै यो कलक यो भाले काट्ने गर्दा चाहिँ एउटा दाजुभाइ खलकै एकदमै फुकाउने बेलामा खुन चाहिँ चलाउनुबाट जुनसुकै अझै पनि बाटै तर यो चाहिँ बेलुकामा चेलीबेटी खुन कन चलनबाटै यसरी पूजा पनि गर्ने चलन नभएकाले कुल पूजा वैशाख पूर्णिमाको दिन गर्ने चलन बटन अनि यो दिनमा कलका दाजुभाइ के मिलेर कालो बोका चढाउने कर्तल पहिला कनि बोका घरमा बाहेक अरूले खाइन घरकोले बाहेक अरूले खाइन कतकानी पनि मान्यता रहे र मासु नसक्नेपछि बाँकी भइरहेको मासु के माटीमा खाल्टा पुरेर गाड्ने चलन रहे त्यस्तै गरेर तिहारमा गोठ भेडी पूजा गरेर अनि यसको दिनमा चाहिँ फलफुल र भारे पोथी गरेर चढाउने कर्तालाई गर्ने यो पूजा गर्दाखेरि कनीको कारण कलक गाई बस्तुहरूको रक्षा होस् गर कर्ने कन्भरि यो चाहिँ गोर्सती कुमारहरूमा हुने चलन पहिला र अहिले चाहिँ सबै फरक
ढंगलबाटै अर्कतिर यस्तै गरेर अर्कोबाटै बोस खरे कलका कहाँबाट अलिक कनी कुराको पनि थाहा नभएको बाटै बाबु बाजेको पालाबाटै यो इनर चाहिँ चितवनको राष्ट्रिय विदर्भमा बस्लक पाएको बाटै अनि इनर कलका भरतपुरको 17 लगौटाको मा बस्लक कुमारहरू कलाको कुराहरू यिनीहरूबाट यिनीहरूले पनि 13 दिन नै बानी गरेरबाट तर कहिले पनि किन नमिलेको नि 11 दिन बानिने पनि बनाएबाट चोखिन दिनमा गएको यिनीहरूको चुलामा चोख्याउने अनि परेवा काट्ने र मछारी अचानक काट्ने करैलाको नि अन्तिम दिनमा सबैजना रातो टिका लगाएर बिदावारी हुने चलनबाट यो जुन बोस खरेमा र यस्तै गरेर हलेदी कुमार कलक हलेदी कुमार खास गरेर यो हलेदी कलक बेसारी हो कि एसके यिनीहरूकै कलक पहिचानको लागि कलक बिहामा एकदमै ज्वाइँ चेलाको बेसार दलिचो करैल बिहामा कनि ज्वाइँ चेलाकै बेसारले रङ्गाइदिने भैरकले यिनीहरूकै हलेदे कुमार कलक पाएला हलेदे कुमारको थरको कलक कुमारको चितवनको नगरपालिकामा बस्ने कुमारहरूले यो पहिलोबाट चैनपुरमा बसोस् करैल यिनीहरू चितवनको र उनीहरू गोर्खाको छेप्रेटारबाट अहिलेको र चितवनमा आएर बस्लक पनि मान्यताबाट यो जुन हलेदे कुमारहरू यस्तै गरेर अर्कोबाट गोतामे पनि पश्चिमको 14 थर मध्येको एउटा एक थर हो कि गोतामे थर कुमार कलकत्ता हाल माडी नगरपालिकामा घाँगर कन् ठाउँमा रिउ खोलाको किनारमा बसोबास गरेले यिनीहरूको गोत्र थाहा नभए पनि थाहा बताएको पाटै गोतामे कसङ्के रहल कन्ने कुराको नि जानकारी पाइन् अझै पनि पाइसकेला कि एकपटक कुमारले 52 गोतामे थरको चेलीकी भगाएर बिहा गर्लको भएर माइतीले नस्वीकार लगाएको बेलामा अन्त्यमा उनीहरूकै आफ्नो थर नै गोदामै राख्लाको इतिहास अहिले पनि चले अहिलेको बाटै यसको थर कलक यसको अर्थ कलक बाबु कुमार र आमा गोतामे भैलको हुनाले गोतामेको कोख परिचर मैलको भैलको हुनाले अहिले पनि गोतामे कुमार कलकबाटै यिनीहरूले पनि 13 दिन बानी गराइल कुनै पनि पूजा आजा गर्दाखेरि घट्दा बढ्दा कनि बाहुन नबोलाइन पनि होला कनि यिनीहरूको एकदमै उद्गम कहाँ हो कनी एकिन गरिन सकेकै र यस्तै गरेर अर्को बाटै बगालेको पनि एउटा बसोबास गर्ने एउटा यो पुरै सबै नवलपरासीमै बसोबास गराइल यिनीहरूको पनि आफ्नै गोत्रबाटै सात भैया बगाले हो कति यिनीहरूको यस ठाउँमा बस्ने कलक गैडाकोटबाट अहिलेको भैलकले यिनीहरूले पनि 13 दिनै बानी गराइल बगालेहरूको पनि सात भैया र पाँच भैया कन्या गरेर दुई थरीका हो कहिला वास्तवमा कन्या कन्या बगाले कलक एक आमा एउटा आमाको र धेरै सन्तान भई जन्मलक भएर अनि उनीहरूको बगाले कलक कहीँ त्यस्तै गरेर पाँच भैया कलक पाँच भाइ भएर र सात मैया भैया भैलक भएर सात भाइ ओक कनी रहलकोबाटै बगालेहरू प्युठान भई आइलक र नवनवलप्रासीमा अहिलेको कन पाएबाटै यस्तै गरेर बगालेहरू बुलिङको कि बकान भई नलप्रासीमा गैराकोटमा आइबस्लाको कनी पाइएको बाटो यस्तै गरेर अर्को बाटो मगरन्ते कनी मगरन्ते पनि एउटा पश्चिमको 14 थर मध्येको एउटा हो कि र यस्तै गरेर मगरन्तेहरू कसङ्क भइलक नि मगरन्तेहरू पश्चिमको मालको होकत गोत्र कलक रामदाली र कौशल्य मगरन्ते होकत यिनीहरू पनि चितवनमा नलप्रासीको बुलिङ टारबाट अहिलेको भइलक हुनाले कुलको कुनै पनि सदस्यहरू मर्लको बेलामा यिनीहरूले पनि 13 दिनको छाक बार्ने करैल चुखिने दिनमा कलक एकजना बाहेक सबैले रातो टिका लगाएर कनी जसको एक वर्ष बार्ने हो कनी सो व्यक्तिले पहिलो टिका लगाउने चरणबाटै चुखिने दिनको दिनमा कनी पानी दिँदा बाँसको डुङ्ग्रामा दिन चलनबाटै पश्चिम भैलको भएर भैलकले यिनीहरूकै चोखिने दिनमा परिवार त काटेल र तर देवताको थानमा काट्ने चरणबाट परिवार कुलको सबै मिलेर खाने चरणबाटै पितृ औँसी माघ संक्रान्तिको दिन गर्ने चरणबाटै र यो दिनमा यिनीहरूले पानीको लागि सबैले नजिकै भई नजिकको खोला र नदी भई निर्णयले सबैजना नुहारा ढुङ्गाको मूर्ति बनाएर पितृकै सम्झेर पानी दिने चरण पनि बाटिन यो मगरन्दे उसिनमा यसै दिनमा आफ्नो पितृले के खाला के खाने गर्दालाई त्यो सम्झेर मास अदुवा सुते चुरट रक्सी पैसा र अगरबत्ती चढाउने गरेर र यो चाहिँ मगरन्ते थर मध्येमा कर्ण चलनहरूकै यस्तै गरेर अर्को बाटै ताकद्रङ्गे कनी भए ताङ्रङ कलक कास्की जिल्लाको पोखराको सीता मन भए अहिलेको कन पाएला यो कलक ताङ्रङ्गे र कसङ्क रहल कनी रमाइलो एउटा के बाट कनी दाउरा जाँदा जंगल जाँदाखेरि दाउरा बाँध्ने बेलामा तारको रूपमा लहरा
नपहिलाको हुनाले लहराको प्रयोग गर्ने भएकोले यसको ताङ्गरङ्गीय रहलकोबाटै वास्तवमा कहिलेको तानेके बनेको भारी के यो पराग बनाउने लहरा कलक लहरा मानेलाई यो जुन ताङ्गरङ्गे कनी र यस्तै गरेर राइनसेबाटै अर्को राइनसे कलर थर कलक कुमालहरू यो तनौको राइनसकोट भन्ने कनी ठाउँबाट अहिलेको हुनाले यिनीहरूकै राइनस कलकै राइनसे कलक पश्चिम कुमालको अन्तर्गतमा परेल र यस्तै गरेर अर्कोबाटै गरुङ्गे गरुङ्गेहरू पनि एउटा चौध थरेको अन्तर्गतमा परेल यिनीहरू गरुङ्गे कोटबाट अहिलेको हुनाले गरुङ्गे कलकबाटै यिनीहरू मर्दा पनि तेह्र छाक्ने बानी गरेर चोखिँदा जिउँदो मसारी काट्ने र एक जोर परेर काट्ने चलनबाट यो गरुङ्गेमा पनि तर अहिले जुन जति सुकै पनि जुन जुन थरहरू यो आफ्नो कुमार समुदायको जति थरे भाट्ने सबैमा चाहिँ कुखुरा चोखिँदाखेरि मसारी र परेर काट्ने अहिलेको जमानामा चाहिँ पहिला चाहिँ यो कर्तालाई पनि अहिलेको जमाना धेरै हटाएर अहिले चाहिँ न यो कुनै पनि काट्ने चलन चाहिँ नहाए र यस्तै गरेर चार थरेको अरू अन्तिमबाट म यो सबै गरुङ्गे विषयमा गर्नु गर्ने अब चार थरेको कुमारहरूको विस्तृतमा एउटा ध्यान पऱ्यो कि चार थरेको कुमारहरूको डोले सोले अनि कलसोले र मडारे कनिपायालाई यिनीहरूको थर कहिलेको पहिलाको उनीहरूले कुमारहरूको बिहाहरूमा चेलीबेटी नचल्ने रहे यिनीहरूको कुमारहरूको तल्लो जातको रूपमा हेरे तल उनीहरूको विवाहमा चार थरीको सामानहरू बोक्ने भएकोले नै डोले सोले कौशले र मडारे कलक भोक है र डोले कलक डोली बोक्ने र सोले कलक सोली बोक्ने र कौशल्य कलक कलश बोक्ने र मडारे कलक अन्य सामान बोक्ने भएको हुनाले यिनीहरूको थरमा पहिलाको कुमालहरूको विशेष गरेर बिहामा बोलाएकी माथिको को काम भए खटाइन् यिनीहरूले बङ्गुरको अनि बङ्गुर बोकेकी खटाइ त कलर यिनीहरू के अनि बोक्ने बापत के सुँगुर कानमा अनि चौटा देखला अनि काँधे चौटा कल भयो कलक सुँगुरको कानमा चौटा राखेर कर्तला यस्तै गरेर तरेको आजको यो जुन मैले पश्चिमीको चौध थरेको विषयमा जानकारी दिनु तरेको यो कार्यक्रम कसरी लाग्ला सुनेर साथ दिएर हुने पनि म के आशा बाँडे आगामी दिनमा पनि यसरी सुनेर साथ दिएर कनी आशा अपेक्षा गरेन र कार्यक्रमको दौरानमा आजको निर्धारित समय कनि सकेबाट र अन्तिममा जान जाँदै जुन मको यो कार्यक्रम समन्वयकर्ताबाट नेपाल आदिवासी जनजाति महासंघ नगर सम्बन्ध वर्ष शुक्ला गण्डकी र मको यो कार्यक्रमको संयोजकबाट प्रसन्न सेजु र उहाँहरूको सबै के मस्ती बास गर्दै आगामी हप्ता पनि अन्य विषयमा लिने जानकारीका साथै मका सुनेर साथ दिने सम्पूर्णको हृदयदेखि आभार प्रकट गर्दै मस्ती बास गर्दै र आजको यो श्रृंखलामा पनि म विदा गरिनु ज्यू।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98-644-35031।
5: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
7: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261-52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
9: पङ्खा
10: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
9: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
11: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौंडा, तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560-30324।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
14: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
14: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
15: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
16: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0635702090, मोबाइल नम्बर 98460081457 र 98136260032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
14: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
15: त्यसो नभने मरि म पनि अब नातिकेर भरबाटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
16: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बिपी चोक,
17: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0635702025, मोबाइल 98560338, 98431656058।
18: मेरिया मैने, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
14: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
17: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गर गहना,
17: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुनचाँदीका गर गहना,
17: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
17: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
17: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
14: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171600069, 98067525229।
17: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141033222, 98087962142।
19: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
20: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
19: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
14: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
19: पुराना गर गहनासँग नयाँ साथ फेर,
14: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
19: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062099।
21: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
22: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
21: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
1: दीर्घायु फर्निचर शोरूम।
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
2: दीर्घायु फर्निचर शोरूम दुलीगौडा तनहुँ।
1: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0765709604। मोबाइल नम्बर 9847162068
2: 9857062068।
23: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
24: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
23: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
24: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
23: होम डेलिभरीको पनि व्यवस्था छ।
25: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमणि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178 9855600778।
26: अब तपाईको घर, अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा। मोबाइल 9855633398 र 9845610950। इमेल robin98560@gmail.com। टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
27: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
28: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नम्बर 9856309082 र 9705620। 2009।
0: TVS साथ छ हाम्रो।
4: शुक्ला गण्डकी FM 97.6

0: शुक्ला गण्डकी एफएम
1: 97.6 हिन्द महासागरलाई जोड्छ। यसले खाड़ी क्षेत्र, एसिया र युरोप बीच तेल तथा वस्तुहरूको महत्वपूर्ण पारवहन मार्गमा इरान समर्थित हुतीहरूको पकड मजबूत बनाइदिएको छ। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, यसको अर्थ के हो भने हामी अब विश्वव्यापी महँगी भोग्न गइरहेका छौं। बीबीसी संवाददाता रिचर्ड कागोए, साउदी अरब समर्थित यमनको सरकारी फौज र उसका साझेदारहरू तटीय क्षेत्रमा अवस्थित अर्को बन्दरगाह जुब्बाबबाट पछाडि हटेका छन्। साउदी लडाकू विमानहरूले हमला जारी राखेका छन्। युरोपेली केन्द्रीय ब्याङ्क ईसीबीले 0.25% ब्याज दर बढ़ाएको छ। यो वर्ष दोस्रो पटक बढ़ाइएसँगै युरोजोनमा ब्याज दर 2.5% पुगेको छ। ऊर्जाको उच्च मूल्यले बढ़ाएको महँगीसँग जुझ्न ब्याज दर बढ़ाउनु परेको ईसीबीको तर्क छ। होर्मुज र बाब अल मान्देब जलमार्ग भएर इन्धन आपूर्ति हुने बारे अनिश्चितता जारी रहँदा तेलको मूल्य प्रति ब्यारेल $100 पुगेको छ। प्रक्षेपण भन्दा महँगी दर अझै उच्च रहन सक्ने ईसीबीले जनाएको छ। फिलिपिन्समा आगलागीमा परेको एउटा यात्रुवाहक फेरीबाट अझै धुवा निस्किरहेको तटरक्षकहरूले बताएका छन्। आगलागीमा परि कम्तीमा 5 जनाको मृत्यु भएको छ भने करिब 90 जना अझै हराइरहेका छन्। अधिकारीहरूका अनुसार 43 जनाको सकुशल उद्धार गरिएको छ। एमभी जुन एस्टर नामको उक्त फेरीमा 100 जना भन्दा बढ़ी यात्रु र 17 जना चालक दलका सदस्य सवार थिए। घटना पर्यटकमा चर्चित पलावन प्रान्तमा भएको हो। उद्यमान देशहरूको समूह ब्रिक्सको वार्षिक शिखर बैठकमा सहभागी हुन यसै साता चिनिया राष्ट्रपति शी जिनपिङ दिल्ली जाने उसको विदेश मन्त्रालयले पुष्टि गरेको छ। 7 वर्षमा पहिलो पटक उनी भारतको भ्रमणमा जानेछन्। यसलाई केही वर्ष यताको तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको रूपमा अर्थ्याइदेछ। दिल्लीमा हुन लागेको शिखर बैठकमा सहभागी हुने अपेक्षा गरिएका अरू नेताहरूको सूचीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसूद पेजेस्कियान पनि रहेका छन्। र श्रीलंकाको सर्वोच्च अदालतले डर धम्की सम्बन्धी घटनामा दोषी ठहर भएका एक बौद्ध भिक्षुलाई राष्ट्रपतिले दिएको क्षमादान उल्ट्याउँदै उनलाई पुनः जेल पठाउन आदेश दिएको छ। कार्टुन मार्फत पूर्व राष्ट्रपति महिन्दा राजपक्षको आलोचना गरेपछि बेपत्ता भएका एक कार्टुनिस्ट की श्रीमतीलाई धम्की दिएको अभियोगमा दोषी ठहर गर्दै अदालतले गालागोडा अटे यान्सारालाई सन् 2018 जेल पठाएको थियो। तर एक वर्षमै राष्ट्रपतिले क्षमादान दिएपछि उनी जेलबाट निस्किन सफल भएका थिए। राजनीतिक प्रभाव रहेका ती बौद्ध भिक्षुमाथि मुस्लिम विरूद्ध तनाव बढ़ाएको आरोप लाग्दै आएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साँझपखमा तपाईलाई स्वागत छ। ठूलो विध्वंस मचाएको भदौ 10 गतेको बाढ़ीपछिको पुनः निर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा धेरै खर्च लाग्ने प्रारम्भिक आकलन गरिएको सरकारले जनाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीको अध्ययन प्रतिवेदनले उक्त आवश्यकता औल्याएको हो। ठूलो मानवीय क्षति पुगेको बाढ़ीबाट सार्वजनिक र निजी सम्पत्तिमा पनि व्यापक नोक्सानी पुगेको छ। प्रस्तुत छ एक रिपोर्ट। क्षतिको द्रुत तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदनमा बाढ़ीबाट भएको कुल क्षतिको 75% पूर्वाधार क्षेत्रमा भएको उल्लेख रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसको निम्ति ठूलो आकारको बजेट आवश्यक पर्ने जानकारहरू बताउँछन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महत,
3: रिकन्स्ट्रक्सनको फेजमा लङ टर्ममा त 7 खर्ब भन्दा बढ़ी छ र पूर्वाधार विकासकै लागि मात्र 4 खर्ब प्लस भएको भएर रकम त सरकारसँग त्यति प्राप्त छैन। हामीले विभिन्न स्रोतबाट जुटाउनै पर्ने हुन्छ। विकास साझेदारसँग पनि अनुरोध गर्नुपर्ने हुन्छ। कतिपयको प्रतिबद्धता पनि आएको छ आउन त, अब विस्तारै त्यो प्लस हुँदै जान्छ।
2: दुई चरणमा पुननिर्माणको योजना सुझाइएको प्रतिवेदन अनुसार 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुननिर्माण गरिनेछ, जसको निम्ति 8 अर्ब 73 करोड लगानी आवश्यक हुन्छ। दीर्घकालीन पुनर्निर्माणका लागि 7 खर्ब भन्दा धेरै रकम खाँचो पर्ने प्रतिवेदनले औल्याएको छ। प्राधिकरणकी प्रवक्ता महत भन्छन्, विस्तृत अध्ययनबाट त्यसमा केही हेरफेर पनि हुन सक्छ।
3: डिटेल एसेसमेन्ट त हुनै बाँकी छ। प्राविधिकहरू वडा स्तरसम्म गएर डेटा कलेक्सन गरेर त्यहाँको लस एण्ड ड्यामेज आइसकेपछि मात्र हामीले फाइनल्ली भन्न सक्छौ। तर करिब करिब टेन्टेटिभ त्यति पर्छ भन्ने अब प्रारम्भिक अनुमान गरिएको छ। यो यसमा केही वास्तवमा पछि पीडिआई गर्दा त केही थप गर्छ, फरक पर्ने त हुन्छ।
2: बाढ़ीबाट भौतिकसँगै ठूलो मानवीय क्षति भएको छ। प्राधिकरणले आज साँझ दिएको जानकारी अनुसार 5,000 भन्दा धेरै मानिस अझै पनि बेपत्ता छन्। तीमध्ये केही जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेको ठानिएको छ। सुरक्षा निकायले लगातार त्यसमा खोजी प्रयास गरिरहेको छ। जीवित उद्धार गर्न सकिने आशा गरिएको जलविद्युत आयोजना चिलिमेमा भइरहेको प्रयासबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत
4: हाइड्रो टनेलमा खोज तथा उद्धारलाई बढी केन्द्रित गरिएको अवस्था छ। यो टनेलमा नेपाली सेना र भारतीय उद्धार टोलीले संयुक्त रूपमा अनि विज्ञहरूको पनि सल्लाह बमोजिम उद्धार कार्यलाई चाहिँ प्रभावकारिताका साथ अगाडि बढाएको अवस्था छ। मुख्य गरी यो टनेलको बाहिरको जुन खुल्ला भाग छ त्यो ज्यादै नै कमी भएको भएर र त्यो खोलाले चाहिँ कटान गरेको अवस्था भएकोले ठूलो हेभी इक्विपमेन्टहरू हेलिकप्टरबाट पनि झार्न सक्ने अवस्था छ। त्यसले गर्दाखेरि च्याप्रुबेसीबाट उत्तर टनेलको जुन मुखसम्म यो हेभी इक्विपमेन्ट लानको लागि बाटो बनाउने कार्य माउन्टेनियरिङ एक्सपर्ट टिमहरू पनि खटिएर गरिरहेको अवस्था छ। त्यसको लागि टनेलको जुन इलाकासम्म पुग्नलाई करिब 35 मिटर जुन बाटो बाँकी छ, जुन बाटो चाहिँ ब्लास्टिङको कार्य गरेर पनि तयार गरिएको छ र टनेलको मुखसम्म जानको लागि एक्सेस जुन जुन बाटो तयार भइसकेको अवस्था छ। अब हेभी इक्विपमेन्ट जानको लागि 35 मिटर जति दूरी बाँकिरहेको अवस्था छ। त्यसै गरी संयुक्त खोज तथा उद्धार टोलीले करिब 110 मिटर सम्म भित्र गएर खोजी कार्य गरिरहेको अवस्था र त्यो सँगसँगै टनेलमा जमेको हिलो लेदोहरू फाल्ने काम पनि भइरहेको छ र त्यो 110 मिटर पछिको डिस्टेन्समा चाहिँ त्यो पुरै टनेल बन्द भएको अवस्था र कन्ट्रोल ब्लास्ट पनि गर्न नमिल्ने अवस्था रहेकोले चाहिँ विशेष गरी यो हेभी इक्विपमेन्टबाट चाहिँ कार्य गर्ने गरी तयारी गरेको अवस्था छ।
2: भनेको ठूलो इक्विपमेन्ट पुर्याउनलाई 35 मिटर बाँकी भयो, त्यसपछि त्यो इक्विपमेन्टले जहाँसम्म उद्धारकर्ताहरू पुगे जहाँबाट बन्द छ 110 मिटर पछि त्यसपछि खोल्नको निम्ति त्यो इक्विपमेन्ट प्रयोग गर्न खोज्नु भयो?
4: हजुर, यो चाहिँ अब मुख्य गरी त्यो टनेलको ओह्रालो भागबाट चाहिँ अलिकति उकालो र टर्निङको भागमा चाहिँ बन्द भएको अवस्था छ। टनेल त्यो भागलाई चाहिँ खुला गरेर चाहिँ भित्र अगाडि बढ्ने क्रममा चाहिँ हामीले यो जुन हेभी इक्विपमेन्टहरू चाहिँ यो लानको लागि यो बाटो बनाउनु पर्ने चाहिँ अवस्था आएको छ।
2: त्यो जहाँनिर यो उद्धारकर्ताहरूले जहाँसम्म पुगे 110 मिटरसम्म, त्यस पछाडि जुन लेदोले पुरिएको बन्द छ जुन भन्नुभयो, 110 मिटर पछाडि कति मिटरसम्म भित्र खोजी गर्नुपर्ने अवस्था बाँकी छ?
4: करिब 250 मिटर भित्र छिर्नुपर्ने चाहिँ अवस्था छ। त्यसको लागि हामीले अहिले 110 मिटरसम्मको इलाकामा क्लियर गरिसकेको अवस्था छ।
2: अरू टनेलबाट पनि जीवित उद्धार हुने सम्भावना छ? अरू जलविद्युत आयोजनाहरूबाट
4: विशेष गरी यो जुन 3A हामीले 2 जनाको जीवित उद्धार गर्यौँ र एउटा सब पनि उद्धार गरेको अवस्था छ। 3B पनि करिब करिब 100+ संयुक्त फौजले चाहिँ त्यहाँ कार्य गरिरहेको अवस्था छ। त्यसै गरी यो लामताङ र रसअगाडी हाइड्रो टनेलहरूमा पनि कार्य गरिएको अवस्था छ।
2: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। अब लाग्नु नुवाकोट। हाम्रा संवाददाता कृष्णमणि बरालसँगको कुराकानीमा त्यहाँका बासिन्दाले वास्तविक बाढ़ी पीड़ितको राहत सामग्री अरूले लिएर जाने जोखिमदेखि आफूहरूले बेहोरिरहेको दुःख सुनाएका छन्। शुरूमा कमला रिमाल।
5: अब राहत त अब जति पनि आइराखेका छ पाइराखेका छन् होल्डिङ सेन्टरमा। अब त्यसमा चाहिँ अलिकति पीड़ित नभएकाहरूले चाहिँ त्यो राहत नलिदी हुन्थ्यो जस्तो लाग्छ हामीलाई चाहिँ। हामीले त्यो पनि भनिराखेका छौँ है। म 9 नम्बर वडा कार्यालय नै हो, मेरो घर नजिकै पर्छ। त्यहाँतिरका मान्छेहरू कोठामा बस्ने मान्छेहरूले पनि गएर चाहिँ राहत जथाभावीसँग लिदिएको चाहिँ त्यो चाहिँ एकदमै दुःख लागिरहेछ। पीड़ितले चाहिँ जति पाउनुपर्ने नपाउने हो कि जस्तो लाग्छ है।
2: बाढ़ीपछि आफूहरूले सामना गरिरहनु परेको समस्याबारे रामशरण खाती।
6: अलिक केही राहत भएको छ। बिजुली र इन्टरनेटको सुविधा चाहिँ छ, ट्विन घरको व्यवस्था छ, झल्लेङ्गु पुल चाँडै नै बन्दैछ। रोडहरू अहिले पनि बनिसकेका छैन, अब अझ कयौं समय लाग्छ बन्नलाई। मान्छेहरू हिँड्ने गोरेडहरू चाहिँ छ। होल्डिङ सेन्टरहरूमा अब एम्बुलेन्स त्यसपछि डक्टरहरूको यो सुविधा औषधिहरूको पनि छ। अब मेन भनेर चाहिँ यहाँ खानेपानीको चाहिँ एकदम अभाव छ, एकदम चरम अभाव छ। अनि लामखुट्टेको पनि त्यस्तै छ, किनभने फोहोर मैला जताचुकै भएर यो भाइरल ज्वरो रुगाखोकीहरू अलि तीव्र नै छ।
2: नुवाकोटका बासिन्दाको त्यो पीड़ापछि लागौं रसुवा। जहाँका सांसद मोहन आचार्यले आफ्नो जिल्लाले बेहोर्नु परेको मानवीय र आर्थिक क्षति भयावह रहेको बताए र त्यससँगै ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको आफ्नो मूल्याङ्कन सुनाए।
7: रसपाको मेजर कुरा के हो भने हाइड्रो पावर अनि टुरिज्म र अन्तर्राष्ट्रिय नाका, यससँग सम्बन्धित भएर धेरै व्यवसाय आफ्नै थाक तलामा बसेर केही गरेर आफ्नो परिवार जनहरूसँग सँगै बसेर गर्नुपर्ने धेरै साथीहरू त्यही नै जोडेर बस्नुभएको थियो। हाइड्रो पावर त्यही थियो। टुरिज्मको विषय धेरै जस्तो अब मानसोवर जाने बाटो त्यहाँ भएर होटल व्यवसाय सबै कुराहरू बनाएर त्यहाँ चलाउने मान्छेहरू धेरै बस्ने त्यहाँ भइहाले। त्यसपछि लाङटाङ जाने पनि त्यहीँबाट भइहाले। अर्को कुरा चाहिँ तपाईँको नाकासँग जोडे सम्बन्धित व्यवसाय गर्नेहरू पनि त्यही बस्ने भइहाले। त्यसले गर्दा रसुवाको कमसे कम ती जनशक्तिहरू 90% हामीले आज गुमाएको अवस्था हो, मिसिङ भइरहेको अवस्था हो। रसुवालाई यो बाढीले चाहिँ कमसे कम मिनिमम पनि 20 वर्ष पछाडि पार्यो भने मेरो अनुमान छ। भौतिक संरचनाको कुरा गरिरहेको छैन मैले, सामाजिक क्षेत्रमा जुन नागरिकहरूको ग्याप भयो त्यो भर्खर बिस्तारी चाहिँ व्यवसाय गरेर मेरो छोरी दाजुभाइहरू जसरी अगाडि बढ्दै हुनुहुन्थ्यो, सेल्फ सस्टेन भएर सेल्फ इन्टरप्रेनरसिपमा अगाडि बढ्दै हुनुहुन्थ्यो, रसुवाले नागरिक भएर मैले त्यो घुमाएको चाहिँ मैले अनुमान गर्न सक्छु।
8: अब त्यो एउटा केन्द्रको रूपमा विकसित भइरहेको थियो त्यो नदी छेउको त्रिशुली छेउको मार्ग, त्यहाँ अब अहिले हराउने या जीवन गुमाउनेहरू स्थानीय कति थियो होला, बाहिरका मान्छे कति थियो होला?
7: अहिलेसम्म भएको डेटामा मिसिङ रसुवाबाट 1800 छ स्थानीय साथीहरू सूचकको निवेदनका आधारमा। कस्तो भएको छ भने तपाईँको गोसाइकुण्डा वडा नम्बर 2 मानव रहित भएको छ, त्यहाँ लोकली रेकर्ड हुने कुरा हुँदैन। को यता मुख गर्यो को यता मुख गर्यो भने दौडिरह हुन्छन्। अहिलेसम्मको 1849 छ, त्यसमा 10 चाहिँ शनाखत भएको छ। यो त रसुवाको मात्र नेट कुरा गर्दैछु। बाहिर विभिन्न नागरिकहरू, विदेशी नागरिक बाहिर जिल्लाबाट आएर काम गर्ने सहित गत मिसिङ भएको नै 4000+। हाम्रो रिसेन्ट डेटा लास्टमा पाएको हामीलाई सूचना पाएको निर्देशन आएको सबै मिसिङ भएको नै 4006 छ। र कतिजना त तपाईँको कस्तो पनि भयो भने यो हाइवे सबै गयो होइन, कतिपय चाहिँ नुवाकोटको ढुङ्गे भन्ने ठाउँबाट गाडी चलेर रसुवा जाँदै गर्दा गोसाइकुण्डा जान हिँडेको मान्छे, मानसोवर जान हिँडेका मान्छे, नाका जान हिँडे मान्छे, कतिलाई वासआउट गरी लिएर गयो त्यो त इमेजिन गर्न सकिँदैन। प्राइभेट भेहिकलको भए त्यो सामुदायिक भेहिकलहरू नै त्यति मिसिङ छ त्यहाँ। कतिपय कुराहरू चाहिँ कसो भने स्थानीयले यो घरमा को छ, यो घरमा कतिजना बसेको छ भने माइन्युटली हेर्ने कुरा साथीहरू बिस्तारै पङ्गिँदै हुन्छ। अब हाम्रो विविध जो जो जे जे धर्म लिए भए पनि अब रिचुअल कुराहरू गर्नुपर्ने कुराहरूले सबैजना आफ्नो कुरामा रहनु भयो।
8: सबै परिवारै बेपत्ता भयो, सम्पर्क विहीन भएको या परिवार नै मृत्यु भएका घटनाहरू पनि धेरै हुँदाखेरि चाहिँ आफ्नै घरको अवस्था थाहा नहुने, छिमेकीको थाहा नहुने, यो धेरै अझै पनि प्रष्ट तस्विर आउन चाहिँ यो स्थानीयकै हकमा कति समय लाग्ला? किनकि जनप्रतिनिधिहरू पनि अब यो यसमा पीड़ामा पर्नु भएको छ, त्यहाँको संयन्त्रहरू टुटेको छ धेरै अझै पनि।
7: रसुवामा 5 गाउँपालिका मात्रै, 2 गाउँपालिकाको कार्य नै छैन। कति कर्मचारीहरू मिसिङ हुनुहुन्छ, सुरक्षाको साथीहरू पनि धेरैजना मिसिङ हुनुहुन्छ, जति बचेछन् त्यसको गर्ने र तथ्याङ्कहरू लिने कति लागिहाल्छ।
2: उनी थिए रसुवाका सांसद मोहन आचार्य, प्रदीप बसालसँग कुरा गर्दै। अन्त्यमा एउटा छोटो प्रसंग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाह नियुक्त भएका छन्। अत्यावश्यक सामग्रीको अभावबीच मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहलाई उक्त जिम्मेवारी दिइएको हो।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
3: भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
5: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
6: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 65570744।
1: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567797।
7: टीभीएस कम्पनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कम्पनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065220209।
8: साथ हाम्रो टीवीएस साथ छ हाम्रो।
9: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
10: पंडित मा दर्शन फर्सी घर पैसो भुत्री र सत्यनारायण को प्रसाद सँगै गर्ने भनेको
11: ओमकार।
10: अनि पंडित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
11: ओमकार?
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार?
10: या पंडित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
11: नानी पनि
12: वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
10: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508।
13: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
14: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
15: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
13: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98562066676।
8: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
16: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
8: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
17: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
18: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
17: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864597056।
18: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
19: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोपाइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141042, मोबाइल 9850603128 र 9462614726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
4: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार।
8: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9850602630।
7: विगत लामो समयदेखि तपाईँहरूको मनसिकन सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9850634881 र 9840745580।
5: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
12: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
8: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
13: होइन यसो आमा कहाँबाट चलेको
14: कति हाँस्नु भन्यो, यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो।
13: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
15: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
14: गतिलो ठाउँ चाहिँ कहाँ छ?
15: भर पर्दो चिसो फाल्ने ओरिजिनल पंखा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि।
16: चेस्का बाजे चाँचो पंखा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
17: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303624।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
7: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचार।
9: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते घी ट्रेन किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार, राति 10 बजेको शुभ लागनदेखि समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shublagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। पृथ्वी राजमार्ग अन्तर कृष्ण भीरको अवरूद्ध सड़कमा बदौनो महिनाभित्र सवारी सदन चलाउने गरी निर्माण कार्य तीव्र गरिएको छ। बदौ अन्तिम शतासम्ममा काम सकेर यातायात सहज बनाउने लक्ष्यका साथ सरकारले काम अगाडि बढ़ाएको हो। प्रधानमन्त्री बालन शाहले बदौ 17 गते प्रतिनिधि सभामा सम्बोधन गराउँदा यो जानकारी गराउनु भएको थियो। प्रधानमन्त्रीको प्रेस विज्ञ दीपा दाहालका अनुसार कृष्णवीरमा पार काटेर करिब 250 मिटर नयाँ ट्रयाक बनाइँदैछ। त्यसका लागि 10 वटा मेसिन र 30 जना कर्मचारी खटिएको छ। सशस्त्र प्रहरी बलले निर्माण क्षेत्रमा फ्लाइट लाइट जडान गरिएको छ, जसका कारण रातको समयमा पनि काम भइरहेको छ। अहिले दैनिक 12 देखि 14 घण्टासम्म लगातार निर्माण जारी छ। नयाँ ट्र्याकसँगै पहिरो रोक्न माथि र तल दुवैतर्फ काम तीव्र भइरहेको छ। यो राजमार्गका अन्य 5 गाउँमा गएको पहिरो पञ्चायत दुईतर्फ यातायात खुलाउने काम भइरहेको जनाएको छ। संघलामा समूह शुक्ला गण्डकी एकतनहुले प्रधानमन्त्री दैविक प्रकोप र हात कोषमा 43,535 रूपियाँ सहय गरेको छ। र सकबुटीको सिनदीमा आएको भीषण बाढ़ी तथा अन्य स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार राहत र पुनस्थापनका लागि सो रकम प्रदान गरिएको समूहले जनाएको छ। साथै समाजले हराएको खोजी चाँडो होस् भन्दै घाइतेहरूको स्वास्थ्य लाभ र मृतक प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। इन्टरमा रहेको मार्गदर्शन समूहले रसको बोटेको श्री नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार र राहतका लागि 20,585 रूपियाँ सहयोग गरेको छ समूह।

0: राहत रकम स्थापनका लागि सरकारसँग एकीबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैविक वर्ग उद्धार कोषमा जमा गरेको हो। भोटेको सीमा आएको बाढ़ीबाट प्रभावित परिवारहरूको राहत तथा पुनस्थापनका लागि लमजुङका निजी विद्यालयहरूले 16,31,050 रूपियाँ सहयोग गरेका छन्। निजी तथा आवासीय विद्यालयको संस्था प्याप्सन लमजुङमा आबद्ध विद्यालयहरूले संकलन गरेको 12,47,655 रूपियाँ प्याप्सन केन्द्रको विपद कोषमा जम्मा गरिएका छ। केही विद्यालयहरूले सकिने आफ्नै तवरबाट प्रधानमन्त्री दैविक प्रकोपोत्तर कोष तथा राहत कोषमा 3,83,390 रूपियाँ जम्मा गरिसकेको थियो। दुवै जोड्दा सहयोग रकम 16,31,045 रूपियाँ पुगेको हो। प्याप्सन लमजुङका अबद्ध 17 विद्यालयबाट बाढी पीड़ितहरूका लागि सहयोग प्राप्त भएको प्याप्सन लमजुङका अध्यक्ष ईश्वरी पौडेलले जानकारी दिनुभयो। घाटीको कृष्णवीरमा भदौ 14 गते बाढ़ीको घटनाले सड़क भाँसी र पृथ्वी राजमार्ग अवरुद्ध भएपछि विशेषगर काठमाडौँ यात्रामा समय र खर्च दुवै परेको छ। यसअघि करिब 5-6 घण्टा पुर्याउने यात्रा अहिले वैकल्पिक मार्गबाट 12-13 घण्टामा लाग्ने गरेको छ। नियमित मार्ग अवरुद्ध भएपछि त्यही शहरबाट काठमाडौँ चल्ने माइक्रो बस तथा ठूला बसहरू वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन्। लामस घुमाउहरू बाटोका कारण यात्रुको संख्या र खर्च बढ्नुका साथै सवारी साधन तथा यात्रुको संख्यामा समेत घटेको छ। गण्डकी प्रदेश प्रमुख दिलराज भट्ट समक्ष लोक सेवा आयोग गण्डकी प्रदेशको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आयोगले आर्थिक वर्ष 2022-23 सम्पन्न गरेको काम कार्यवाही समेटिएको छैटौं वार्षिक प्रतिवेदन प्रमुख भट्ट समक्ष पेश गरिएको हो। भूकम्पले हिमाल पारेको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरहरूमा व्यापक क्षति पुर्याएको छ। गत मंगलबार राति 9:53 जाँदा भूकम्पले मुस्ताङको लुमाङथाङ केन्द्रबिन्दु भएर 5.3 म्याग्नेट्युडको भूकम्प गएको थियो। भूकम्पले घर गुम्बा विद्यालयका भवन चर्केका छन्। कतिपय भवन भत्किने क्रममा पुगेको स्थानीयले बताएका छन्। भूकम्पपछि पनि बारम्बार धक्का महसुस गरेको स्थानीयहरूले बताएका छन्। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछ। जेलसम्मको लागि सपरिवारलाई दिनुहोस्। राम्रोसँग चाल ढोकाको चुको लगेर सुत्नुहोला। औषधि खाना बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिरानीमा पत्ता पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्री। नमस्कार।
1: तपाईको टोल छिमेक समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143778 इमेल NEWS SSUKL AGANDAKI@gmail.com

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
3: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्रि।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
1: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562 62452।
3: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
4: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
3: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
4: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
3: प्रोप्राइटर रोशनी श्रेष्ठ।
4: मोबाइल नम्बर 98 27 10 39 66 र 98 460 94 543।
5: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
6: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50834।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घर आएसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बफ ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0765705052। मोबाइल 98560 28587।
2: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेसन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फुलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560 33398 र 98465010950, इमेल rovin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेसन अफ फ्लावर्स। शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
10: यस्तो पङ्ख चलिरहेको देखेनौ भन्यो?
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गतिलो ठाउँ चाहिँ कहाँ छ?
12: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
13: चस्का बाजे चाहिँ छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
14: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
15: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि, मोबाइल नम्बर 98560309 र 97065020209।
16: TVS साथ छ हाम्रो।
0: शुक्ला गण्डकी एफएम 97.6।
17: घटना, दुर्घटना,
18: कला, संस्कृति,
17: स्थानीय, राष्ट्रिय,
19: अन्तर्राष्ट्रिय खेलकुद,
18: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
20: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक, कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रमसम्म 2083 साल भदौ महिनाको 26 गते शुक्रबार भाद्रकृष्ण पक्षको औंसी तिथि अंग्रेजी मिति अनुसार सेप्टेम्बर 11 तारीक सन् 2026 नेपाल सम्मत 1146 आज कुश्यांशी पिता सम्मान दिवस बुबाको मुखिने दिन र मोतीराम जयन्ती। सूर्यदेव बिहान 5:47 हुनेछ भने सूर्यास्त साँझ 6:15 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

गौरी कुमारीद्वारा राजीनामा, नवनियुक्त मन्त्री दीपक कुमार शाहद्वारा शपथ ग्रहण, राष्ट्रसंघको महासभामा भाग लिन सोछमा प्रधानमन्त्री बालेन अमेरिका जाने, भुटेकोशी बाढ़ीपछि पुननिर्माणका लागि 7 खर्ब 23 अर्ब रूपियाँ आवश्यक, र भुटेकोशी बाढ़ीबाट उत्पन्न क्षेत्रमा 1.5 खर्ब क्षतिको अनुमान, भूकम्पले मुस्ताङको माथिल्लो क्षेत्रमा घरका व्यापक क्षति, सर्वोच्चमा मुद्दाको लोड घटाउन अदालतहरूको क्षेत्राधिकार पुनर्वलोकन प्रस्ताव, फर्मोसमा अमेरिका इरान युद्ध शुरू भए ताकै ठूलो आक्रमण, र नेपाल भलिबल लीगमा मध्यस्थता हराउँदै कर्णाली प्लेअफमा

0: अब समाचार विस्तारमा सुन्नुहोस्। नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले शपथ लिनुभएको छ। शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग उहाँले शपथ लिनुभएको हो। मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन शाहको सिफारिशमा राष्ट्रपति पौडेलले शाहलाई उद्योग मन्त्रीमा नियुक्ति गर्नुभएको थियो। नियुक्तिसँगै उहाँले बिहिबार शपथ लिनुभएको हो। उपभोक्ताले ग्यास नपाएको भन्दै मन्त्री यादव विवादित बन्नुभएको थियो। उहाँले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूलाई अशोभनीय अभिव्यक्ति दिनुभएको थियो। सोही अभिव्यक्तिपछि उहाँको विरोध समेत भएको थियो। नवनियुक्त मन्त्री शाह सुनसरी चारबाट विजयी भएका थिए। उहाँले नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्कीलाई पराजित गर्नुभएको थियो। सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरी उहाँ चुनावका बेला राष्ट्रपतिमा प्रवेश गर्नुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह असो 6 गते अमेरिका जाने भएका छन्। संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन उहाँ असो 6 गते अमेरिकाको न्यूयोर्क जान लाग्नु भएको हो। बिहिबार बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहको असो 6 देखि 10 गतेसम्मको अमेरिका भ्रमण स्वीकृत गरिएको हो। यसअघि परराष्ट्र मन्त्री सुशील खनालको नेतृत्वमा अमेरिका जाने भनी पनि रसुवा बाढ़ीले ठूलो जनधनको क्षति परेपछि जलवायु परिवर्तनको मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका उड्न लाग्नु भएको हो। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पछिको पुननिर्माणका लागि सरकारले 7 अर्ब 23 करोड़ 32 लाख रूपियाँ आवश्यक पर्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदन अनुसार विपदको सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनर्स्थापनका लागि मात्रै 4 अर्ब 73 अर्ब 57 करोड़ 19 लाख रूपियाँ लाग्ने अनुमान छ। यो कुल विपद पुनर्स्थापन आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ। बाढ़ीबाट 769 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्टहरू प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनर्थापनका लागि मात्रै 3 अर्ब 90 अर्ब 62 करोड़ 30 लाख 40 हजार रूपियाँ आवश्यक पर्ने देखिएको छ। यसै गरी 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ। 3300 मोटरेबल पुल बगेका छन् भने 4 आंशिक क्षति पुगेको छ। यस्तै बाढ़ी प्रभावित क्षेत्रहरूमा रहेका 64 झुलुङ्गे पुल मध्ये 53 क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनर्थापनका लागि 73 अर्ब 34 करोड़ 29 लाख 60 हजार रूपियाँ लाग्ने देखिन्छ। बाढ़ीका कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ। बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट धादिङ गोर्खा र चितवन गरी 7,570 निजी घर क्षतिग्रस्त भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन 18 विद्यालय 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यो क्षेत्रका लागि 1 अर्ब 3 अर्ब 54 करोड़ 69 लाख रूपियाँ बजेट आवश्यक छ। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको भीषण बाढ़ीका कारण उत्पादन क्षेत्रमा 1 अर्ब 50 अर्ब 37 करोड़ 29 लाख रूपियाँ बराबरको क्षति भएको छ। राष्ट्रिय विपद न्यूनीकरण जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उत्पादन क्षेत्रमा परेको क्षतिको पुनर्थापनका लागि 50 अर्ब 77 करोड़ 35 लाख रूपियाँ आवश्यक पर्ने देखिएको छ। जसमध्ये आर्थिक गतिविधि र जीवनयापन 100% बढ़ी 97% असर पुगेको छ। यसै गरी पशुधनमा 0.96%, कृषिमा 0.73% र बैंकिङ क्षेत्रमा 0.61% असर पुगेको छ। कृषि क्षेत्रमा 1,806 हेक्टरमा रहेको बाली नोक्सानी भएको छ। जसमध्ये सिंचाई योग्य जमीन 697.05 हेक्टर क्षेत्रफल छ। कृषि क्षेत्रमा 1 अर्ब 9 करोड़ 30 लाख रूपियाँको क्षति पुगेको छ। यसको पुनर्स्थापनका लागि 1,42 करोड़ रूपियाँ लाग्ने अनुमान छ। प्राविधिकरणका अनुसार माछा पालन व्यवसायमा पनि असर परेको छ। माछा पालन क्षेत्रमा कुल 71 करोड़ रूपियाँको क्षति पुगेको छ, जसमा पशुधन, कुखुरा पालन तथा बाढ़ी प्रभावित भएको छ। यो क्षेत्रको पुनर्स्थापनका लागि 1,73 करोड़ रूपियाँ लाग्ने अनुमान छ। बाढ़ीका कारण बैंकिङका 17 वटा शाखा कार्यालय प्रभावित भएका छन्। यसको पुनर्स्थापनका लागि 1,08 करोड़ टन नयाँ रूपैयाँ आवश्यक पर्ने प्राधिकरणले जनाएको छ। आर्थिक गतिविधि र जीवन निर्वाहका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण 4,800 व्यावसायिक प्रभावित भएका छन् भने यो क्षेत्रको 1,06,19 करोड़ क्षति पुगेको छ भने यसको पुनर्स्थापनका लागि 45,45 करोड़ रूपैयाँ लाग्ने अनुमान छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सांसद अमरेश कुमार सिंह बिहिबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेन सम्माथि खनिनु भएको छ। बेनको कार्यशैलीको आलोचना गर्दै भन्नुभयो, एउटा सल्लाहकार यो सरकारलाई नाश गर्न काफी छ, बाँकी सचिवालयको त कुरै नगरौं। उहाँले आफूलाई सरकार सिंहदरबारबाट चल्छ भन्ने लागेको तर ज्वागल कुमार बेनको घरबाट चल्ने गरेको बताउनुभयो। त्यहीबाट हुकुमी शासन चलिरहेको पनि उहाँले उल्लेख गर्नुभयो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशकलाई बोलाएर कन्चेटमा पेस्तोल तेर्साएर कसैलाई 2 घण्टाभित्र रेड कर्नर नोटिस जारी गर्न लगाइएको उहाँले बताउनुभयो। यति मात्र होइन, बेनले भारतको जासूसी संस्थालाई लुकेर भेट्न गएको पनि उहाँले सांसदलाई जानकारी गराउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय सभाबाट आफूले दिएको अभिव्यक्ति बारे माफ माग्नु भएको छ। सभाको बिहिबारको बैठकमा मन्त्रीले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी माग्नु भएको। जयन्ती स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको कारण कानून निर्माणमा समस्या भइरहेको बताएपछि उहाँको आलोचना भएको थियो। नेपाली कांग्रेसले साथै प्रदेशमा प्रदेश निर्वाचन संयोजक हटाएको छ। केन्द्रीय निर्वाचन समितिले प्रदेश स्तरमा वरिष्ठ अधिवक्ताहरूलाई प्रदेश निर्वाचन समिति संयोजक बनाएको हो। कोशीमा दिल्ली बहादुर कार्की, मधेसमा ओलाराम सुवेदी, बागमतीमा कृष्ण अर्याल, गण्डकीमा जगन्नाथ ढकाल, लुम्बिनीमा दीपक कुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य र सुदूरपश्चिममा गंगाराम उपाध्यायलाई पठाइएको संयोजक प्रेम बहादुर खड्काले जानकारी दिनुभयो। विज्ञप्तिमा उल्लेखित छ, कांग्रेसले असोज 3 र 4 ओडा अधिवेशन गर्दैछ। केन्द्रीय महाधिवेशन असोज 16 र 19 गते यससम्म काठमाण्डको खुल्ला मञ्चमा हुनेछ। सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा विवाद तहमा आएको छ। प्रदेश सरकार विस्तारदेखि असन्तुष्ट रहेको पक्षले मुख्यमन्त्री खगराज भट्टलाई लिखित रूपमै विभिन्न 17 बुदामा धाराको धनपत्र बुझाएपछि विवाद सतहमा आएको हो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाल अहिले राष्ट्रिय स्वाधीनताको दृष्टिकोणले गम्भीर संकटमा रहेको दावी गर्नुभएको छ। विवाद सिराको मिचैयामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उहाँले संविधान जनताको अधिकारमाथि संकट उत्पन्न भएको पनि टिप्पणी गर्नुभयो। साबिक माओवादी केन्द्र एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी नाओपाको एकीकरण भएर नेकपा बनेपछि पहिलो पटक प्रदेश संसदीय दल 2 समूहमा विभाजित भएको छ। 19 भदौमा नेकपा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री खगराज भट्टलाई 9 जना प्रदेश सभा सदस्यले असन्तुष्टि जनाउँदै विभिन्न 17 बुदामा धाना कसन गराएका हुन्। उनीहरूले मुख्यमन्त्री भट्टलाई 2 साउनमा बसेको संसदीय दलको बैठकले उपयुक्त मापदण्ड बनाएर सरकारमा मन्त्री पठाउने निर्णय गरेको भए पनि दललाई कुनै जानकारी नदिई एकाएक मन्त्री परिषद विस्तार गरिएको प्रति आपत्ति जनाएका छन्। सर्वोच्च अदालतका न्यायाधीश टेक प्रसाद ढुंगानाको नेतृत्वमा गठित उच्च स्तरीय समितिले छिटो र प्रभावकारी न्यायका लागि अदालतको क्षेत्र अधिकार पुनरावलोकनको अपरिहार्यता किटान गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा समक्ष न्याय प्रशासन सुधार प्रतिवेदन बुझाउँदै समितिले यस्तो किटान गरेको। झण्डै 2.5 महिनाको अध्ययन र सरकारवालासँगको राय सुझाव दिएर बिहिबार भदौ 25 गते न्याय सुधारबारे वृहत प्रतिवेदन बुझाएको हो। प्रधान न्यायाधीश डाक्टर शर्माले सर्वोच्चका न्यायाधीश ढुङ्गानाको नेतृत्वमा समिति गठन गरेको थियो। समिति सदस्यमा सर्वोच्चका न्यायाधीश सुनिल कुमार पोखरेल र निरपदोज निरौला रहेका थिए। साथै उच्च र जिल्ला अदालतका पनि एक एकजना न्यायाधीश सहित सर्वोच्चका माथिल्ला तहका प्रशासनिक अधिकारी समिति सदस्य रहेका थिए। प्रधान न्यायाधीश डाक्टर शर्माले आफूले पदबहाली गरे लगतै गत असार 5 गते न्यायाधीश ढुङ्गाना नेतृत्वको समिति गठन गरेको हुन्। प्रतिवेदनमाथि छलफलका लागि प्रधान न्यायाधीश शर्माले भदौ 30 गते मंगलबार दिउँसो 1 बजे सर्वोच्च अदालतको पूर्ण बैठक फूल कोर्ट डाकेका छन्। सिर्जीवी राजमार्ग अन्तर्गत कृष्णभीरको अवरूद्ध सड़कमा भदौ महिनादेखि सवारी साधन चलाउने गरी निर्णय कार्य तीव्र पारिएको छ। भदौ अन्तिम सम्ममा काम सकेर यातायात सहज बनाउने लक्ष्यका साथ सरकारले काम अघि बढ़ाएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले भदौ 17 गते प्रतिनिधि सभामा सम्बोधनका क्रममा यो जानकारी दिनुभएको थियो। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार कृष्णभीरमा पहाड़ काटेर करिब 250 मिटर नयाँ ट्र्याक बनाउँदैछ। त्यसका लागि 10 वटा मेसिन र 30 वटा कर्मचारी खटाइएको छ। सशस्त्र प्रहरी बलले निर्माण क्षेत्रमा फ्लड लाइट जडान गरिदिएको छ, जसका कारण रातिको समय पनि काम भइरहेको छ। यो दैनिक 12 देखि 14 घण्टासम्म लगातार निर्माण जारी छ। नयाँ ट्र्याकसँगै पहिरो रोक्न माथि र तल दुवैतर्फ काम तीव्र पारिएको छ। यो राजमार्गका अन्य 5 ठाउँमा गएको पहिरो पन्छाउने र दुवैतर्फी यातायातहरू खुलाउने काम पनि साथसाथै भइरहेको छ। संगालो आमा समूह शुक्ला गण्डकी एक दनहुले प्रधानमन्त्री दबी प्रकोप राहत कोषमा 43,535 रूपियाँ सहयोग गरेको छ। रसको भोटेको सिन्हा दिमाएको विषणबारी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार राहत र पुनस्थापनका लागि यो रकम प्रदान गरिएको समूहले जनाएको छ। साथै समाजले हराएको खोजी चाँडो होस् भन्दै घाइतेहरूको स्वास्थ्य लाभ र मृतकप्रति श्रद्धांजली व्यक्त गरेको छ। शुक्ला गण्डकी 6 खैरेनटारमा रहेको मार्गदर्शन आमा समूहले रसुवाको भोटेको सी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार र राहतका लागि 20,585 रूपियाँ सहयोग गरेको छ। समूहकोले राहत र पुनस्थापनका लागि सरकारसँग एकीबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दबीको प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। भोटेको सिना आएको बाढ़ीबाट प्रभावित परिवारको राहत तथा पुनस्थापनका लागि लम्जुङका निजी विद्यालयहरूले 16,31,045 रूपियाँ सहयोग गरेका छन्। निजी तथा आवासीय विद्यालयको संस्था व्यापसन लम्जुङमा आबद्ध विद्यालयहरूले संकलन गरेको 12,47,655 रूपियाँ व्यापसन केन्द्रको विपद कोषमा जम्मा गरिएको छ। केही विद्यालयहरूले यसअघि नै आफ्नो तवरबाट प्रधानमन्त्री दबीको प्रकोप उद्धार तथा राहत कोषमा 3,83,390 रूपियाँ जम्मा गरेका थिए। रकम जोड्दा सहयोग रकम 16,31,045 रूपियाँ पुगेको हो। प्याप्सन लम्जुङका आबद्ध 17 वटा विद्यालयका बाढ़ी पीड़ितहरूका लागि सहयोग प्राप्त भएको प्याप्सन लम्जुङका अध्यक्ष ईश्वर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार शिक्षक अभिभावक विद्यार्थी र विद्यालयबाट स्वैच्छिक रूपमा राहत रकम संकलन गरिएको हो। उहाँले भन्नुभयो जिल्लामा संकलित रकम केन्द्रीय प्याप्सनको परिषद कोषमा पठाइएको छ। केन्द्रीय प्याप्सनले उक्त रकम सरकारलाई हस्तान्तरण गर्नेछ। दार्जीलिङको कृष्णभीरमा भदौ 14 गते बाढ़ीको कटानले सड़क भाँसिएर पृथ्वीराज मार्ग अवरूद्ध भएपछि बेसी शहर काठमाडौँ यात्रामा समय र खर्च दुवैको बढ़ेको छ। यसअघि करिब 5 घण्टादेखि 6 घण्टामा पूरा हुने यात्रा अहिले वैकल्पिक मार्गबाट 12 देखि 13 घण्टासम्म लाग्ने गरेको छ। नियमित मार्ग अवरूद्ध भएपछि बेसी शहरबाट काठमाडौँ चल्ने माइक्रो बस तथा ठूला बसहरू वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन्। लामो र घुमाउरो बाटोका कारण यात्रुको समय र खर्च बढ़नुका साथै सवारी साधन तथा यात्रुहरूको संख्यामा समेत घटेको छ। बेसी शहर काठमाडौँ माइक्रो बसका चालक महेन्द्र पौडेलका अनुसार अहिले चितवन हेटौडा हुँदै दक्षिणकालिकाको बाटोबाट काठमाडौँ जोड्नु पर्ने अवस्था छ। उहाँले भन्नुभयो बाटो लामो भएकाले समय पनि धेरै लाग्छ, भाड़ा पनि बढ़ी लाग्ने नै भयो। लमजुङ कालिका यातायात प्रणालीका अनुसार सड़क अवरूद्ध हुनु अघिदेखि नै 40-45 वटा माइक्रो काठमाडौँ जाने गरेकोमा अहिले 5-7 वटा मात्रै सञ्चालनमा छन्। अत्यावश्यक काम परेका यात्रु मात्रै काठमाडौँ जाने गरेका छन्। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343.
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
6: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0635707044।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635714050, मोबाइल 98463311। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजाघरको आडमा आइपुगेका छौं।
13: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ।
5: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
13: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी, टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
5: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
13: प्रोपाइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816656187।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
16: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक, तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411।